0: रंग बहार रंग बहार
1: वर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
0: वर्जर पेंट
2: ओहो छोरीको बिहेको कुरा पनि छिन्नियो अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो
3: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निधो गर्नु पर्यो नि
2: त्यसको लागि त चिन्तै छैन बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि त्यही भव्य पार्टी गरिन्छ
3: होइन ठाउँ अलि फराकिलो भएको पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या
2: ल तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठूलो आकर्षक एसी हल 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ खाना त कुरै नगरम बेसरी स्वादिलो छ
3: ल त्यसो भए त बुक गरिहाल्नुहोस् फेरि अहिले अर्कोले बुक गर्ला नि
2: त्यति मात्रै होइन क्या टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रूमको पनि व्यवस्था छ बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा हरेक किसिमका पार्टी बिहे भोज व्रतबन्ध पास्नी सभा समारोह बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061-533-123 98-028-50-701 98-028-50-702
4: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
5: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ
4: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
5: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 98-513-55-928 विजिट www.landmarknepal.com
6: दुर्गाको पिताको दुख्न छिनमै दूर गर्ने झन्डु बाम एक बाम तीन काम झन्डु बाम
7: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ
8: हेलो के छ तेरो खबर
9: ठिक छु यार सन्चै छस्
8: सन्चै छु अब भिसा लागेपछि त पार्टी दिने होला नि
9: पार्टी त दिनुहुन्थ्यो किनमेल गर्न बाँकी नै छ यार
8: मैले त सबै किनमेल गरिसकेँ अब बेडसिट सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ
9: मैले पनि किन्नु छ के सँगै किनौ न
8: तिमी जाने अस्ट्रेलिया म क्यानाडा यार
9: सबै ठाउँको व्यवसायिक अनुसारको बेसी पाउने ठाउँ छ क्या किनमेल संसार हो त्यही जाम न
8: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे ब्रान्डेड तन्न पाइन्छ त्यहाँ
10: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ साथै भ्याकुम ब्याग पनि उपलब्ध छ
11: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट सिरानी कुसन सिरक ब्ल्याङ्केट कभर बेड कभर दिवान सेट डोर सेट समर ब्ल्याङ्केट कुसन कभर टावल कुर्ता टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार गैरापाटन पोखरा प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि
8: मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे ब्रान्डेड तन्न पाइन्छ त्यहाँ
10: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ साथै भ्याकुम ब्याग पनि उपलब्ध छ जुनसुकै

0: और होसिया ऑफिस होटल होसिया रेस्टोरेंट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुके जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
1: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

नमस्कार, बिहान छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। आज मिति विक्रम सम्बत 2083 साल असोज 7 गते बुधबार। तदनुसार सन् 2026 सेप्टेम्बर 23 तारीक नेपाल सम्बत 1146 भदौ शुक्ल पक्ष द्वादशी तिथि। तपाईहरूलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। पोखरामा बजार अनुगमन सम्बन्धी छलफल कार्यक्रम आयोजना। अनुगमनका क्रममा भएको व्यवहारप्रति निजी क्षेत्रको असन्तुष्टि। पोखरामा सहज आपूर्ति व्यवस्थापन, मिसावट र महँगी नियन्त्रण विषयमा अन्तर्क्रिया आयोजना। व्यवसायीले कानून र आचार संहिताको पालना गर्नुपर्नेमा जोड़। प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्यूयर्कतर्फ प्रस्थान। संयुक्त राष्ट्रसंघको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्ने। त्रिपुरेश्वर बस आगलागीमा मृतक अर्जुन दोङको पहिचान। मृतकका आफन्त प्रदर्शनमा। परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीतिक शाखा स्थापना। जलवायु परिवर्तनबारे अनुसन्धान तथा तथ्याङ्क संकलन मुख्य उद्देश्य। बाढ़ी पीड़ितका लागि सुनचाँदी व्यवसायी संघ कास्कीको 12,56,791 रूपियाँ सहयोग। विपद प्रभावितका लागि पोखराको कञ्चन क्यापिटलले गर्यो 1,00,000 रूपियाँ सहयोग। चीनको ग्वाङडोङ स्थित कपड़ा कारखानामा आग लागि 8 जनाको मृत्यु। सुडानमा

0: खजूरको सिजन शुरू, द्वन्द र आर्थिक संकटले किसानको उत्साहमा ब्रेक र नेपाली महिला कराते टीम काता टोली एसियाली खेलकुदमा कास्य पदकको प्रतिस्पर्धामा असफल। एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा थाइल्याण्डमाथि रोमाञ्चक जीतसहित नेपालको शुरूआत।
1: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
2: काठमाण्डु वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
3: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा, मोबाइल नम्बर 98560-26579।
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ।
3: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-71।

खबर समाचार विस्तारमा बजार अनुगमनको नाममा व्यवसायीहरूमाथि अभद्र व्यवहार गरिएको तथा दण्ड र जरिवानाको रसिद थमाएर वर्षौं लगाएर बनाएको ब्रान्ड नै नष्ट गरिएको गुनासोपछि पोखरा उद्योग वाणिज्य संघले प्रशासनिक निकायसँग संवाद र दवाब दुवै बढ़ाएको छ। सोमबार कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरूङलाई यो विषयमा ध्यानकर्षण गराएको पोखरा उद्योग वाणिज्य संघले मंगलबार प्रमुख जिल्ला अधिकारी गुरूङको प्रमुख आतिथ्यतामा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, सशस्त्र प्रहरी बल कालिकागढ मालेपाटनका प्रमुख एसपी बसन्त बहादुर सिंह तथा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीको विशेष उपस्थितिमा संघ अन्तर्गत एक अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको छ। पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष शोभा गौतमको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष दिनेश चन्द्र बासोलाको धन्यवाद तथा महासचिव सुदीप प्रधानाङ्गको संचालनमा सम्पन्न भएको यस कार्यक्रममा संघ अन्तर्गतका वस्तुगत संघ संस्थाका अध्यक्ष एवं उद्योगी व्यवसायहरूको सहभागिता रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्यसहित विषय प्रवेश गर्दै संघकी अध्यक्ष शोभा गौतमले पोखरा उद्योग वाणिज्य संघले बजारमा अनुगमन नगर्न र गलत गर्नेलाई कार्यवाहीबाट अनुमति दियोस् भन्ने माग नराखेको बताएका छन्। एमआरपी भन्दा बढ़ी मूल्य नलिन, सामान बेचेपछि बिल बीजक जारी गर्न तथा कम मूल्यमा सामान खरिद नगर्न व्यवसायी तथा उपभोक्तालाई आग्रह पनि गरेका छन्। अध्यक्षले विषय प्रवेश गरेपछि बोल्ने व्यवसायहरू उद्योगी व्यवसायहरूले चाहिँ अनुगमनको क्रममा अमुक व्यक्तिलाई दोषी करार गर्ने प्रवृत्ति सही नभएको र अनुगमन भन्दा अगाडि नै सचेतना कार्यक्रमहरू आयोजना गरिनुपर्नेमा जोड़ दिएका छन्। प्रमुख अतिथि प्रमुख जिल्लाधिकारी गुरूङ तथा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले खाद्य स्वच्छता तथा गुणस्तर ऐन अन्तर्गत रहेर गरिने बजार अनुगमन उपभोक्ताको स्वास्थ्य र आर्थिक सुरक्षा एवं उद्योगी व्यवसायका निम्ति स्वच्छ व्यवसायमा दर्ज हुने अवसर भएको बताएका छन्। साना व्यवसायहरूलाई ठूलो रकम जरिवाना गरिनु उचित नभएकोमा पनि दुवैजना सहमत देखिएका छन्। कार्यक्रममा बोल्दै कास्कीका प्रमुख जिल्लाधिकारी गुरूङले आफू व्यवसायको अधिकार रक्षा एवं सहजीकरणका निम्ति सधैँ सकारात्मक रहेको तर उपभोक्ता हितको पक्षमा काम गर्ने सवालमा कसैसँग सम्झौता नहुने बताएका छन्। पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले असल व्यवसायीले पटक पटक आफ्नो व्यवसायको अनुगमनको माग गर्नुपर्ने तर्क गर्दै आफूले उपभोग गर्न नसक्ने वस्तु अर्कालाई बिक्री नगर्न व्यवसायीसँग आग्रह गरेका छन्। सामान्य किराना पसल चलाउने व्यक्तिलाई 3,00,000 जरिवाना उचित नभएको पनि बताएका छन्। बजार अनुगमनको क्रममा कसैलाई बदनामी गर्न नहुनेमा जोड़ दिँदै अनुगमनमा जाने संचारकर्मीले त्यहीबाट प्रत्यक्ष प्रसारण गर्दा पत्रकारिता आचार संहिता विपरीत हुने जिकिर पनि गरेका छन्। कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका संस्थापक तथा पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष संजीव बहादुर कोइरालाले अनुगमनको क्रममा कैफियत भेटिए कार्यवाही जायज भए पनि अनुगमनमा जाँदा प्रत्यक्ष प्रसारण गर्दै कसैलाई दोषी करार नगर्न आग्रह गरेका छन्। साँच्चैकै अनुगमन गर्ने हो भने पहिला पोखरामा अवैध रूपले सञ्चालन भएका व्यवसायमा आँखा लगाउनु पर्नेमा पनि जोड़ रहेको थियो। व्यवसायी मोती भुजेलले 120 रूपियाँ किलोग्राममा किनेको चिनी व्यवसायीले 110 रूपियाँ बेच्न नसक्ने बताउँदै अनुगमन टोलीका व्यक्तिहरूले विषयवस्तुबारे कम जानकारी राख्ने गरेको जिकिर गरेका छन्। उनले प्रशासकले प्रशासन नै चलाउनु पर्ने तर शासन चलाउन नहुने पनि बताएका छन्। अर्का व्यवसायी खगेन्द्र केसीले दर्ता बिना चलेका फर्निचर उद्योगलाई करको दायरामा ल्याउन माग गरेका छन्। चिन्तामणी खरेलले अनलाइनमा सस्तो मूल्य राखेर विभिन्न विद्युतीय सामग्री बिक्रीको प्रचार गरिएको बताउँदै त्यो प्रवृत्ति रोक्नुपर्ने धारणा राखेका छन्। पोखरा उद्योग वाणिज्य संघका कार्य समिति सदस्य गोविन्द बहादुर केसीले सचेतनापछि मात्र बजार अनुगमन हुनुपर्नेमा जोड़ दिएका छन्। कार्य समिति सदस्य राम कणेलले अनुगमन हल्लाका निम्ति हुन नहुनेमा जोड़ दिएका छन्। व्यवसायी शोभाकान्त चापागाईले खाद्य र अखाद्य वस्तु छुट्याउने वस्तुनिष्ठ आधारबारे जानकारी दिनुपर्ने बताएका छन्। विजेन्द्र चौधरीले अनुगमनमा विज्ञलाई समावेश गर्नुपर्ने बताएका छन्। होमनाथ ढकालले साना व्यवसायीलाई टिकाउन ठूला व्यवसायीमाथि निगरानी बढ़ाउने माग गरेका छन्। व्यवसायी उषा तिमिल सिन्हाले व्यवसायीलाई चोरेर ल्याएको सामान बेचे जस्तो व्यवहार नगर्न आग्रह गर्दै फुटपाथमा हुने अवैध व्यवसाय रोक्न माग गरेका छन्। कमल नेउपानेले पानीपुरी र चटपट जस्ता फुटपाथमा बेचिने खाद्य सामग्रीको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका छन्। तेजेन्द्र पौडेलले अनुगमन गर्दा सम्मानपूर्वक व्यवहार गर्नुपर्नेमा जोड़
दिएका छन्। यस्तै व्यवसायी विष्णु अधिकारीले दर्ता नभएका अटोका काम गर्नेलाई करको दायरामा ल्याउनु पर्ने बताएका छनृ।

प्रधानमन्त्री बालेन्द्र शाह पहिलो विदेश भ्रमणमा निस्कनु भएको छ। संयुक्त राष्ट्र संघको 81औं महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार साँझ अमेरिकाको न्यूयर्कतर्फ प्रस्थान गर्नुभएको हो। तर प्रधानमन्त्रीको यात्रासँग जोड़िने विदेश भ्रमणमा विगतमा जस्तो तामझाम भने देखिएन। न त राष्ट्रिय पहिरनमा सजिए र विमानस्थल पुगे, न नेपाली सेनाको सलामी नै लिए। औपचारिक विदाई न समारोह नै भयो। कालो कोट र सेतो जुत्तामा सीमित सदस्यको टोली लिएर प्रधानमन्त्री शाह संयुक्त राष्ट्र संघको 81औं महासभामा भाग लिन त्यसतर्फ उड्नु भएको हो। उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री सुदन गुरूङ र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेल गणेशले विदाई गर्नुभएको छ। कतार एयरवेजको विमान मार्फत दोहा हुँदै त्यसतर्फ प्रस्थान उहाँलाई कतारको दोहा स्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत कुमार राई र दूतावासका वरिष्ठ अधिकारीहरूले स्वागत गर्ने जानकारी प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले बताउनु भएको छ। साथ दोहाबाट स्थानीय समय अनुसार बुधबार 1:45 बजे न्यूयर्कतर्फ प्रस्थान गर्नेछन्। उहाँलाई न्यूयर्क स्थित जोन अफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरद राज अरण लगायतका अधिकारीहरूले स्वागत गर्ने कार्यक्रम रहेको छ। सोही दिन प्रधानमन्त्री शाह संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगमा पुग्नेछन्। त्यहाँ भ्रमणका विषयमा परराष्ट्र सचिव संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत र न्यूयर्क स्थित नेपालका महावाणिज्य दूत लगायतले ब्रिफिङ गर्नेछन्। त्यस लगत्तै सम्मानमा नेपालका लागि स्थायी प्रतिनिधिहरूले आयोजना गर्ने समारोहमा शरीक हुने कार्यक्रम रहेको छ। आठ असोजमा प्रधानमन्त्री शाह र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसबीच भेटवार्ता हुनेछ। त्यस लगत्तै प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ। गत 10 भदौमा रसुवा भोटेकोशी बारीले पारेको ठूलो मानवीय तथा भौतिक क्षतिको मुख्य कारण जलवायु परिवर्तन बारे उहाँले राष्ट्र संघको महासभामा विषय उठान गर्ने अपेक्षा गरिएको छ। Thank you.

प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमण थप व्यवस्थित बनाउन आवश्यक तयारीका लागि परराष्ट्र मन्त्री शिशिर खनाल आइतबार अमेरिका प्रस्थान गरिसक्नु भएको छ। उहाँका अनुसार प्रधानमन्त्री शाहको नेतृत्वमा 14 सदस्यीय नेपाली प्रतिनिधिमण्डल महासभामा सहभागी हुनेछ। मन्त्री खनालले भन्नुभयो, यसपटक जलवायु परिवर्तनले नेपालमा पारेको असरलाई जलवायु न्यायका रूपमा अन्तर्राष्ट्रियकरण गर्दै हिमालमा त्यसले पारेको प्रभावलाई स्थापित गर्ने प्रयास रहनेछ। यसपटक जलवायु न्याय सम्बन्धी प्रस्ताव पेश गर्ने योजना छ, त्यस विषयमा थप छलफल भइरहेको छ। प्रधानमन्त्री शाहको पहल बलियो बनाउन परराष्ट्र मन्त्रालयले विज्ञसँग छलफल र जलवायु कूटनीतिलाई स्थायित्वको पहल गरेको छ। त्यस्तै जलवायु न्यायका लागि आवश्यक प्रमाण तथा दस्तावेज संकलनका लागि अर्थ मन्त्रालय, ऊर्जा मन्त्रालय, कृषि वन तथा पर्यावरण मन्त्रालय, नेपाल मौसम विज्ञान विभाग लगायतले सामूहिक पहल गरेका छन्। तत्कालीन र भविष्यमा समेत पेश गर्न सकिने गरी केही दस्तावेज तयार भएका छन् भने केही अझै अनुसन्धानकै क्रममा रहेको बताइएको छ। अहिलेको विपदको परिस्थितिले ल्याएको विषयलाई संयुक्त राष्ट्रसंघको मंचबाट अन्तर्राष्ट्रियकरण गर्ने रणनीति नेपालले अप्नाएको छ।

शक्तिराष्ट्रको एक्कासीौं महासभा अन्तर्गतको साधारण बहसको उच्चस्तरीय सत्र मंगलबारदेखि राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा शुरू भएको छ। उक्त सत्रको राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले एक समारोहका बीच उद्घाटन गरेका छन्। उद्घाटन सत्रमा परराष्ट्र मन्त्री शिशिर खनाल सहित नेपाली प्रतिनिधिमण्डलको सहभागिता रहेको छ। विश्वासको पुनस्थापना, रूपान्तरणको व्यवस्थापन, सबैका लागि परिणाममुखी संयुक्त राष्ट्रसंघ नारासहित सत्रको शुरूआत भएको न्यूयोर्क स्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएको छ। न्यूयोर्कमा रहेका मन्त्री खनालसँग भूटानका प्रधानमन्त्री छिरिङ टोकबेले मंगलबार भेटवार्ता गरेका छन्। जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा बढ़दो असर न्यूनीकरण गर्ने विषयमा उहाँहरूबीच छलफल भएको थियो। नेपाल र भूटान दुवै पर्वतीय मुलुक भएकोले सहकार्यलाई थप मजबूत बनाउनु पर्नेमा दुवैजनाको जोड़ रहेको छ।

0: सरकारले भोटेको सी बाढ़ीबाट विस्थापित भएका नागरिकहरूको तत्काल व्यवस्थापनको लागि अस्थायी आवास निर्माण र राहत प्याकेज सम्बन्धी नीति तथा योजना अगाडि बढ़ाएको छ। बाढ़ीका कारण आफ्नो वासस्थान गुमाएका प्रभावित परिवारलाई स्थायी आवास निर्माण नभएसम्म सुरक्षित रूपमा राख्न पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संयुक्त रूपमा काम अगाडि बढ़ाएका हुन्। रसुवाका बाढ़ी प्रभावित बस्तीलाई पुरानै स्थानमा पुननिर्माण नगरी नजिकैको सुविधा सम्पन्न टाउनशिप ढाँचामा व्यवस्थित गर्ने योजना सरकारले अगाडि बढ़ाएको हो। नयाँ टाउनशिपमा शिक्षा स्वास्थ्य लगायत आवश्यक पूर्वाधारहरू निर्माण गरिनेछ। जोखिमयुक्त बस्तीका परिवारलाई सुरक्षित स्थानमा व्यवस्थित रूपमा स्थानान्तरण गर्ने सरकारको नीति रहेको छ। यसअघि पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले समेत क्षति भएकै स्थानमा पुनः बस्ती बसाल्ने सरकारको योजना नरहेको स्पष्ट पारिसकेका छन्। पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी ज्ञान राज लम्सालले बाढ़ीबाट प्रभावितका लागि अस्थायी पुनर्वासमा नै सरकारको ध्यान केन्द्रित रहेको बताएका छन्। रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट +2 वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
2: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
3: फ्रिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
4: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फ्रिस्टेल हस्पिटलमा खुलेको फ्रिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424-98084-46-5525।
5: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप ING द्वारा प्रवर्तित फिस्टेल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन UK सँगको साझेदारीमा BSc अनर्स साइबर सेक्युरिटी र BSc अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क विश्व माउन्टेन कलेज मुस्ताङचोक पोखरा फोन नम्बर 9802851717 9802851717
6: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
7: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
8: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरो पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
10: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
9: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
10: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
9: मुटु रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
10: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
9: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
11: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
12: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
9: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163।
13: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
14: हाम्रा सेवाहरू
13: हाड जोड्ने, नसा तथा मेरुदण्ड रोग,
14: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
13: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
14: पेट, छाती, मुटु, थाइराइड तथा मधुमेह रोग,
13: न्युरो सर्जरी सेवा,
14: बाल रोग,
13: नाक कान तथा घाँटी रोग,
14: मानसिक तथा स्नायु रोग,
13: प्रसूति तथा रोग,
14: छाला, यौन तथा कुष्ठ रोग,
13: नेत्र रोग,
14: दाँत तथा मुख रोग,
13: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
14: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
13: सुविधा सम्पन्न आईसीयू सेवा,
14: डिजिटल एक्सरे,
13: सिटी स्क्यान सेवा,
14: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
13: इन्डोस्कोपी, इसीजी, इइजी, पीटीए,
14: फिजियोथेरापी, युरोफ्लोमेट्री,
13: केमोथेरापी,
14: सुरक्षित गर्भपतन सेवा,
13: होल बडी चेकअप, हेल्थ प्याकेज,
14: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
13: फोन 061-572-648-5782-849।
15: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
16: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
15: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ केवाईसी अपडेट हुनुपर्नेछ आदि
16: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0161 590 162 590 163
17: हेलो
18: हजुर नमस्कार
17: हेलो
18: नमस्कार काका सुन्नु भएन
17: हेलो हेलो
19: हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
18: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
19: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
18: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
19: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
18: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
19: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
20: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061 433 442 433 640
21: होम केयर सेवा होम केयर सेवा
22: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
21: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
22: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
21: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
22: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
21: सुत्केरी नवजात शिशुको हेरचाह
22: क्यान्सर सर्जरी राहतकारी हेरचाह
21: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
22: डाक्टर ल्याब सेवा
21: औषधि डेलिभरी सेवा
22: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभागल्ली र बुढी बजार फोन 061 411 777 मोबाइल 98560 99 2 77
23: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ सम्पर्क 98 560 33 405 98 560 33 405
24: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ अब त्यो चिन्ता सकियो तपाईँ गाउँमै बस्नुहोस् सामान तयार पार्नुहोस् गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस् हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन् त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ पोखरा धाउनु पर्ने छैन समय पनि बचत पैसा पनि बचत विश्वास लाग्दैन पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस् रेटमा पनि ढुक्क सेवामा पनि ढुक्क किन बढी खर्च गर्ने किन समय खेर फाल्ने जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ फ्री पिकअप पोखरा भ्याली बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र
23: डोर टू डोर इन्टरनेसनल डेलिभरी पोखराकै सस्तो रेट सेफ सेक्युर रिलायबल फोन 98 560 01 97 150 010 31 पोखरा न्यू रोड बीएनडी भवन स्थानीय बैंक रहेको भवन
25: छोरा नेपालको पढाई पनि पूरा भयो
24: अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
0: खै बाबा, दुधारमा छु। साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
24: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
0: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
1: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
24: नेपलेस इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
0: अनि बाबा, यदि विदेश जाने भयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
24: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनका साथै विशेष सहुलियतको व्यवस्था छ।
2: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-689, 452-715।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ।
4: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
3: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434-32-29, 98028-59321, 061-581-71।

गण्डकी प्रदेश सरकारका प्रमुख सचिव भूपाल बरालले सहज आपूर्ति व्यवस्थापन बजारमा हुने मिसावट तथा महँगी नियन्त्रणका लागि व्यवसायले कानून र आचार संहिताको पालना गर्दै आफ्नो जिम्मेवारीप्रति सचेत हुनुपर्ने बताएका छन्। राष्ट्रिय उपभोक्ता मंच गण्डकी प्रदेशको आयोजना तथा गण्डकी प्रदेश सरकारको सहकार्यमा मंगलबार पोखरामा आयोजित सहज आपूर्ति व्यवस्थापन मिसावट र महँगी नियन्त्रण विषयक अन्तर्क्रियामा बोल्दै प्रमुख सचिव बरालले कार्यवाही गर्नुको उद्देश्य दण्ड दिन मात्र नभई त्यसबाट सांकेतिक रूपमा सन्देश प्रवाह गर्नु रहेको बताएका छन्। कुनै पनि पेशा तथा व्यवसाय निश्चित कोड अफ कण्डक्ट अर्थात आचार संहिताभित्र बाँधिनुपर्ने बताएका छन्। निमनकारी निकायले अनुगमन गरेर कार्यवाही गर्छ भन्ने डरले मात्र व्यवसाय सञ्चालन गर्ने भन्दा पनि व्यवसाय स्वयं जिम्मेवार र अनुशासित हुनुपर्ने भनाई रहेको छ।

0: गाउँपालिका तथा नगरपालिका र वड़ाको संख्या तथा सीमाना हेरफेर र नगरपालिका वर्गीकरणको पुनरावलोकन सम्बन्धी मापदण्ड 2083 अनुसार गठित कास्की जिल्ला स्तरीय पुनरावलोकन अध्ययन समितिको अन्नपूर्ण गाउँपालिकामा छलफल कार्यक्रम सम्पन्न भएको छ। वड़ाको सीमाना हेरफेर सम्बन्धमा अन्नपूर्ण गाउँपालिकाबाट प्राप्त प्रस्ताव उपर छलफल गर्न उक्त अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको जीसस कास्कीका प्रमुख लीलाधर पौडेलले बताएका छन्। प्रमुख पौडेलले नेपाल सरकार मन्त्री परिषदको निर्णय मुताबिक भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासनको मिति 2083 असार 4 गते राजपत्रमा प्रकाशित सूचना बमोजिम पुनरावलोकन सम्बन्धी मापदण्ड अनुसार समितिले कार्य गरिरहेको पौडेलले उल्लेख गरेका छन्। निर्धारित मापदण्ड अनुसार पालिकाको संख्या र सीमाना हेरफेर वा एक आपसमा गाविने प्रस्ताव गर्दा स्थानीय सरकार सञ्चालन एन 2074 को दफा 3 को उपदफा 2 बमोजिम जनसंख्या भूगोल प्रशासनिक सुगमता पूर्वाधार विकासको अवस्था आर्थिक सक्षमता प्राकृतिक स्रोत साधनको उपलब्धता भाषिक सांस्कृतिक तथा सामुदायिक बनौटलाई प्रमुख आधार बनाउनु पर्ने उल्लेख गरिएको छ। त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आग लागि हुँदा जलेर मृत्यु भएका चालकको पहिचान खुलेको छ। हृदयसिद्धि यातायातको B5K 4274 नम्बरको बसमा त्रिपुरेश्वर बस स्टप नजिक आग लागि हुँदा जलेर घाइते भएका चालकको उपचारका क्रममा किर्तिपुरस्थित वन अस्पतालमा निधन भएको जिल्ला प्रहरी परिषद काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले जानकारी दिएका छन्। उनका अनुसार जलेर मृत्यु हुनेमा मकवानपुर इन्द्र सरोवर गाउँपालिका सिस्नेरीका चालक अर्जुन दोङ तामाङ रहेका छन्। मृतक चालक तामाङ विक्रम सम्म 2082 कात्तिकमा बालाजुमा बस पल्टिँदा तीनजना घाइते भएको घटनामा संलग्न रही घटना पश्चात फरार रहेको बुझिएको छ। मृतक तामाङले सुनिल तामाङको नाममा जारी भएको सवारी चालक अनुमति पत्र प्रयोग गरेको अनुसन्धानमा खुलेको एसएसपी घिमिरेले बताएका छन्। 3 महिना अघि काठमाण्डुको मूलपानी क्षेत्रमा ट्राफिक प्रहरीसँग अभद्र व्यवहार गरेको घटनामा समेत मृतक चालक तामाङले दावा तामाङको नाममा जारी भएको सवारी चालक अनुमति पत्र प्रयोग गरेको प्रहरीले जनाएको छ। त्रिपुरेश्वर घटनामा पनि दावा लामाको नाममा रहेको सवारी चालक अनुमति पत्र प्रयोग गरेको परिषदले जनाएको छ। अनुसन्धानका क्रममा मृतक चालकले दावा लामाको नाममा रहेको बैंक खाता तथा नागरिकता समेत प्रयोग गरी विभिन्न घटनामा संलग्न भएको हुन सक्ने प्रहरीले जनाएको छ। मृतक चालकले अन्य व्यक्तिको नाममा जारी भएको परिचय पत्र तथा कागजात प्रयोग गरेको सम्बन्धमा थप अनुसन्धान भइरहेको एसएसपी घिमिरेले बताएका छन्। यसरी चालकका आफन्त विरोध प्रदर्शनमा उत्रिएका छन्। घटनाप्रति आपत्ति जनाउँदै मृतकका परिवार तथा समर्थकले मंगलबार किर्तिपुरस्थित वन अस्पताल परिसरमा प्रदर्शन गरेका हुन्। घटनाको सत्य तथ्य छानबिन दोषीमाथि कार्यवाही तथा पीड़ित परिवारलाई न्याय र उचित क्षतिपूर्तिको माग गर्दै आफन्तले प्रदर्शन गरेका छन्। करिब 22 वर्षीय दोङका दुई श्रीमती र एक छोरा रहेको पनि पुष्टि भएको छ। दुवै श्रीमती र छोरासहित परिवारका सदस्यहरू किर्तिपुर वन अस्पतालमा रहेका छन्। आफन्तले उनको शव बुझ्न मानेका छैनन्। त्रिपुरेश्वरमा बसभित्र आगो लगाएर गम्भीर घाइते भएका चालक अर्जुन दोङ तामाङको उपचारका क्रममा ज्यान गएको घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने विषय प्रतिनिधि सभामा उठेको छ। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले संसद बैठकमा बोल्दै यो घटनालाई राज्यको असफलता र संवेदनहीनताको पराकाष्ठा भन्दै उच्चस्तरीय न्यायिक छानबिनको माग गरेका छन्। सांसद दुलालले ट्राफिक प्रहरी र चालक बीचको विवाद सामान्य नभएको जिकिर गरेका छन्। केही महिना अघि भएको यस्तै प्रकृतिको गणेश नेपालीको घटना स्मरण गराउँदै ट्राफिक प्रहरीको नियमन गर्ने निकाय र प्रहरी प्रशासनप्रति प्रश्न उठाएका छन्। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्ति शिखा थितालले घटनाले प्रहरीको कार्यशैली यातायात व्यवसायको व्यवहार तथा चालकहरूको मनोसामाजिक स्वास्थ्यबारे गम्भीर प्रश्न उठेको बताएका छन्। त्रिपुरेश्वरमै यसअघि गणेश नेपालीले गरेको आत्मदाह र अर्जुन दोङको घटनाबाट पाठ सिक्दै यस्ता घटना दोहोरिन नदिन नीतिगत सुधार आवश्यक रहेको भनाइरहेको छ। सांसद आशिका तामाङले सवारी तथा यातायात व्यवस्था ऐनको दफा 171 पूर्णत अन्यायपूर्ण र अव्यवहारिक रहेको भन्दै आपत्ति जनाएका छन्। टीकापुर घटनामा नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम लाल चौधरीलाई आम माफी दिने सरकारी निर्णय विरूद्ध करिट खारेज भएको छ। मंगलबार सर्वोच्च अदालतका न्यायाधीश द्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले रिट खारेज गरेको हो। उनलाई आम माफी दिने राष्ट्रपतिको निर्णय विरूद्धको रिट खारेज भएको सर्वोच्च अदालतको दैनिक पेशी सूचीमा उल्लेख गरिएको छ। 2072 भदौ 7 गते कैलालीको टीकापुरमा थरूहट थारूवान संघर्ष समितिको आन्दोलन हिंसात्मक रूप लिँदा 8 प्रहरी र 1 नाबालकको ज्यान गएको थियो। घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षक द्वय बलराम विष्ट र केशव बोहरा, हवलदार श्याम बहादुर खड्का, प्रहरी जवान लोकेन्द्र बहादुर चन्द, सशस्त्र प्रहरीका वरिष्ठ हवलदार ललित साउद, सहायक हवलदार राम बिहारी चौधरी र प्रहरी जवान जनक नेगीको मृत्यु भएको थियो। घटनामा मुख्य दोषी ठहर गर्दै रेशमसहित 11 जनालाई 2075 फागुन 22 गते जिल्ला अदालत कैलालीले जन्मकैदको सजाय सुनाएको थियो। उनीहरूलाई दिपायल उच्च अदालतले पनि जन्मकैदको सजाय सुनाएको थियो। त्यसैगरी 2080 जेठ 2 गते सर्वोच्च अदालतले पनि चौधरीलाई सफाई दिन अस्वीकार गर्दै जिल्ला अदालत र उच्च अदालतको फैसला सदर गरेको थियो। दोषी ठहर भएका चौधरीलाई राष्ट्रपतिले आम माफी दिएपछि 2080 जेठ 15 गते कारागारबाट रिहा भएका थिए। विश्वव्यापी जलवायु परिवर्तनको प्रभावलाई अन्तर्राष्ट्रिय कूटनीतिक बहसमा प्रभावकारी रूपमा उठाउन परराष्ट्र मन्त्रालयले जलवायु कूटनीतिक शाखा स्थापना गरेको छ। जलवायु परिवर्तन र यसले पारेको प्रभावले नेपालको संस्कृति, सभ्यता र अस्तित्वमै चुनौती देखिएकाले जलवायु कूटनीतिलाई प्रभावकारी बनाउन तथा जलवायु प्रतिकारका लागि शाखा स्थापना गरिएको मन्त्रालयका प्रवक्ता लोकबहादुर छेत्रीले बताएका छन्। शाखाले कूटनीतिसँगै जलवायु जन्य विपदको मूल्याङ्कन तथा वैज्ञानिक तथ्य र तथ्याङ्क संकलनको कार्य समेत समानान्तर रूपमा गर्ने बताएका छन्। उनका अनुसार जलवायु कूटनीतिसँग सम्बन्धित विषयमा आवश्यक समन्वय गर्ने, जलवायु परिवर्तन तथा त्यसका प्रभावबारे संस्थागत रूपमा काम गर्ने र जलवायु प्रतिकारका गतिविधिलाई प्रभावकारी रूपमा अगाडि बढ़ाउनेछ। सिटी वान टेलिभिजनले रसुवाको भटेकोशी क्षेत्रमा बाढ़ीबाट प्रभावित नागरिकको सहयोगार्थ 1,11,111 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ। टेलिभिजनले आयोजना गरेको प्रदेश स्तरीय 5 खुल्ला 30 गीत प्रतियोगिता 2083 बचत भएको रकम बाढ़ी पीड़ितको सहयोगका लागि कोषमा जम्मा गरिएको हो। यसपटकको 30 गीत प्रतियोगिता पनि भटेकोशी बाढ़ीबाट प्रभावित नागरिकलाई समर्पण गरिएको थियो। टेलिभिजनले जम्मा गरेको रकमको भाउचर मंगलबार सिटी वान टेलिभिजनका अध्यक्ष पवन प्रजापति, सचिव सुरेश श्रेष्ठ, बोर्ड सदस्य तथा 30 गीत प्रतियोगिता संयोजक सुषमा थापा पाण्डे, बोर्ड सदस्य कमल बहादुर सुनार, प्रबन्ध निर्देशक अनिशा श्रेष्ठ लगायतले कास्कीका प्रमुख जिल्लाधिकारी कुमान सिंह गुरूङलाई हस्तान्तरण गरेका छन्। भौचर हस्तान्तरण कार्यक्रममा टेलिभिजनका अध्यक्ष पवन प्रजापतिले सूचना प्रवाह मार्फत नागरिकलाई सुसूचित गराउने उद्देश्यले टेलिभिजन सञ्चालन गरिएको बताएका छन्। आर्थिक रूपमा नाफा नभए पनि विपदको समयमा सामाजिक दायित्व निर्वाह गर्नुपर्छ भन्ने उद्देश्यले कठिन परिस्थितिका बीच कार्यक्रम आयोजना गरी रकम बचत गरेर राहत कोषमा जम्मा गरिएको बताएका छन्। आगामी दिनमा पनि सामाजिक कार्य तथा आपद विपदका समयमा सरकार र नागरिकलाई सहयोग गर्न टेलिभिजन तयार रहने प्रतिबद्धता व्यक्त गरेका छन्। सिटी वान टेलिभिजनका प्रबन्ध निर्देशक अनिशा श्रेष्ठले जिम्मेवार समाचार सम्प्रेषण गर्नका साथै विपद तथा संकटका समयमा समाज र नागरिकसँग उभिनु संचार माध्यमको सामाजिक जिम्मेवारी भएको बताएका छन्। तपाईँ रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजे अन्नपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अन्नपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
3: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-0279-29।
4: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
5: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
4: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
6: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
3: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
6: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
7: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने, मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9764115। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
6: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, बेटरी मार्ग, हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-1161, 578-1062।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक, हरिचोक पोखरा। फोन 01-5586-536, मोबाइल 98-560-0536।
4: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस 5 नेपाल नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस्?
2: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालम।
6: पोखराको एकमात्र जानु पर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी, लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 98-560-4802, 98-461-4802।

जनपूर्ण हेलर्समा स्वागत छ। बाँकी रहेका समाचारहरू। पोखराका सुन चाँदी व्यवसायहरूले रसुवा भोटेकोशी क्षेत्रमा आएको बाढ़ी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा पुनस्थापनाका लागि आर्थिक सहयोग गरेका छन्। सुन चाँदी व्यवसायी संघ कास्कीले संघमा आबद्ध सुन चाँदी व्यवसायी तथा कालीगढ़बाट रकम संकलन गरी सहयोग गरिएको जानकारी दिएको हो। संघका अनुसार व्यवसायी तथा कालीगढ़बाट संकलन भएको 12,56,791 रूपियाँ बाढ़ी पीड़ितको राहत तथा सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। संघले विपदको परिस्थितिमा पीड़ित नागरिकलाई तत्काल राहत तथा सामाजिक उत्तरदायित्व पूरा गर्न व्यवसायहरूबाट सहयोग गरिएको महासचिव कमल बहादुर सुनारले जानकारी दिएका छन्। कञ्चन क्यापिटल प्रणालीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1,00,000 रूपियाँ सहयोग गरेको छ। कञ्चन क्यापिटल प्रणालीले विपदबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले 1,00,000 रूपियाँ सहयोग गरेको हो। सहयोग रकम जम्मा गरिएको भाउचर कञ्चन क्यापिटलका प्रतिनिधिहरूले हिजो जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्लाधिकारी कुमान सिंह गुरूङलाई हस्तान्तरण गरेका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि फ्लाई दुबईले दुबई पोखरा दुबई रूटमा नियमित उडान शुरू गर्दैछ। विक्रम सम्बत 2079 पुष 17 गते अंग्रेजी नयाँ वर्ष कुचर कञ्चन क्यापिटलका प्रतिनिधिहरूले हिजो जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्लाधिकारी कुमान सिंह गुरूङलाई हस्तान्तरण गरेका छनृ।

0: उडानका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी तथा पूर्वाधार व्यवस्थापनको काम पूरा भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताएका छन्। अण्डमान सागर आसपास बनेको न्यूनचापीय प्रणाली शक्तिशाली हुँदै गएकाले असोज 9 देखि 11 सम्म देशका विभिन्न स्थानमा ठूलो वर्षा गराउने सम्भावना थप उच्च बनेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ, जसका कारण विभिन्न क्षेत्रमा प्रतिकार्यमा उत्रनु पर्ने अवस्था आउन सक्ने भन्दै मंगलबार विभागले रेड अलर्ट जारी गरेको छ। विभागका अनुसार विशेष गरी गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा उच्च हावाहुरीसहित ठूलो वर्षा हुने सम्भावना छ। त्यस्तै मधेश, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि ठूलो वर्षाको सम्भावना प्रबल रहेको जनाउँदै रेड अलर्ट जारी भएको छ। सम्भावित वर्षाका कारणले भूक्षय, बाढ़ी, पहिरो तथा गेग्रान बहावको उच्च जोखिमसँगै शहरी तथा तराई क्षेत्रमा डुबानको खतरा रहने औल्याएको छ। देशका ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ़नेछ। दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन लगायत नदी क्षेत्र आसपासका निर्माण कार्य, सड़क तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले यात्रा नगर्न र आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसाधारण तथा सरकारद्वारा निकायमा विभागले अनुरोध गरेको छ। दक्षिण चीनको ग्वानजोङ प्रान्त स्थित फोशान शहरको एक कपड़ा कारखानामा भएको भीषण आगलागीमा परि 8 जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूका अनुसार सो दुर्घटनामा अन्य 1 जना घाइते भएका छन्। फोशान शहरको सुन्दे जिल्लास्थित जुआन टाउनशिपमा रहेको चाङ सिंह औद्योगिक पार्कको एक कारखानामा आगलागी शुरू भएको थियो। सूचना प्राप्त हुनासाथ घटनास्थलमा खटिएका अग्नि नियन्त्रकहरूले करिब 30 मिनटभित्र आगो नियन्त्रणमा लिएका थिए। सुडानको उत्तरी क्षेत्र स्थित अल दावाहका खजूर बगैंचाहरूमा अहिले खजूर टिप्ने र सुकाउने कामले गति लिएको छ, तर यस वर्षको सीजन किसानका लागि खुशी भन्दा बढ़ी चुनौती बोकेर आएको छ। जारी गृहयुद्ध, बढ़दो इन्धन र विद्युतको मूल्य वृद्धि र खजूरको सुनिश्चित मूल्य नहुँदा किसान मारमा परेका छन्।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
2: यति बेला बिहानको 7 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
0: नेपाली महिला कराते टीम काता टोली जापानमा जारी 20 एसियाली खेलकूदमा कास्य पदकको प्रतिस्पर्धामा असफल भएको छ। नेपाली महिला काता टोलीले एसियाली खेलकूदमा पहिलो पटक प्रतिस्पर्धा गरे पनि सफलता पाउन सकेन। तोयो हाशी जिम्नेसियममा मंगलबार सम्पन्न आइची नागोया 2026 निराशाजनक प्रदर्शनसँगै कराटेमा नेपालको आशामा निराशाजनक प्रदर्शन भएको छ। कास्य पदकको प्रतिस्पर्धामा सानु माया थिङ, एलिसा राजकोटी मगर र मेगा लिम्बू सम्मिलित नेपाली महिला टीम काताको टोली चाइनिज ताइपेईसँग 5-0 पराजित हुन पुग्यो। गत संस्करणको कास्य पदक विजेता नेपालले जापानमा जारी 20 एसियाली खेलकूदको महिला कबड्डीमा मंगलबार थाइल्याण्डमाथि रोमाञ्चक जीत सहित शुरूआत गरेको छ। नेपाली महिला टोली चीनमा भएको गत संस्करणको 19 एसियाली खेलकूदको कास्य विजेता हो। अपेक्षा गरिएको खेलमध्ये एक नेपाली महिला कबड्डी टोलीले उत्कृष्ट पुनरागमन जीतसँगै एसियाली खेलकूदको शुरूआत गरेको छ। पोखरामा बजार अनुगमन सम्बन्धी छलफल कार्यक्रम आयोजना, अनुगमनका क्रममा भएको व्यवहारप्रति निजी क्षेत्रको असन्तुष्टि, पोखरामा सहज आपूर्ति व्यवस्थापन मिसावट र महँगी नियन्त्रण विषयमा अन्तर्क्रिया आयोजना, व्यवसायले कानून र आचार संहिताको पालना गर्नुपर्नेमा जोड़, प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्यूयर्कतर्फ प्रस्थान, संयुक्त राष्ट्रसंघको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्ने, त्रिपुरेश्वर बस आगलागीमा मृतक अर्जुन दोङको पहिचान, मृतकका आफन्तका प्रदर्शनमा परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीतिक शाखा स्थापना, जलवायु परिवर्तन बारे अनुसन्धान तथा तथ्याङ्क संकलन

0: मुख्य उद्देश्य। बाढ़ी पीड़ितका लागि सुन चाँदी व्यवसायी संघ कास्कीको 12,56,791 रूपियाँ सहयोग, विपद प्रभावितका लागि पोखराको कञ्चन क्यापिटलले गर्यो 1,00,000 रूपियाँ सहयोग। चीनको ग्वाङडोङ स्थित कपड़ा कारखानामा आग लागि 8 जनाको मृत्यु। सुडानमा खजूरको सीजन शुरू। द्वन्द र आर्थिक संकटले किसानको उत्साहमा ब्रेक। र नेपाली महिला कराते टीम काता टोली एसियाली खेलकुदमा कास्य पदकको प्रतिस्पर्धामा असफल। एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा थाइल्याण्डमाथि रोमाञ्चक जीतसहित नेपालको शुरूआत। बिहान 6 बजेको अनुपूर्ण हाइलाइट्समा समाचारको सिलसिलालाई यति नै। प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई बिदा दिनुहोस्। नमस्कार।
1: रेडियो अन्नपूर्ण 93.4।
2: रंग बहार
3: वर्जर संगे उपहार उपहार बम्पर माँ यामाहा रेजियार
2: वर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ।
2: वर्जर पेंट।

0: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
1: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असौ 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434-32-29, 98028-59-321, 061-581-871।
2: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
3: ओहो नाचर बे, कति छाब डिजाइन बे मारेकन खिनानी खनि तोला
4: खनै दिवा नासर्वे रूपाकोट ज्योति सुन चाँदी दुकान महेन्द्र फुलारी तोला।
3: ए नै स्याबा मार दोकान पो मोना नै प्रेसो लाइनी च्याबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छ्याबा कोपिम ओछे।
4: हजुर किने झोको लाइनी छाब छ्याबा छ्याबा मारे डिजाइन गहना सैदी म बिसा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुन चाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै याव क्यार मोहै
3: जग्गा मात्र आनी रूपाकोट ज्योति सुन चाँदी दोकानै घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
4: समुताई रबा ता क्रिबा जाल जाति क्रिबा छतैरा नत खैमा बिलन चन्नै यामो
3: रूपाकोट ज्योति सुन चाँदी दोकान महेन्द्रपुल पोखरा। सम्पर्क 061-580-815 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
4: छतै रतान मि भिम्द
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट।
6: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 98025817 98025817।
7: होम केयर सेवा।
8: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
7: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
8: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
7: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
8: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
7: सुत्केरी नवजात शिशुको हेरचाह,
8: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
7: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
8: डाक्टर ल्याब सेवा,
7: औषधि डेलिभरी सेवा,
8: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिग्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार। फोन 061-411-777 मोबाइल 98560-9972-77।
9: ओहो छोरीको बिहेको कुरा पनि छिनियो, अब नाता गोता इष्ट मित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
10: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निधो गर्नु पर्यो नि।
9: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
10: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
9: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
10: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
9: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
8: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
11: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
8: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरो पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
10: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
12: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
10: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
12: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
10: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
12: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेल्सन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
10: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
12: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मान काजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
13: वार्ड आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
10: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
8: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ, तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
10: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
8: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
10: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
8: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोटु एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाउ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98-560-027-29।
14: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसारभर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
15: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्योर, रिलायबल। फोन 98560-1031, 97150-0031। पोखरा न्यू रोड बीएनडी भवन, सानेमा बैंक रहेको भवन। सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98560-33405, 98560-33405।

0: स्वाद जस्ते संबंध गास ज्ञान मसाला
1: अयानी मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01-5685-536, मोबाइल 98-560-0536।
4: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस 5 नेपाल नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
3: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
3: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
4: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
3: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिल्लीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-6899, 452-715।
4: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
4: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
6: हेलो, के छ तेरो खबर?
7: ठिक छु यार, सन्चै छस्?
6: सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
7: पार्टी त दिनुहुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
6: मैले त सबै किनमेल गरिसके, अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
7: मैले पनि किन्नु छ के, सँगै किनौँ न।
6: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
7: सबै ठाउँको बेडसाइज अनुसारको बेडसिट पाउने ठाउँ छ क्या, किनमेल संसार हो, त्यही जाऊँ न।
6: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे, ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
8: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
9: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुसन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुसन कभर, टावल, कुर्ता, टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार, गैरापाटन पोखरा, प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412, 9864667887।
10: तन्ना, आज फेरि हाल्नुहोस्।
11: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: समसामयिक तथा सामाजिक विषय वस्तु माथिको बहसमूलक कार्यक्रम आजको बैठक।
1: नमस्कार, रेडियो अनुपूर्ण 93 प्रसार मेगा सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूमा आजको बैठकमा हार्दिक स्वागत छ। तपाईँको रेडियो सेटको 93 प्रसार मेगाजमा हामी यति बेला उपस्थित छौं। आजको बैठक लिएर प्राविधिक साथी अरविन्द सहित म सञ्जय, हामी संसारमा गरी सामाजिक विषयवस्तुमाथि छलफल गर्ने गर्छौं। आज चाहिँ हामी खास गरी उत्पादन र उत्पादनसँग जोड़िएको बजार, विशेष गरी नेपाली उत्पादनको सन्दर्भमा चर्चा गर्नेछौ। हामीले वर्षौंदेखि एउटा कुरा सुन्दै आएका छौं, नेपाल कृषि प्रधान देश हो, यहाँ उत्पादन गर्ने किसान छन्, सीप भएका उद्यमी छन्, मेहनत गर्ने युवाहरू छन्, तर उत्पादन बजारमा पुग्दैन, पुगे पनि उचित मूल्य पाउँदैन। अर्कोतर्फ उपभोक्ता नेपाली उत्पादन किन्न चाहन्छन् तर कहाँ पाइन्छ भन्ने जानकारी र सहज पहुँचको अभाव देखिन्छ। यही समस्यालाई बजारको एउटा नयाँ अवधारणासहित सम्बोधन गर्ने प्रयासको रूपमा अगाडि आएको छ गोठालो मार्ट। बुटवलबाट शुरू भएको गोठालो मार्ट अहिले पोखराको इन्द्रचोकसम्म आइपुगेको छ। पोखरा शाखाको उद्घाटनसँगै मार्टले नेपालमै उत्पादित खाद्यान्न, लत्ता, कपड़ा तथा दैनिक उपभोग्य सामग्री उपभोक्तासम्म पुर्याउने लक्ष्य अगाडि सारेको छ। संचालक पक्षका अनुसार पोखरा शाखामा करिब 1500 प्रकारका नेपाली उत्पादन उपलब्ध छन् र यहाँ विदेशी उत्पादन बिक्री नगर्ने नीति लिएको छ। गोठालो मार्टको आवश्यकता केवल एउटा पसल खोल्ने विषय मात्रै हो कि किसान, उत्पादक, उद्यमी र उपभोक्ता बीचको सम्बन्ध पुनर्निर्माण गर्ने प्रयास पनि हो? नेपाली उत्पादनको गुणस्तर, मूल्य, आपूर्ति र बजारको वास्तविक अवस्था कस्तो छ? यस्तो मोडल दीर्घकालमा कति व्यवहारिक हुन सक्छ अनि पोखराले यस अभियानलाई कसरी अगाडि बढ़ाउन सक्छ भन्ने सन्दर्भमा आज हामी कुराकानी गर्दैछौ। जसका लागि हामीसँग हुनुहुन्छ गोठालो मार्टका निर्देशक सुन्दर बस्याल हामीसँग हुनुहुन्छ। सुन्दर सर, नमस्कार, यहाँलाई स्वागत छ कार्यक्रममा।
2: नमस्कार सञ्जय
1: जी, हजुर आराम हुनुहुन्छ?
2: ठीक छ
1: हजुर। सबभन्दा पहिले चाहिँ यो गोठालो मार्ट तपाईँहरूले सञ्चालनमा ल्याउनु भएको छ पोखराको इन्द्रचोकमा, यसको चाहिँ यो के हो, यसको मूल अवधारणा सरल रूपमा बताइदिनुहोस् न।
2: फेरि तपाईँको के छ भने देशको खाऊ, देशको लाऊ, देश नै रमाऊ भन्ने हामीले मूल नाराका साथ एउटा प्लानिङ गरेका थियौँ 4-5 महिना पहिला। हामी काठमाडौँमा निकोलस जी, म हामी जोस केही साथीहरू 8-10 जना बसेर अब देशलाई एउटा उत्पादनशील र यहाँका युवाहरूलाई रोजगारी र हामीसँग भएको पुँजीलाई बाहिर चाहिँ जान नदिने के गर्न सकिन्छ भनेर हामीले 2-4 पटकको बसाई बस्यौं। सबै साथीहरूले चाहिँ एउटा एउटा प्लान ल्यायौं। त्यो प्लानहरू ल्याउँदै गर्दा हामीले अन्तिममा यहाँ उत्पादनलाई जोड दिने, यहाँका किसानहरूलाई पनि उत्प्रेरणा गर्ने, पहिलो कुरा के छ भने नेपालमा कृषकहरू उत्पादन गर्न तम्सेका छन्, प्रयासरत छन् र इच्छा पनि छ, तर यहाँको बजारीकरणको अभाव, मूल्यको अभावको कारणले गर्दा त्यसलाई चाहिँ हामीले सोचे जस्तो अगाडि बढ़िरहेको छैन र कृषकहरूले एक किसिमको उत्पादन गर्छन् त्योभन्दा सस्तो हाम्रो पारीबाट आउने हुनाले नखाउ पारीको उत्पादन गरौं आफ्नै बारीको भन्ने हाम्रो एउटा सोच पनि त्यसमा सम्मिलित हुन्छ र त्यो सोचले गर्दा हामीले अब कसरी शुरू गरौं भन्दा एउटा गोठालो मार्ग शुरू गरौं। त्यसबाट हामीले नेपालभरि नेपालका प्रत्येक बजारमा, प्रत्येक गाउँमा हामीले चाहिँ देशकै खाने, देशकै लाउने, अब देशकै खाने भन्नाले तपाईँको यहाँ उत्पादन भएका चिजहरू सुलभ मूल्यमा, अब जस्तै तपाईँले अस्ति देखिहाल्नुभयो तपाईँको चाहिँ गोठालो मार्टमा हामीले इन्द्रचोकमा जुन शुरू गर्यौं, हामीले 150 रुपियाँमा जुम्लाको स्याउ ल्याएर चाहिँ हामीले दिन सकेका छौँ। जुम्लाको प्रडक्ट हामीले यहाँ सेल गर्न सकेका छौँ। मुस्ताङको पनि हामीले एकदम न्यूनतम मूल्यमा चाहिँ त्यहाँ हामीले गरेका छौँ। यस्तै यहीँको प्रडक्टलाई हामीले प्रमोट गर्ने, कृषकलाई प्रमोट गर्ने, यहीँको उत्पादन गर्ने र यहीँ कन्ज्युम गर्ने वातावरण सिर्जना गरेर एउटा देशमा रोजगारी लगायत उत्पादनमा पनि अगाडि बढाउन सकिन्छ भनेर हामीले यो शुरू गरेका छौँ।
1: हजुर, अब यो नेपाली उत्पादन मात्रै बिक्री गर्ने अवधारणा चाहिँ किन आवश्यक ठान्नुभयो? तपाईँहरूले अगाडि भन्नुभयो काठमाडौँमा बस, काठमाडौँको बसाइमा निकै चाहिँ घनीभूत छलफलपछि यो गोठालो मार्टको चाहिँ अवधारणा आयो भनेर भन्नुभयो। नेपाली उत्पादन मात्रै बिक्री गर्ने अवधारणा चाहिँ कसरी आयो?
2: अब हामीले यहाँको प्रमोट गर्नको लागि देशलाई माथि लैजानको लागि देशलाई एउटा आर्थिक रूपमा सबल बनाउनको लागि त यहीँको उत्पादन हामीले युज गर्नुपर्छ। हामीले करोडौं करोड रकम हामीले चाहिँ बाहिर सामानहरू इम्पोर्ट गरेर पठाएका छौँ भने त्यो त हाम्रो बच्ने भयो नि। त्यसरी देशलाई एउटा समृद्धि लैजाने चाहिँ बाटो पनि सिर्जना हुन्छ भन्ने चाहिँ हाम्रो यो मान्यता छ।
1: तपाईँहरूको जुन यो गोठालो मठ अब विभिन्न ठाउँमा पनि तपाईँहरूले सञ्चालनमा ल्याउन चाहिँ उद्देश्यमा राख्नु भएको छ होइन, चाँडै नै देशव्यापी बनाउँदै हुनुहुन्छ। अब यसले चाहिँ खास मुख्य उद्देश्य चाहिँ व्यापार गर्ने हो कि होइन, नेपाली उत्पादनको बजार निर्माण हो कि, वा यी दुई बीचको सन्तुलनलाई चाहिँ कसरी निर्माण गर्नुहुन्छ वा कसरी मिलाउनुहुन्छ?
2: होइन, यसले सबै कुराहरू गर्छ। यसले किन सबै कुराहरू गर्छ भने नेपालको उत्पादन हामीले कन्ज्युम गर्ने भएपछि एउटा कृषकको सेल्स पनि हुने हो र यहाँ उत्पादन भएर त्यो चाहिँ सेल्स नभएको कारणले गर्दा पनि उत्पादन गर्न कृषकहरूलाई गाह्रो भइरहेको अवस्थामा जब कन्ज्युम हुन्छ हामीले सेल्स सजिलै गर्न सकिन्छ भनेपछि त कृषकहरूलाई एउटा रोजगारी पनि सिर्जना हुने भयो। अनि त्यसपछि अर्को कुरा के छ भने तपाईँको विभिन्न केमिकल मिसिएका प्रोडक्टहरू युज गर्दा हाम्रो स्वास्थ्यको लागि पनि एउटा चाहिँ यही उत्पादन भएको अर्ग्यानिक चिजहरू युज गर्दा स्वास्थ्यलाई पनि राम्रो हुने भयो र पैसा हामीले बाहिर पठाउन नपरेपछि देशमै पैसा रहने भइसकेपछि एउटा देशलाई चाहिँ आर्थिक उन्नतिको बाटोमा डोर्याउने सुरुवात पनि हुने भयो। यसरी चाहिँ हामीले सुरु गरेका छौँ।
1: अब अहिले खास गरी कतिपय अवस्थामा कृषकहरूले उत्पादन गर्छन्, उत्पादन गरेको जुन वस्तु छ त्यो बजार सम्म पनि नपुग्दै कृषकहरूले त्यही होइन अब त्यसलाई चाहिँ विसर्जन गर्नुपर्ने हुन सक्ने अवस्था पनि चाहिँ सिर्जना भएका हुन सक्छ। बजारमै पुग्यो भने पनि त्यो उत्पादनको मूल्य नै नपाउने होइन खालका अवस्था पनि सिर्जना भएका हुन सक्छन्, वा भनौँ न किसानले जुन आफ्नो बिक्री मूल्य जुन चाहिँ पाउनुपर्ने हो वा आफ्नो लागत पाउनुपर्ने त्यो लागत नपाउने, बजारमा फेरि उपभोक्ताले बढ़ी तिर्नुपर्ने अवस्था पनि सिर्जना भइरहेको छ। यो विषयमा चाहिँ गोठालो मार्टले के सोचिया छ?
2: एकदमै राम्रो कुरा उठाउनु। खास गरी हाम्रो शुरूआत नै कहाँबाट भयो भने तपाईँलाई थाहा छ कि छैन, केही वर्ष पहिला धेरै लामो समय भएको छैन, किसानहरूले ट्रकका ट्रक चाहिँ टमाटर बाटोमा फालेको हामी देखाएका थियौँ। तर केही चाहिँ हामीले 70-80-100 रुपियाँ किलो तनहुँमा हामी पोखरामा चाहिँ 100 रुपियाँ किलो चाहिँ हामीले किनेर हामीले युज गरिरहेका थियौँ। अब यहाँ चाहिँ कृषकले 20 रुपियाँ पनि नपाउने र बाटोमा फाल्नुपर्ने अवस्था हुने, यहाँ चाहिँ हामीले 100 रुपियाँ 150 रुपियाँ तिर्नुपर्ने, यो चाहिँ बीचको यो जुन ग्याप छ र यो बिचौलियाहरू ले बीचमा चाहिँ मेक्सिमम प्रफिट गर्ने कारणले हामी डाइरेक्ट हाम्रो गोठालो माट भनेको के छ भने डाइरेक्ट कृषकसँग नै टच भएर बीचमा बिचौलिया नराखिकन त्यसले गर्दाखेरि चाहिँ एउटा उपभोग गर्ने व्यक्तिहरूलाई पनि सस्तोमा पर्ने भयो र किसानहरूलाई पनि किसानको रेट पाउने भयो। यसरी नै हामीले यसलाई अवधारणा चाहिँ ल्याएका छौँ।
1: अब किसानले उत्पादन गरेको वस्तु गोठालो माटसम्म कसरी आइपुग्छ, खरिद तथा संकलनको प्रणाली चाहिँ तपाईँले कसरी निर्माण गर्नु भएको छ? त्यसो भए
2: हाम्रो जहाँ जहाँ जुन जुन ठाउँमा गोठालो मार्ट छ यसको हाम्रो अलि थोरै केही समय पछाडिको प्लान नै हामीले कृषकले डाइरेक्ट नै हाम्रो गोठालो मार्टमा आएर सेल्स गर्न पाउँछन्। जस्तै तपाईँको तनहुँमा उत्पादन हुने अदुवा, तनहुँमा उत्पादन हुने मास गेडागुडी भयो, तपाईँको तनहुँमै हाम्रो गोठालो मार्टमा आउँछ। त्यहाँबाट किसानले आफूलाई आवश्यक पर्ने सामान पनि त्यहाँबाट चाहिँ लैजान सक्छन्, एक्सचेन्ज गर्न पनि सक्छन्, क्यास लैजान पनि सक्छन् र हाम्रो यहाँ चाहिँ गोठालो मार्टमा चाहिँ आएको चाहिँ सामग्रीहरू उत्पादनहरू हामीले चाहिँ पोखराको अरू नेपालभरिमा हाम्रो शाखाहरूमा त्यहीँबाट विस्तार गर्छौँ। जस्तै हाम्रो तपाईँको स्याङ्जामा गोठालो माट अब अहिले तत्कालै अब तपाईँलाई जानकारी गराइहालौँ, अब स्याङ्जा वालिङमा गलेङमा पनि तत्कालै सुरुवात हुँदैछ। अब त्यहाँ उत्पादन हुने सामानहरू जस्तै प्रोडक्टहरू तनहुँमा उत्पादन हुँदैन, तनहुँमा हुने स्याङ्जामा हुँदैन, अर्को चाहिँ जुम्लामा हुने यहाँ हुँदैन, यहाँ हुने चाहिँ जुम्लामा हुँदैन, होइन त्यो चाहिँ हाम्रो गोठालो माटमा चाहिँ त्यही नजिकको कृषकहरूले कलेक्ट गर्नुहुन्छ, त्यसले चाहिँ उत्पादन नहुने नयाँ ठाउँहरूमा हामीले
1: भन्नाले गोठालो माटको अब गोठालो माट त बिक्री केन्द्र भयो, तपाईँहरूको चाहिँ खरिद केन्द्र पनि छ भनेर भन्न खोज्नुभएको हो?
2: खरिद केन्द्र त्यहीँबाटै हुन्छ हाम्रो, तपाईँले गोठालो माटमै यो खरिद एन्ड बिक्री केन्द्रै हो। यो चाहिँ के छ भने कृषकलाई सहज बनाउनको लागि तपाईँको चाहिँ कहाँ गएर चाहिँ सेल गर्ने होला बिक्री गर्ने होला भनेर कृषकले सोच्न नपरोस्, हाम्रो जहाँ गोठालो माट छ केही चिजा चाहिँ त्यहाँको उत्पादनहरू ल्याउँदा हुन्छ कृषकहरूले, त्यो एकदम इजी वेको रूपमा चाहिँ हामीले हेरेका छौँ त्यसलाई।
1: अघि हामीले एउटा समस्याको बारेमा चर्चा गर्यौं, खास गरी किसानहरूले आफ्नो उत्पादनको बजार नपाउने अनि त्यहाँ बजारमा चाहिँ त्यसको माग बढ़ी हुने र त्यसको चाहिँ मूल्य पनि बढ़ी हुने, यो खालको समस्या वा बिचौलियाको समस्या भनौं न सीधा भाषामा भन्नुपर्दाखेरि। अब यो नेपालका किसान र साना उत्पादकको सबैभन्दा ठूलो बजार समस्या चाहिँ योभन्दा बाहेक अरू के देख्नु भएको छ?
2: होइन, पहिलो कुरा त एउटा कुरा नीति नै ल्याउनुपर्छ हेर्नु, सरकारले कृषकलाई सहज हुने तरिकाबाट, पहिला जस्तो तपाईँको चाहिँ झोलामा कृषक लिएर हिँड्ने, झोलामा चाहिँ तपाईँको विभिन्न उत्पादन लिएर हिँड्ने, कागजी रूपमा उत्पादन लिएर हिँड्ने, त्योबाट चाहिँ तपाईँको सरकारबाट डोनेसन खाने प्रवृत्तिको अन्त्य गर्दै तपाईँको ओरिजिनल चाहिँ कृषकको हो र तिनीहरूलाई ट्रेनिङहरू दिने, तिनीहरूको प्रोडक्टहरूलाई कसरी कुन प्रोडक्ट कुन ठाउँमा र माटो परीक्षण गर्नेदेखि लिएर सबै कुराहरू यो गभर्मेन्टले एउटा सिस्टममा ल्याउन सक्यो भने नेपाललाई आर्थिकमा अगाडि लैजान गाह्रो छैन जस्तो लाग्छ।
1: तपाईँहरूले अब यो यहीँको अर्ग्यानिक खानेकुरा खाद्यान्न होइन देखि लिएर चाहिँ दैनिक उपभोग्य सामग्रीहरूदेखि लिएर कपडाका विषयमा पनि तपाईँहरूले त्यही चाहिँ बिक्री गर्ने भनेर भन्नुभएको छ, यो सबै एकै ठाउँमा उपलब्ध गराउँदाखेरि, नेपाली उत्पादनलाई एकै ठाउँमा उपलब्ध गराउँदाखेरि चाहिँ यसका गुणस्तरका विषय पनि त उठ्ने होला, गुणस्तर परीक्षण चाहिँ कसरी गर्नुहुन्छ?
2: यस्तो छ, तपाईँको के छ भने एकै ठाउँमा भन्नुको मतलब एउटा झोलामा भन्ने कि एउटा कचौरामा भन्ने कि कुरा हो, तपाईँको त्यो माटा हामीले कुन सिस्टमबाट राखेका छौँ, कुन प्रोडक्टलाई कुन ठाउँमा राख्ने, चाहिँ तपाईँको चाहिँ कुन सामानलाई कुन तापक्रममा राख्ने भन्ने कुराहरू त्यो हामी व्यवस्थापन गरेर नै त्यो काम सुरु गरेका छौँ, त्यसलाई चाहिँ ठुलो समस्या
1: राख्छु। अक्सर चाहिँ उपभोक्ताको गुनासो के रहन्छ भन्दाखेरि नेपाली उत्पादन प्रयोग गर्न त हुन्थ्यो तर अलि महँगो हुन्छ भन्ने खालको यो आम बुझाइ छ के होइन, यो गुनासो वा बुझाइ जे भनौं, यसमा चाहिँ के भन्नुहुन्छ तपाईँहरू, यसलाई कसरी चाहिँ भनौँ न मानिसको अलिकति सामान्य रूपमा चाहिँ सामान्य मूल्यमा कसरी दिन सकिन्छ?
2: होइन, एकदमै एकदमै राम्रो कुरा उठाउनुभयो, यो एकदम बुझ्नुपर्ने पनि जरुरी छ होइन, बुझ्नुपर्ने जरुरी छ तपाईँको चाहिँ, किनभने हो अवश्य चाहिँ महँगो पर्छ, किन महँगो पर्छ भने कुनै एउटा फ्याक्ट्रीबाट एउटा चिज मात्रै थोरै प्रोडक्ट मात्रै उत्पादन भयो भने अवश्य महँगो पर्छ, तर हामी नेपालीहरूले नेपाली प्रोडक्ट नै युज गर्न थाल्यो भने त्यसले त्यो त्यो फ्याक्ट्रीको चाहिँ तपाईँको एक्सपेन्सिभ धान्न सक्ने परिस्थिति भयो भने त्यहाँबाट चाहिँ सस्तो पर्दै जाने हो। र अर्को कुरा पनि मैले जानकारी गराइहालौँ, अहिले हामीसँग पाइने जस्तै तपाईँको चाहिँ गाँजाका चाहिँ विभिन्न कपडाहरू उत्पादनहरू भइरहेका छन्, यो अरू बाहिरबाट विदेशी आउने कपडाहरू भन्दा धेरै सस्तोमा उत्पादन भएको छ। तपाईँको चाहिँ कपडा लाउनु मात्रै होइन, कपडा भनेको चिज लाउनु मात्रै होइन, शरीर ढाक्नु मात्रै पनि होइन र स्ट्यान्डर्ड देखिनु राम्रो देखिनु मात्रै पनि होइन, एउटा शारीरिक स्वास्थ्यको दृष्टिकोणले पनि गाँसेका कपडाहरू देख्दा राम्रा त अवश्य नै छन्, स्वास्थ्यका दृष्टिकोणले पनि हजारौं गुणाहरू राम्रो छ, त्यही भएर त्यो एक्सपेन्सिभ छैन। अहिले त्यो नेपाली प्रोडक्टहरू बाहिरसित कम्पिटिसन गर्न सक्छन्।
1: अब गण्डकी प्रदेशको राजधानी पोखरामा तपाईँहरूले यो क्षेत्रको लागि पहिलो चाहिँ माट स्थापना गर्नु भएको छ, यसपछि अन्य क्षेत्रमा पनि तपाईँहरूले योजना बनाउनु भएको छ, खास गरी अब गण्डकी प्रदेश भनेको चाहिँ हिमाली र पहाड़ी उत्पादनमा चाहिँ अलि बढ़ी प्राथमिकता दिइन्छ, यहाँ हिमाली जड़ीबुटीदेखि लिएर पहाड़का रैथाने उत्पादनहरू होइन बढ़ी मात्रामा पाइन्छ, यहाँका स्थानीय उत्पादनलाई माटले के कुराहरू कुन कुन कुराहरू विषयगत रूपमा होइन उत्पादनलाई चाहिँ कसरी प्राथमिकता दिएको छ?
2: एकदमै एकदमै राम्रो क्वेसन सुन्नुभयो यो कुरा, यो हामीले तत्कालै अब सुरुवातमा हामी सुरुवात गर्दैछौँ, अब यसमा तत्काल हामीले चाहिँ कृषकलाई चाहिने ट्रेनिङ र इक्विपमेन्ट, जुन ठाउँमा प्रोडक्ट जुन प्रोडक्ट उत्पादन हुन सक्छ त्यो अनुसारको इक्विपमेन्ट र चाहिँ तपाईँको कृषकहरूलाई ट्रेनिङ दिने पनि हाम्रो चाहिँ तत्कालै यो प्लानिङमा हामी राखेका छौँ।
1: अब यो माटको नाम चाहिँ गोठालो होइन सुन्दाखेरि यो ठ्याक्कै एकदमै चाहिँ हामीले ठेट भाषा ठेट ल्याङ्ग्वेज गोठालो भन्दाखेरि जुन बुझिन्छ होइन, यो राख्नुको पछाडिको मौलिक भाव वा चाहिँ यसको मिनिङ चाहिँ के हो?
2: यो के छ भने हामी पहिला कुरा त नेपालीहरू हामी गोठालोबाटै गोठालाकै सन्तान हौ र हामीले उत्पादन गर्ने चिजहरू गोठालो जाँदै गर्ने कुराहरू भएको हुनाले र सबैको मन मनमा बस्ने र हामी चाहिँ टिपिकली कृषकहरूसँग जोडिएको हुनाले यसलाई चाहिँ गोठालो चाहिँ हामीले राखेका छौँ र यसको नाम अनुसार नै हामीले काम पनि गर्नेछौँ।
1: किसान वा साना घरेलु उद्यमीहरूको जुन उत्पादन त तपाईँहरूले लिनुहुन्छ नै होइन, त्यसको प्रक्रिया के हुन्छ, सबैका उत्पादनहरू सहजै रूपमा लिनुहुन्छ वा गुणस्तर मापनका विषयहरू यावत विषयहरू होइन, त्यो प्रक्रिया चाहिँ के हुन्छ, तपाईँहरूसम्म आइपुगेपछि तपाईँहरूले सहजै लिनुहुन्छ कि के त्यसको चाहिँ मूल्य निर्धारणका विषयहरू पनि होला होइन, कसरी लिनुहुन्छ?
2: होइन यस्तो छ, अहिले हामीले तत्कालै के गरिरहेछौँ भने तपाईँको चाहिँ यो गुणस्तर मापन त हुन्छ नै, गुणस्तर मापन नभइकन त्यसको एउटा विधि त प्रक्रिया छ हाम्रो गोठालो मापमा एउटा सिस्टम छ, त्यो सिस्टम अनुसार जान्छ र त्यसबाट चाहिँ त्यसलाई हामीले चाहिँ यो कुन गुणस्तरको भनेर चाहिँ हामीले छुट्याएर चाहिँ त्यो गर्नेछौँ, किनभने अब ल्याउँदाखेरि त जस्तो पनि ल्याउन सक्ने भए त्यसलाई चाहिँ हामीले मापन त गर्न दिन्छौँ र तपाईँको चाहिँ सहज रूपमा नै कृषकहरूलाई सहज होस् नै भनेर हामीले यो सुरुवात गरेका छौँ। यसमा सहज नै हुन्छ, कृषकहरूलाई
1: अब यो गण्डकी क्षेत्रकै तपाईँले बेनी कुस्मा नयाँ पुलमा पनि शाखा विस्तार गर्ने योजना होइन बनाउनु भएको छ, ती चाहिँ कहिलेसम्म सञ्जालमा ल्याउनुहुन्छ?
2: तपाईँको चाहिँ अब हामीले तत्कालै हाम्रो अब लेफ्ट साइडमा एउटा ठुलो चाहिँ प्रोजेक्ट सुरु हुँदैछ गोठालोको
1: नै,
2: अब तपाईँको चाहिँ अब गलेङमा वालिङमा र कुस्मामा नयाँ पुलमा यो चाहिँ म्याक्सिमम दुईदेखि तीन महिनाभित्र हाम्रो मैले अहिले भनेको ठाउँहरूमा सुरुवात हुन्छ म्याक्सिमम।
1: अब गोठालो माटको सामान किन्नको लागि अहिले त अब अलिकति प्रविधि युक्त बनिरहेको छ बजार पनि होइन, मानिसहरू घरमै बसेर सपिङ गर्न चाहन्छन्, घरमै सामान आइपुगोस् भन्ने पनि चाहन्छन्। तपाईँको सामान किन्नको लागि इन्द्रचोक नै पुग्नुपर्छ वा भनौँ न तपाईँको आउटलेटमै पुग्नुपर्छ वा अनलाइन डेलिभरी वा त्यस्ता खालका डिजिटल प्लेटफर्म मार्फत घरमै सामान पुर्याउने कुनै प्रविधि मैत्री योजना बनाउनु भएको छ?
2: ए होइन, यो एकदम इम्पोर्टेन्ट, यो चाहिँ तपाईँको भन्नै पर्ने थियो, यो हामी चाहिँ गोठालो एप नै छ, गोठालो एपबाट तपाईँ नेपालको जुनसुकै ठाउँबाट पनि यसलाई त्यहाँबाट अर्डर गरेर तपाईँहरूले बेच्न पनि सक्नुहुन्छ, किन्न पनि सक्नुहुन्छ। हामी चाहिँ दुइटै वेमा कृषकहरू हामी कहाँ आउनु पर्दैन, त्यो गोठालो माट कहाँ छ भनेर खोज्दै आउनु पर्ने आवश्यकता छैन, गोठालो चाहिँ तपाईँको एप डाउनलोड गरेर त्यहाँबाट चाहिँ तपाईँको आफ्नो रेटहरू आफ्नो प्रोडक्टहरू सेल्स गर्नको लागि पनि देखाउन सक्नुहुन्छ। यो एउटा नयाँ नवीनतम हामीले चाहिँ कृषिमा एउटा यो राम्रो कुरा नै गरेका छौँ यसलाई।
1: अब गोठालो माटका लागि स्वदेशी उत्पादन भन्नाले चाहिँ खास गरी नेपालमा उत्पादित कच्चा पदार्थबाट बनेको वस्तु मात्रै हो कि नेपालमै उत्पादन प्रशोधन गरिएको वस्तुलाई पनि तपाईँले समेट्नुहुन्छ? यसको मापदण्ड चाहिँ के छ, निर्धारण कसरी गर्नुभएको छ?
2: नेपालमै उत्पादन हुने सामानहरू मात्रै हामीले चाहिँ यसमा चाहिँ किन खरिद र बिक्री
1: गर्छौँ भनेको
2: नेपाली प्रडक्ट मात्रै हुन्छ,
1: नेपालकै कच्चा पदार्थबाट नेपालमै उत्पादित मात्रै चाहिँ तपाईँहरूले यसको चाहिँ अघि हामीले गुणस्तरको कुरा गर्यौँ, उत्पादकसँग गोठालो माटले कसरी सहकारी गरिरहेको हुन्छ होइन, गुणस्तर तपाईँहरूले अब यसलाई मेन्टेन गर्नको लागि होइन के कुराहरूलाई चाहिँ तपाईँहरूले राखिराख्नु भएको छ यो गुणस्तरको लागि चाहिँ?
2: होइन, गुणस्तरको लागि हाम्रो एउटा छुट्टै टिम छ, त्यो टिमबाट चाहिँ गुणस्तरीय रूपमा चाहिँ नाप गर्ने त्यो चाहिँ तपाईँको विभिन्न मेसिनहरू होइन अब केलाई कुन तरिकाबाट चाहिँ मापन गर्ने हो त्यो अनुसार चाहिँ हामीले
1: गरेका छौँ, त्यसबाट नै गरिरहेछौँ अहिले। अब पोखराम आइसकेपछि तपाईँहरूको उत्साह झन् थपिएको छ, खास गरी अब थप 100 शाखा विस्तार गर्ने योजना तपाईँहरूले उल्लेख गर्नुभएको छ, यो विस्तार चाहिँ कुन मोडलमा हुन्छ, फ्रेन्चाइज मोडलमा हुन्छ वा साझेदारी मोडलमा, कसरी चाहिँ योजना बनाउनु भएको छ, कसरी जोडिन्छन् यसमा अन्य लगानीकर्ताहरू चाहिँ?
2: एकदमै राम्रो, एकदमै राम्रो। हाम्रो स्थानीय चाहिँ लगानीकर्ताहरूलाई हामी प्रमोट गर्छौँ, जुन ठाउँमा हुनुहुन्छ जस्तै गलेङमा हामी गएर हामी चाहिँ त्यहाँ लगानी गरेर खोल्ने भन्दा पनि त्यहीँका स्थानीय साथीहरू मिलेर चाहिँ एउटा चाहिँ सुरुवात गर्न सक्नुहुन्छ, तर त्यसको पुरै सिस्टम विधि प्रकृति चाहिँ गोठालोको केन्द्रीय नीति अनुसार नै हुन्छ।
1: अब यो नेपालमा मात्र सीमित नराखिकन तपाईँहरू विदेशमा पनि गोठालो माट विस्तार गर्ने योजनामा हुनुहुन्छ होइन, विदेशमा चाहिँ शाखा खोल्नुको मुख्य उद्देश्य नेपाली डायस्पोरालाई नेपाली सामान उपलब्ध गराउनु हो कि अन्तर्राष्ट्रिय बजारमा नेपाली ब्रान्ड लैजानु, केलाई मान्नुहुन्छ? नेपाली डायस्पोरालाई मात्र फोकस गर्नुहुन्छ कि अन्तर्राष्ट्रिय बजारमा चाहिँ नेपाली ब्रान्डलाई स्थापित गर्नको लागि तपाईँ जाँदै हुनुहुन्छ?
2: एउटा के छ भने नेपालको चिज भनेपछि तपाईँको अहिले विदेशीहरूले पनि नेपालको प्रोडक्ट भनेपछि एकदम मन पराइरहेको अवस्था छ। यो धेरै कुराहरू यसलाई एक्सपोर्ट मात्रै गर्न सकिरहेका छैनौँ। नेपालीमा धेरै कुराहरू छ, हामीले नेपाललाई आर्थिक रूपमा उन्नति गराउने कुराहरू नेपालमा धेरै छ, त्यसलाई सिस्टम वाइज हामीले चाहिँ अन्तर्राष्ट्रियकरण गर्न नसकिरहेको अवस्था छ। यो अवस्थामा हामीले हाम्रा केही प्रोडक्टहरू अब तत्कालै हाम्रो जापानमा तपाईँको चाहिँ र युरोपमा चाहिँ सुरु हुँदैछ, त्यहाँ चाहिँ हामीले अन्तर्राष्ट्रियकरण नै गर्नको लागि विदेशीहरूलाई नेपाली प्रोडक्ट चाहिँ युज गराउने को लागि पनि हामीले यसलाई प्रयासरत छौँ।
1: पोखरा पर्यटनको राजधानी शहर पनि हो, पोखराको पर्यटनको राजधानी र पर्यटनको हबको रूपमा चाहिँ लेक साइडलाई पनि मानिन्छ होइन। लेक साइडमा यहाँहरू फेरि अर्को ठूलो शाखा विस्तारको तयारीमा हुनुहुन्छ। यहाँ आउने विदेशी तथा स्वदेशी पर्यटकका लागि गोठालो मार्टलाई नेपाली उत्पादनको वान स्टप गन्तव्य बनाउन सकिन्छ?
2: हामीले दिने प्रोडक्ट र हामीले दिने क्वालिटीको आधारमा पर्यटकहरूले अवश्य पनि गोठालो बाटोमा गएर त्यहाँ आफूलाई आवश्यक पर्ने सामानहरू लिए भने यिनीहरूलाई सन्तुष्ट भयो भने हामीले यसलाई अन्तर्राष्ट्रिय रूपमा नै पोखराको गोठालो माट भनेकोमा पाइने प्रोडक्ट अन्तर्राष्ट्रिय स्तरकै हुन्छ भन्ने चाहिँ हामीले चाहिँ सोच राखेका छौँ।
1: यो तपाईँहरूले चाहिँ गोठालो मार व्यापार भन्दा पनि देश निर्माणको अभियान हो भनेर अघि भन्नुभयो होइन। यो दावीलाई चाहिँ व्यवहारमा प्रमाणित गर्न के काम चाहिँ गर्नुपर्छ भन्ने लाग्छ?
2: अघि सबै लगभग लगभग सबै कुराहरू भइसकेका छन्। पहिलो कृषकलाई सन्तुष्ट बनाउनुपर्छ, उत्पादकलाई सन्तुष्ट बनाउन सकियो भने बल्ल उत्पादन पनि हो र त्यस बीचमा बिचौलिया नराखिकन त्यसलाई मार्जिन कसरी हुन्छ न्यूनीकरण गरेर यसलाई उपभोक्तासम्म पुर्याउन सकियो भने यसले चाहिँ तपाईँको देश निर्माणमा ठुलो टेवा पुग्छ।
1: ठ्याक्कै तपाईँको गोठालो माटमा पाइने चाहिँ वस्तुहरूको सूची भनिदिनुहोस् न, के पाइन्छ, केदेखि केसम्म चाहिँ पाइन्छ तपाईँको गोठालो माटमा?
2: फर्स्टमै त हाम्रो चाहिँ तपाईँको दैनिक रूपमा उपभोग्य गर्ने सामानहरू तपाईँको चाहिँ जुम्बा पर्छ, उत्पादकलाई सन्तुष्ट बनाउन सकियो भने बल्ल उत्पादन पनि हो र त्यस बीचमा बिचौलिया नराखिकन त्यसलाई मार्जिन कसरी हुन्छ न्यूनीकरण गरेर यसलाई उपभोक्तासम्म पुर्याउन सकियो।

0: उपभोग्यका सामान बाहेक तपाईँको चाहिँ अब गाँजाबाट अहिले विशेष गरेर कपडा हाम्रो अरू अल्लो र गाँजाको चाहिँ उत्पादन गरिएका कपडाका विभिन्न भेराइटीहरू छन्। त्यसले चाहिँ तपाईँको गर्मीमा शीतलता र चाहिँ तपाईँको जाडोमा न्यानो दिन्छ। यी प्रोडक्टहरू हामीले चाहिँ अहिले त्यहाँ राखेका छौँ।
1: हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। रेडियो अन्नपूर्ण सुन्नुहुने सम्पूर्ण तपाईँका उपभोक्ता वा श्रोताहरूलाई चाहिँ के भन्नुहुन्छ? नेपाली उत्पादन किन्दा उनीहरूले के कुरामा ध्यान दिने वा गोठालो मार्टबाट चाहिँ मार्टको तर्फबाट के आग्रह गर्नुहुन्छ?
0: सम्पूर्ण हाम्रा उत्पादनकर्ता र यसलाई प्रयोगकर्ताहरूलाई एकपटक हामीले गोठालो जुन हामीले चाहिँ कन्सेप्ट लिएर आएका छौँ त्यो कन्सेप्ट अनुसार हाम्रो गोठालो मार्टमा एकतिर जानुहोला, त्यहाँको प्रोडक्टहरू हेर्नुहोला र त्यहाँ गर्ने सिस्टमहरू चाहिँ हेरेर एउटा नेपाललाई नै एउटा समृद्ध बनाउने योजनामा हामी लागेका छौँ। यसमा सुझाव सल्लाहहरू पनि दिनुहोला सम्पूर्ण नेपाली आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई एउटा गोठालो मार्टसँग जोडिएर आफ्ना उत्पादनहरू चाहिँ बेच्न पनि सक्नुहुन्छ र आफूलाई आवश्यक पर्ने सामानहरू किन्न पनि सक्नुहुन्छ। सम्पूर्णलाई यो देश निर्माणको लागि अगाडि बढ़िरहेको गोठालो मार्टमा सम्पूर्णलाई स्वागत गर्न चाहन्छु।
1: हजुर, यहाँलाई धेरै धेरै धन्यवाद छ यो समय र कुराकानीको लागि। धेरै धेरै धन्यवाद छ जुन अवधारणाका साथ तपाईँहरूले पोखरामा गोठालो मार्ट स्थापना गर्नु भएको छ र देशभरि र विदेशमा पनि यसको शाखा सञ्जाल स्थापना गर्ने सोच बनाउनु भएको छ। हामी यसको सफलताको पूर्ण सफलताको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौ।
0: धन्यवाद अन्नपूर्ण यासन र सञ्जयजीलाई छोटो समयमा पनि मलाई साथ दिएर हाम्रो गोठालो माटको बारेमा नेपाली सत्ताहरू माझमा मेरो आवाज पुर्याउने काम गर्नुभयो, यसको लागि विशेष विशेष धन्यवाद दिन चाहन्छु।
1: हस्, धन्यवाद, नमस्कार।
0: नमस्कार।
1: हुन्थ्यो गोठालो माटका निर्देशक सुन्दर बसियाल हुनुहुन्थ्यो। पोखरामा पनि गोठालो माट चाहिँ स्थापना भएको छ। इन्द्र चोकमा चाहिँ यो गोठालो माटको स्थापना भएको छ। खास गरी गोठालो माटले चाहिँ नेपाली उत्पादनलाई मात्रै प्रश्रय दिएको छ, नेपाली उत्पादनलाई मात्रै बजारीकरण गर्ने उद्देश्यले यो स्थापना भएको हो। यो कारणले गर्दाखेरि नेपाली उत्पादनको प्रवर्धन गर्ने हेतुले हामीले उहाँहरूसँग कुराकानी गर्यौं। नेपालमै उत्पादन भएका जति पनि वस्तुहरू रहेका छन् दैनिक उपभोग्य सामानदेखि दैनिक प्रयोग गरिने कपड़ाहरू चाहिँ उहाँहरूले बिक्री वितरण गर्न गर्दै आउनु भएको छ। यिनै कुराकानीसँगै प्राविधिक साथी अरविन्द सहित सञ्जयहरूको श्रृंखला समूहको लागि विदा हुन्छु। नमस्कार।
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
3: टाइम चेक।
4: यति बेला बिहानको 8 बजेको छ।
5: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
6: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
7: 93.4 रंग बहार रंग बहार
8: वर्जर संगे उपहार है उपहार बम्पर माल यामाहा रेजियार
7: वर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
8: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ।
7: वर्जर पेंट।

0: घरलाई श्री एफई 550 ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
1: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ।
2: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434329239, 98028-59321, 061-581-871।
3: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्ने छ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
4: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
4: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-027-29।
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
3: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस 2 वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।

0: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपना

0: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा।
1: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
4: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा फोन नम्बर 9802851717 9802851717।
5: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
6: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
5: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
6: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 9853555928, विजिट www.landmarknepal.com।
7: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके यूएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने? जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
6: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ सेक्योर रिलायबल। फोन 9853501031 9750010031। पोखरा न्यू रोड बीएनडी भवन, सानीमा बैंक रहेको भवन।
8: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
9: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
10: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
11: गण्डकी मेडिकल कलेज पोखरा, तपाईको स्वास्थ्य हाम्रो भरोसा।
12: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
10: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: क्रिस्टल आईबीएफ केन्द्र में जाऊ अब बाजोपन को नैराश्यता खुशी में बदलाऊ।
1: हाँ यो कसरी संभव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
0: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईबीएफ केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
1: साँच्चै हो र
0: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाजपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
1: हो त
0: हत्तेरी हो नि बरु आजै गइहालौ फिस्टल आईवीएफ केन्द्र फिस्टल हस्पिटल तेस्रो तला गैरापाटन चार पोखरा फोन 061-450-424 98-84-46-5-25
2: होम केयर सेवा होम केयर सेवा
3: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
2: सुत्केरी नवजात शिशुको हेरचाह
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
3: डाक्टर ल्याब सेवा
2: औषधि डेलिभरी सेवा
3: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-560-99-77
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरल पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन डाक्टर वन्दना श्रेष्ठ
6: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य डाक्टर प्रवीण थापा डाक्टर सुभाष गुरुङ
5: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ डाक्टर देवेन्द्र श्रेष्ठ
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी डाक्टर चुम्मया पोन
5: रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी
5: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल
6: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर प्लास्टिक सर्जन डाक्टर पियुष गिरी छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन डाक्टर विशाल गुरुङ कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलोसिस सेवा र आँखा उपचार सेवा 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162 590-163
8: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30
9: घरेको भए होइन गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिल सँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
10: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
9: शिखर इन्सुरेन्सको सहकार्यमा
10: अस्पताल खर्च सहाराले गर्छ।
9: ई सेवा सबै सधैँ सँगै।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: टीएमटी एक्सप्रेस अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
2: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस
1: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 01-635-38-369 टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क
3: हेलो
4: हजुर नमस्कार
3: हेलो
4: नमस्कार काका सुन्नु भएन
3: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
4: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
3: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
4: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
4: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
6: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161
7: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
8: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
7: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि
8: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
9: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
1: टीएनटी एक्सप्रेस अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
2: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस
1: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 061-538-369 टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क
6: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

0: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
1: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
0: नेपाल आदिवासी जनजाति महासंघ।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274253752।
3: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स, नेपालको नम्बर वन ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: अयनी मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोराछोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
3: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यहीँ गएर देखाउ न
2: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
3: ल सुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 061586536 मोबाइल 9857000536

नमस्कार, रेडियो अनुप्रयोग 93 थोप्लो 4 मेगा सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूमा गुड मर्निङ पोखरामा हार्दिक स्वागत गर्न चाहन्छु। प्राविधिक साथी अरविन्द सहित म सञ्जय तपाईँको लागि उपस्थित छु कार्यक्रम गुड मर्निङ पोखरामा। गुड मर्निङ पोखरामा हामी तपाईँको लागि अहिले 9 बजेदेखि 10 बजेसम्म रहन्छौ। आज पनि हामी तपाईँको लागि उपस्थित छौं गुड मर्निङ पोखरामा र तपाईँलाई तपाईँको यो दिन प्रेरणालाई बनाउनको लागि, तपाईँको यो दिन स्वस्फूर्त रूपमा तपाईँलाई जागरूक बनाउनको लागि हामी उपस्थित हुने गर्छौं। आजको गुड मर्निङ पोखरामा तपाईँलाई म एउटा प्रश्न सोधेर शुरूआत गर्न चाहन्छु। तपाईँको जीवनमा सबैभन्दा धेरै प्रयोग हुने दुई शब्द के हो? सायद तपाईँको पनि त्यही हुनुपर्छ। भोलि गरौंला, पछि गरौंला, हुन्छ गरौंला, कसैलाई फोन गर्नुपर्नेछ पछि गर्छु भन्नुहोला, कसैलाई धन्यवाद भन्नुपर्नेछ पछि भनौला भन्नुहोला, पुरानो साथी कोही भेट्नुपर्नेछ समय मिलाएर भेटौँला अहिले समय छैन भन्नुहोला, बुबा आमासँग बसेर गफ गर्नुपर्नेछ अहिले फुर्सद छैन पछि फुर्सद भएपछि भन्नुहोला, आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्नेछ अहिले अलिक व्यस्त छु भन्नुहोला, आफ्नो सपना पूरा गर्नुपर्नेछ अर्को वर्षदेखि सुरु गर्छु वा नयाँ वर्षदेखि सुरु गर्छु वा जन्मदिनपछि सुरु गर्छु भनेर भन्नुहोला। तर समस्या के हो भने त्यो पछि कहिले आउँछ हामीलाई थाहा हुँदैन। एउटा सानो कथा सुनाउँछु। एकजना मानिससँग आमालाई फोन गर्ने इच्छा थियो। हरेक दिन सोच्थे आज अलि व्यस्त छु भोलि फोन गर्छु, भोलि आयो फेरि काम आयो, उसले भन्यो आइतबार आरामसँग कुरा गर्छु वा शनिबार आरामसँग कुरा गर्छु, शनिबार आयो आइतबार आयो, तर त्यो दिन आमाको लागि फोन आएन। त्यसपछि थाहा भयो आमा अस्पतालमा हुनुहुन्छ। त्यो दिन उसले एउटा कुरा बुझ्यो, समय मागेर आउँदैन, अवसर पनि सधैँ पर्खेर बस्दैन। हामी जीवनमा धेरै कुरा गुमाउँछौं, तर सबैभन्दा पीड़ादायी कुरा वस्तु गुमाउनु होइन, कहिलेकाहीँ कसैसँग कुरा गर्ने मौका गुमाउनु हो, कहिलेकाहीँ कसैसँग भेट्ने अवसर गुमाउनु हो, कहिलेकाहीँ चाहिँ माफी माग्ने मौका गुमाउनु हो, माया व्यक्त गर्ने मौका गुमाउनु हो, आफ्नो सपना शुरू गर्ने मौका गुमाउनु हो, र कसै कहिलेकाहीँ चाहिँ आफूलाई भन्न मन लागेको कुरा भन्ने अवसर गुमाउनु पनि हो। त्यसैले आज बिहान एउटा सानो निर्णय गरौं। जुन काम लामो समयदेखि पछि भन्दै हामीले थन्क्याउँदै आइरहेका छौं नि, त्यसमध्ये एउटा काम आजैबाट शुरू गरौं, अहिलेबाट शुरू गरौं। कसैलाई फोन गर्नुपर्नेछ आज अहिले नै फोन गरिहाल्नुहोस्। कसैलाई म तिमीलाई माया गर्छु भन्नुपर्नेछ आज अहिले नै भनिहाल्नुहोस्। कसैसँग कुनै कुरामा चित्त दुखाउनु भएको छ र माफी माग्नुपर्नेछ भने आजै माफी मागिहाल्नुहोस्। कसैसँग सम्बन्ध विस्तार गर्नु छ आजै सम्बन्ध विस्तार गरिहाल्नुहोस्। कसैलाई धन्यवाद दिनुपर्नेछ भने आजै धन्यवाद दिनुहोस्। र सबैभन्दा महत्वपूर्ण, आफ्नो कुनै सपना छ भने त्यसको शुरूआत आज एउटा सानो कदमबाट गर्नुहोस्, किनकि जीवनमा धेरै कुरा ठूलो निर्णयले होइन सानो शुरूआतले बदलिन्छ। हामी भविष्यको लागि योजना बनाउँछौं, तर भविष्य वास्तवमा आजका साना निर्णयहरूबाट बनिरहेको हुन्छ। त्यसैले आजको बिहान एउटा वाक्य सम्झौं, पछि होइन भोलि होइन आज, आज बाँचौं, आज बोलौं, आज माया गरौं, आज धन्यवाद दिउँ, आज शुरूआत गरौं। रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा। गुड मर्निङ पोखरामा अब हामी एउटा गीत तपाईँको लागि हामी प्रस्तुत गर्दैछौं।

0: bám tin cảm chân đu bám
1: luka kho ki tau ko tuk ni chin mai ara chân đu
2: bám ab chân đu bám regular ra ultra bazar ma upalabdha cha chân đu bám
3: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा
4: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
6: फिस्टल आइबियर केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
7: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
6: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबियर केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
7: साँच्चै हो र?
6: हे बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आइबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
7: हो त?
6: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
8: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98-251-98-190।
9: सुवर्ण अवसर।
10: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरो पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
9: उपचार हुने रोगहरू
10: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
11: खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
9: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
10: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
9: अपरेसन पश्चात दुखाइ कम हुने,
10: उपचार गरेपछि छिटो निको हुने,
9: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
10: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
12: फोन 061-590-162, 590-163।
13: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
14: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
13: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
14: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853559928। भिजिट www.landmarknepal.com।
15: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 9802851717, 9802851717।
16: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
17: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615746558577903। मौकाको फाइदा उठाउनुहोस्।
14: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
18: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
14: त्यसैले साधारण MRI होइन, 3 टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
18: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
14: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोत्यो MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा। फोन 0615917728। मोबाइल 9956007729।
19: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
20: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
19: नेपाल आदिवासी जनजाति महासंघ।
5: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434032929, 98028 59321, 061 5871।

तपाई रेडियो 93.9 मेगाहर्जमा सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा। गुड मर्निङ पोखरामा हामी तपाईँको लागि रहेका छौँ र विभिन्न चर्चा प्रसङ्गसँगै विभिन्न गीत संगीत तपाईँको लागि हामी गरिरहेका छौँ। खास गरी अहिले हामी कुराकानी गरिरहेका छौँ पछि गर्छु भन्ने हाम्रो आनी बानी बारे। रोचक कुरा के छ भने हामी कामलाई मात्र पछि सार्दैनौ, हामी खुसी हुने जुन विषय छ नि खुसीलाई पनि पछि सार्छौँ। हामी भन्छौँ पैसा कमाएपछि घुम्न जाउँला वा व्यापार राम्रो चलेपछि परिवारसँग समय बिताउँला, छोराछोरी ठूलो भएपछि आराम गरौँला अनि अलि फुर्सद भएपछि आफ्नो रुचिको काम गरौँला। एउटा गीत छ नि 40 कटेपछि रमाउँला। तर जीवनको कहिलेकाहीँ एउटा कठोर सत्य सिकाउँछ, फुर्सद आफै आउँदैन, फुर्सद निकाल्नुपर्छ। खुसी पनि आफै आउँदैन, खुसीको लागि स्पेस बनाउनुपर्छ, ठाउँ बनाउनुपर्छ। हामीमध्ये धेरैको जीवनमा कहिल्यै र कुनै दिन भन्ने दुई शब्द धेरै छन्। कुनै दिन त्यो ठाउँ घुम्न जानेछु त्यो एउटा रहर, कुनै दिन त्यो किताब पढ्नेछु त्यो एउटा शौक, कुनै दिन त्यो मान्छेलाई भेट्नेछु, कुनै दिन आफ्नो व्यवसाय सुरु गर्नेछु, कुनै दिन आफ्नो स्वास्थ्यमा ध्यान दिनेछु। तर त्यो कुनै दिन तपाईँको क्यालेन्डरमा हुँदैन। सोमबार हुन्छ, मंगलबार हुन्छ, बुधबार हुन्छ, होइन आइतबार हुन्छ, बिहिबार हुन्छ, शनिबार होला, तर त्यो कुनै दिन हुँदैन। त्यसैले आज एउटा रमाइलो अभ्यास गरौँ, आफैलाई सोध्नुहोस् यदि मसँग केवल एक वर्ष मात्रै बाँकी छ भने म अहिले गरिरहेको काममध्ये केलाई निरन्तरता दिन्छु र के कुरा तुरन्तै बदल्छु। यो प्रश्न डराउनको लागि होइन, यो प्रश्नले प्राथमिकता सम्झाउन सक्छ। हामी धेरै पटक आवश्यक र महत्वपूर्ण कुरालाई एउटै ठान्छौं तर सबै जरूरी कुरा महत्वपूर्ण हुँदैनन्। मोबाइलको एउटा नोटिफिकेशन तुरन्तै हेर्नुपर्ने हुन सक्छ तर आमासँग 10 मिनट कुरा गर्नु जीवनको लागि बढी महत्वपूर्ण हुन सक्छ। कामको एउटा इमेल तुरन्तै पठाउनु पर्ने हुन सक्छ तर आफ्नो स्वास्थ्यको लागि 30 मिनट हिँड्नु दीर्घकालीन रूपमा अझै बढी महत्वपूर्ण हुन सक्छ। त्यसैले आज व्यस्त हुनु र अर्थपूर्ण हुनु बीचको फरक बुझौं। दिनभरि दौड़िनु मात्र जीवन होइन, भागदौड गर्नु मात्र जीवन होइन, अस्त व्यस्त रहनु मात्र जीवन होइन, कहिलेकाहीँ रोकिएर सोच्नु पनि जीवन हो, कहिलेकाहीँ कसैसँग बसेर चिया खानु पनि जीवन हो, कहिलेकाहीँ आफूलाई मनपर्ने गीत सुन्नु पनि जीवन हो र कहिलेकाहीँ केवल आफूलाई खुसी देख्नु पनि एउटा उपलब्धि हो, जीवन हो। त्यसैले आजको दिनलाई भोलिका लागि नसारौं, आजको दिनलाई भोलिका लागि नथन्क्याउं। आज एउटा फोन गर्नुहोस्, आज एउटा अधुरो काम पूरा गर्नुहोस्, आज एउटा राम्रो शब्द कसैको लागि बोलिदिनुहोस्, आज आफ्नो सपनाको एउटा पाना खोल्नुहोस्। ठूलो परिवर्तन चाहिँदैन, एउटा सानो शुरूआत पर्याप्त छ, किनकि जीवनको धेरै ठूलो परिवर्तन अक्सर एउटा सानो वाक्यबाट सुरु हुन्छ। अब होइन भोलि होइन आज। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो 93.9 मेगाहर्जमा गुड मर्निङ पोखरा। गुड मर्निङ पोखरामा अब हामी एउटा गीत तपाईँलाई प्रस्तुत गर्दैछौँ।

0: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
1: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
4: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू:
4: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
5: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
4: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
5: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
4: न्युरो सर्जरी सेवा,
5: बाल रोग,
4: नाक कान तथा घाँटी रोग,
5: मानसिक तथा स्नायु रोग,
4: प्रसूति तथा स्त्री रोग,
5: छाला, यौन तथा कुष्ठ रोग,
4: नेत्र रोग,
5: दाँत तथा मुख रोग,
4: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
5: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
4: सुविधा सम्पन्न आईसीयू सेवा,
5: डिजिटल एक्सरे,
4: सिटी स्क्यान सेवा,
5: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
4: इन्डोस्कोपी, इसिजी, इइजी, पीटीए,
5: फिजियोथेरापी, युरोफ्लोमेट्री,
4: केमोथेरापी,
5: सुरक्षित गर्भपतन सेवा,
4: होल बडी चेकअप, हेल्थ प्याकेज।
5: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
4: फोन 061-572-648, 572-849।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित करते इंश्योरिंग फ्यूचर।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163। होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा, पोखरा, निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98560-9972।
4: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
5: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
4: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
5: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
6: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
4: नेपाल एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
5: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आयल्स क्लासेसको सुविधा पनि छ र?
4: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
2: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड, पोखरा, फोन 061-454-6989, 452-715।
3: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाईँ हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, भेटरी मार्ग, हस्पिटल चोक, पोखरा 12, कास्की, फोन 061-578-1162।
7: दैनिक 1 रुपैयाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
8: 93.4 रेडियो नम्बर 93.4 मेगाहर्जमा सुन्नुहुन्छ गुड मर्निङ पोखरा। गुड मर्निङ पोखराको हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। जाँदा जाँदै एउटा कुरा मात्रै सम्झौँ, हामीसँग भविष्यको ग्यारेन्टी छैन तर हामीसँग आज छ, आज बाँचौँ। त्यसैले माया गर्नुपर्नेछ भने आज गरौँ, धन्यवाद दिनुपर्नेछ भने आज दिउँ, माफी माग्नुपर्नेछ भने आजै मागौँ, सपना सुरु गर्नुपर्नेछ भने आज एउटा सानो कदम चालौँ। शुरूआत कहिले पनि ढिला हुँदैन, किनकि जीवनमा सबैभन्दा खतरनाक शब्द असफलता होइन, कहिलेकाहीँ त्यो शब्द पछि गरौँला भन्ने हो। त्यसैले आजदेखि एउटा बानी बदलौं, पछि होइन आज। प्राविधिक साथी अरविन्द सहित सञ्जय अर्को श्रृंखलासम्मको लागि बिदा चाहन्छु। तपाईँको आजको सुन्दर दिन अझ सुन्दर बनोस्, अर्थपूर्ण होस् र साँझ फर्केर हेर्दा आफैलाई भन्न सक्नुहोस्, आज मैले साँच्चै राम्रो काम गरे, संस्कृति आजको जीवन बाँचे। थ्याङ्क यू भेरी मच, नमस्कार।
9: रेडियो अन्नपूर्ण 93.4
10: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
11: अयानी मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
12: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यही गएर देखाउ न
11: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
12: लसुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 061586536 मोबाइल 9857800536

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका सुन्नु भएन?
2: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरे पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको हो काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाथन, डाक्टर वन्दना श्रेष्ठ,
5: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
6: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
6: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
5: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
6: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
5: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान वेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनमोल पौडेल,
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली पोखरा 9 न्यू रोड
7: पौडेल, वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको टीएमटी, हल्चर पी

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
2: टाइम चेक
3: यति बेला पूर्वाह्नको 10 बजेको छ
4: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
3: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-834।
5: दुर्गाको किटाउको दुख्न छिम्मै दुर्गाले झन्डु बाम एक बाम तीन काम झन्डु बाम दुर्गाको किटाउको दुख्ने छिम्मै आरा झन्डु बाम।
6: अब झन्डु बाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ। झन्डु बाम
7: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
8: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
7: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
8: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइ साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162 590-163।
9: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
10: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-98190।

0: हेलो
1: हजुर नमस्कार।
0: हेलो
1: नमस्कार काका, सुन्नु भएन?
0: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरे पाइन।
1: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
0: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
1: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
0: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
1: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
0: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ।
4: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
3: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-59-321, 061-581-871।
5: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 98025817-17, 98025817-17।
6: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
7: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
6: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
7: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
8: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, यूएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसारभर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क, किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने? जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
9: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-1031, 97150-1031। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।

0: IME Life Insurance Company Limited. Bhavishya Sunishchit Karte, Ensuring Future.
1: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
2: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
1: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
2: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सम्पूर्ण ओपीडी सेवा,
1: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
2: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
1: रेटिना सम्बन्धी जाँच एवं उपचार,
2: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
1: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
2: आँखा छर्केको सिधा पार्ने सर्जरी,
1: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
2: लेजर सर्जरी सम्बन्धी सेवा,
1: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
2: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
1: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
2: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
1: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
2: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा,
3: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
2: स्वस्थ आँखा, स्वच्छ दृष्टि।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाथन, डाक्टर वन्दना श्रेष्ठ,
6: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
5: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
5: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
5: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
4: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
8: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
1: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निधो गर्नु पर्यो नि।
0: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
1: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
0: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
1: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
0: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
2: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
3: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की। फोन 061-578-1161, 578-1062।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: अयनी, मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
5: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0185685536, मोबाइल 9856000536।

0: रेडियो अन्नपूर्णा 93.4।
1: No harness.

0: बाजादेखि नापिसम्म पाइन मैले कुनै खोज त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको
1: टाइम चेक यति बेला पूर्वाह्नको 11 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय।

हेलो हाय नमस्ते गुड मर्निंग सबैजनालाई हार्दिक स्वागत छ कार्यक्रम पोखरा कलिनको आजको अर्को नयाँ श्रृंखलामा शान्ति र विकासको लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज सँगसँगै उपस्थित भइसकेको छु। मेरो नाम चाहिँ सबिन हो र तपाईँहरूलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज मार्फत पोखरा अनि आसपासको क्षेत्रमा गण्डकी प्रदेशभरि र लुम्बिनी प्रदेशका केही जिल्ला साथसाथै बागमती प्रदेशका केही जिल्लामा 93.4 मेगाहर्ज मार्फत प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ भने हाम्रो वेबसाइट www.onlineannapurna.com हाम्रो पात्रो नेपाली पात्रो लगायत हाम्रो अफिसियल फेसबुक पेज छ रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखरा र रातोपाटी.com मार्फत एकैसाथ विश्वभरि सुनिरहनु भएको छ। नेपाली मनहरू तपाईँ जहाँ जहाँ हुनुहुन्छ त्यहाँ हामीलाई इन्टरनेटको माध्यम मार्फत सुन्न सक्नुहुनेछ। आज मिति 2083 सालमा हामी छौं। 83 सालको यो असौज महिनाको आज हामी 7 गते बुधबारको यो श्रृंखलामा छौं। अंग्रेजी तारिक अनुसार सेप्टेम्बर 23 तारीक 2026 रहेको छ। यो दिनमा आज हामी तपाईंसँग पूर्वान्न 11 बजेबाट मध्याह बाह्र बजीसम्म रहन्छौ कार्यक्रम पोखरा कलिन मार्फत तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। हाम्रो स्टुडियोको टेलिफोन नम्बर 061-543-0040 मार्फत एकैछिन पछाडि फोन गर्नुहोला, टेलिफोन लाइन एकैछिन पछाडि खुला हुन्छ। तर त्योभन्दा अगाडि यसो म केही विषयवस्तु एउटा गीत पछाडि बल्ल कुराकानीको लागि जोड्छु। र आज बुधबार हो, बुधबारलाई मैले दिमाग ख्याउने प्रश्नको साथमा उपस्थित भएको छु। एकैछिन पछाडि म त्यो प्रश्न भन्छु, त्यस पछाडि तपाईँ उत्तर दिने प्रयासमा आउनुहोला। सबैजनाको लागि एउटै प्रश्न रहन्छ र जसले सही जवाब दिनुहुन्छ उहाँले हार्दिक बधाई पाउनुहुन्छ। र स्पेसली मैले अब केही दिन पछाडि घोषणा गर्दैछु कार्यक्रममा विशेष गिफ्ट ह्याम्परको व्यवस्था हुँदैछ, होइन त्यो पाउनुभयो भने तपाईँलाई धेरै नै फाइदा पुग्छ। त्यही भएर सुन्दै गर्नुहोला, सुन्नुपर्छ होइन। सबैजना आफ्नै आफ्नै काममा आफ्नै आफ्नै धुनमा व्यस्त हुनुहुन्छ होला, कोही घरमै कोही खाना खाँदै बनाउँदै अफिसमा हुनुहुन्छ अथवा आफ्नो काम गर्ने कार्यथलोमा हुनुहुन्छ। बिहानै आउनुभयो काममा, होइन घरको सटर खोलेर टक्क बसिरहनु भएको छ काम गर्दै, कोही व्यापार गर्दै हुनुहुन्छ होला, कोही गाडी चलाउँदै रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ होला, कोही काम गर्दै हुनुहुन्छ होला। ठिक छ, सबैजना आफ्नै आफ्नै काममा हुनुहुन्छ, अब फुर्सद भएको बेलामा फोन पनि गर्नुहोला, होइन ठिक छ म बिजी छु भन्नुहुन्छ भने सुनेर भए पनि साथ दिनुहोला। धेरैजना साथीहरूले सुन्नुहुन्छ, म त नियमित रूपमा सुन्छु, आज पहिलोपटक फोन गरेको भन्ने साथीहरू धेरै हुनुहुन्छ कि होइन त। ल एकदम राम्रो, खुसी होइन। अर्को कुरा, म थोरै केही प्रसंगहरू जोड्छु, त्यस पछाडि तपाईँसँग कुराकानीको लागि थप अगाडि बढ्छु म है त। ल अब तपाईँलाई मैले जानकारी गराएँ, यो एकदमै महत्वपूर्ण कुरा हो। यो मौसम पूर्वानुमान महाशाखाले अब आज राति होइन भनौँ अब आज साँझबाट नै मौसममा निकै ठूलो बदली हुँदैछ। यो केही दिन अगाडिबाटै भनिएको कुरा हो, अब आजबाट यात्रा नगर्नुहोस्। तपाईँ कहीँ जाँदै हुनुहुन्छ भने

रातिको यात्रा त गर्दै नगर्नुहोस् होइन, दिउँसोमा पनि भारी मात्रामा पानी पर्ने भनिएको छ। त्यो भएको हुँदाखेरि कहीँ जानु छ केही गर्नु छ भने अब इमर्जेन्सी परेको खण्डमा त छुट्टै भयो, नभए एक दुई दिन होल्ड बस्नुहोस् होइन, तीन चार दिन जति नै होल्ड बस्नुपर्ने अवस्था आउन सक्छ। फेरि बाढ़ी पहिरोको वितण्डामा बीचमा अलपत्र पर्ने होइन अब अथवा केही समस्याहरू हुन सक्छ। त्यही भएर अब आज यात्रा गर्नु छ भने फटाफट कामहरू सक्नुहोस्, यात्रा गर्नु छ भने अहिले निस्किहाल्नुहोस् होइन, कहीँ लामो दूरीमा जानु छ भने अहिले निस्किनुहोस्। अब भरेसम्म त एउटा एक ठाउँमा पुगिन्छ नि त होइन, त्यसपछि एउटा टुङ्गो लाग्छ होइन, त्यो भएर पनि तपाईँ विचार पुर्याउनु होला। यो कुरा चाहिँ मैले भनिहालेँ। अहिले चाहिँ पोखरा आसपासमा मजाले घाम लागिरहेछ, अब यो पानी पर्छ भन्ने कुरा त अब मौसम पूर्वानुमान महाशाखाले भनिरहेकै कुरा हो, त्यो चाहिँ तपाईँले ख्याल गर्नुहोला। कस्तो छ भन्दाखेरि आगामी असोज 9 गते शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको समेत सम्भावना छ। यो मौसम पूर्वानुमान महाशाखाले तीन चार दिन अगाडि नै भनेको कुरा हो कि। साथै मध्य प्रदेश र कोशी प्रदेश, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेशका केही स्थानमा हावाहुरीसहित अत्यन्त भारी वर्षाको सम्भावना छ, यो चाहिँ ख्याल गर्नुहोला। र देशका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। यो उत्तर अण्डरमान सागर र आसपासको क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र हाल बंगालको खाड़ीको मध्य भूभाग आसपास रहेको र उक्त प्रणाली थप सक्रिय बन्दै पश्चिम उत्तरतर्फ सर्ने भएकाले महाशाखाले जनाएको र यसको प्रभाव आजदेखि नै विचार गर्नुहोस् है, आजदेखि नै कोशी, बागमती र गण्डकी प्रदेशमा गतिविधि बढ़दै जानेछन्। सम्भावित वर्षाको कारणले भूक्षय, बाढ़ी पहिरो, गेग्र्यान, बहावको जोखिम उच्च रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ। ल अब यति भनेपछि तपाईँले बुझ्नुभयो, कोशी, बागमती र गण्डकीमा आज रातिदेखि नै पानी पर्ने सम्भावना रहेको छ। ल अब राम्रोसँग बुझ्नुभयो होइन, रेडियो सुन्ने श्रोताहरू जो हुनुहुन्छ उहाँलाई अझ स्पष्ट होस् भनेर मैले यो जानकारी पनि गराएको हो। अर्को कुरा के छ भन्दा पोखरेलीका लागि एउटा खुशीको खबर छ। अब यो बर्सातको कुरालाई मैले यहीँ रोकेँ, अब थप त्यस्तो केही अपडेट आए म जोडौँला। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल यहाँलाई थाहा नै छ, एउटा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, एउटा भैरवको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, अर्को भनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई पोखरा रूटमा नियमित उडान शुरू गर्दैछ। अंग्रेजी नयाँ वर्षको दिन 2079 पुष 17 गतेदेखि सञ्चालनमा आएको विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेको बेला फ्लाई दुबईको नियमित उडान शुरू हुन लागेको हो। नियमित उडान हुने भएपछि पर्यटन व्यवसायी उद्योगी उत्साहित भएका छन्। अन्तर्राष्ट्रिय उडानको लागि आवश्यक सम्पूर्ण तयारी, पूर्वाधार व्यवस्थापनको काम पूरा भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभएको छ। यो प्रसंग भन्नै पर्छ, सबै म जोड्छु है त। उहाँका अनुसार फ्लाई दुबईको विमान आज बेलुका 6:15 पोखरामा अवतरण हुनेछ। यात्रु लिएर बेलुका 7:15 नै दुबईका लागि उक्त विमान प्रस्थान गर्नेछ। विमानलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गरिनेछ। अध्यागमन, भन्सार, कार्गो लगायतका सबै प्रवाहका लागि विमानस्थल तयारी अवस्थामा रहेको महाप्रबन्धक निरौलाले बताउनुभयो। फ्लाई दुबईको विमानबाट पोखरा आउने तथा यहाँबाट दुबई प्रस्थान गर्ने यात्रु र पर्यटकलाई पोखराका पर्यटन तथा व्यवसायीले खादा र मालाले स्वागत तथा विदाई गर्ने तयारी हुँदैछ। पोखरा विमानस्थल भन्सार कार्यालयका प्रमुख हरि भण्डारीले भन्सार नियम अनुसार गर्नुपर्ने सबै कामको तयारी पूरा भएको बताउनुभयो। राजस्व संकलन, वैध व्यापारलाई सहजीकरण र यात्रुको जाँचपास, निकासी, पैठारीको कामका लागि अत्यावश्यक सबै तयारी सम्पूर्ण व्यवस्था मिलाइएको छ। दुबई विश्वव्यापी हवाई ट्रान्जिटको हबको रूपमा रहेको र फ्लाई दुबईले 120 भन्दा धेरै गन्तव्यमा उडान गर्ने भएकाले पोखरा दुबई उडान नियमित तथा दीर्घकालीन हुने आशा राखिएको पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष पोम नारायण श्रेष्ठले बताउनु भएको छ। प्रमुख जिल्लाधिकारी कुमान सिंह गुरूङले विमानस्थलमा

विमानस्थलमा आवश्यक सम्पूर्ण तयारी पूरा भएको पनि जानकारी दिनुभएको छ। पोखरेलीको एउटा सपना आज पूरा भएको छ। अब दुबई जानको लागि प्रायसो दुबईमा धेरै ट्रान्जिटहरू पर्ने गर्छन् होइन, अब अरू अरू देशमा जाँदाखेरि पनि कतार दुबई यी देशहरूमा ट्रान्जिट पर्ने गर्छ। त्यो भएको हुँदाखेरि सायद अब पोखरा विमानस्थलबाट दुबईको उडान नियमित हुनेछ। यो आज फ्लाइ दुबईको यो यर चाहिँ हेलिकप्टर जहाज भनौ, यो जहाज चाहिँ आज पोखरा विमानस्थलमा 6:15 ठ्याक्कै अवतरण गर्छ। त्यस पछाडि आज नै यात्रु लिएर 7:15 यो दुबईका लागि प्रस्थान गर्नेछ। अब काठमाडौँ जानु पर्दैन, यतापट्टिको भेग अब गण्डकी प्रदेश भरि नै भयो होइन, साथमा चितवन, अब यता भैरवा, बुटवल, त्यस पछाडि यता गुल्मी, पाल्पा, स्याङ्जा भइहाल्यो होइन। यी ठाउँका मानिसहरूलाई धेरै सहज हुनेछ काठमाडौँ गएर अब त्यतातिर जानुभन्दा यताबाट फ्याक्ट होइन एकदम नियमित हुनेछ, किनकि पोखरा भनेको पल्टनको राजधानी पनि हो। अब यसबाट धेरै सहज हुनेछ भन्ने विश्वास लिएको छ है त। ल एकदम धेरै धेरै हामी सबै पोखरेलीलाई धेरै धेरै बधाई। यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाइ दुबईको यर दुबईले आजदेखि नियमित रूपमा उडान सञ्चालन गर्दैछ। आज बेलुका 6:15 सिधै दुबईबाट पोखरामा प्लेन अवतरण हुनेछ है त। र आज बेलुका नै 7:15 दुबईका लागि उक्त विमान प्रस्थान गर्नेछ। ल यो दिगो रूपमा अगाडि बढ़ोस् यति भने मैले अहिलेको लागि चलचित्र छ माया छ पक्कै, यो अब निकै हिट हुनेछ यो मुभी चाहिँ होइन, दीपक दीपाको मुभी हो यो छ माया छ पक्कैबाट। यो हिजो भन्दा केही घण्टा अगाडि मात्र रिलिज भएको रहेछ। सुनौ यो गीत एकदम मिठो छ जस्तो लागिरहेछ, सुनौ है त एकैछिन। सनिसा भट्टराई त्यस्तै दीपक राजगिरी के अधिकार लगायतको कलाकार यसमा हुनुहुन्छ, एकछिन गीत सुनौ त्यस पछाडि म आउँछु।

ल गजब रहेछ गीत चाहिँ छ माया छपक्कै अरे कस्तो राम्रो होइन त माया छपक्कै भएपछि किन चाहियो र धेरै कुरा ओके ब्याकग्राउन्डमा एकछिन बज्छ यो गीत तपाईँको लागि मैले केही घण्टा अगाडि मात्रै रिलिज भएको रहेछ चलचित्र छ माया छपक्कै दुईबाट यो अफिसियल टाइटल ट्र्याक नै हो अब दीपक राजगिरी र दीपाश्री निरौलाको यो कम्बिनेशन छ यो फिल्ममा उहाँहरूले निर्माण गर्नुभएको यो फिल्म हो यो सुपर डुपर हिट नहोला भन्न त सकिँदै सकिन्न नि होइन 100% सुपर डुपर हिटै हुन्छ गीत सुन्दै गजब लाग्यो तपाईँलाई पनि पक्कै सुनेर मजा लाग्यो होला होइन त ओके ठिक छ ल 11:16 गएको छ अब स्टुडियोको घडीमा कुराकानी गर्नको लागि तपाईँ आउन सक्नुहुनेछ एउटा प्रश्न तयार भइसकेको छ अघि नै यो तयार भएको त मैले भन्न मात्र बाँकी हो पक्कै पनि तपाईँले टेलिफोन लाइन मार्फत कुराकानी गर्नको लागि आउनुभयो भने त्यस पछाडि म प्रश्न भन्छु अब कोही नआउँदै के भनौँ होइन कसलाई पर्छ अब उहाँले नै उत्तर दिनुहुन्छ त्यस पछाडि अब अरूले त्यहीलाई ऐजनऐजन गर्नुहुन्छ अथवा फेर्नुहुन्छ त्यो तपाईँको कुरा हो 061-543-0040 मार्फत आउनुहोला कुराकानी गर्नको लागि स्टुडियोको टेलिफोन नम्बर खुला छ पोखराको गैरापाटन स्थित स्टुडियोबाट यति बेला प्रत्यक्ष लाइभ मार्फत म तपाईँ समक्ष बोलिरहेको छु अनिहरूबाट सबिन तपाईँ टेलिफोन लाइन मार्फत आउनुहोला 061-543-0040 मार्फत स्टुडियोको टेलिफोन नम्बर खुला रहेको छ है त अहिलेको लागि टेलिफोन लाइन मार्फत एकजना साथी आइसक्नु भएको छ उहाँलाई वेलकम गर्छु है त कहाँदेखि हुनुहुन्छ नमस्ते हेलो नमस्ते हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ देवबहादुर छेत्री कहाँबाट भन्नुभयो कहाँबाट भीमाद चोकबाट ठेगाना स्पष्ट भनिदिनु भीमादबाट भन्नुभयो हजुर ए खैरेनीबाट ओके ल ठिक छ तपाईँको लागि मैले प्रश्न राखेँ त्यति राम्रोसँग आवाज सुनिएको छैन म उनलाई मामा भन्छु तर उनी मलाई कहिल्यै भान्जा भन्दैनन् भने हाम्रो नाता के होला ल भन्नु पास गर्नुभयो हुन्छ छुटौँ है त सुन्दै गर्नुहोला ओके उहाँ हुनुहुन्थ्यो हामीलाई देवबहादुर छेत्रीले भीमादेखि फोन गर्नुभएको थियो आवाज त्यति राम्रोसँग सुनिएन आजभोलि बत्तीमा के समस्या हो यो हाम्रो लाइन भनौँ न होइन बिजुलीको लाइनमा झ्याप्प जाने झ्याप्प आउने झ्याप्प जाने झ्याप्प आउने छिनछिनमा जाने छिनछिनमा आउने कि होइन यो समस्या भइरहेको छ हुन त फेरि उहाँहरूको प्राविधिक समस्या होला भन्यो भने त्यही जवाब आउँछ तर पनि यस्तो विद्युतै गर्नु नहुने हो ओके 061-543-0040 मार्फत तपाईँ पनि कुराकानी गर्नको लागि आउन सक्नुहुनेछ यति बेला क्रममा मैले प्रश्न भनिसकेको छु म उनलाई मामा भन्छु तर उनी मलाई कहिल्यै भान्जा भन्दैनन् भने हाम्रो नाता के होला यही नै हो प्रश्न 061-543-0040 मार्फत तपाईँसँग कुराकानीको लागि स्टुडियोको टेलिफोन नम्बर खुला छ अब धेरै प्रसंगहरू पनि छन् कुराकानी गर्नको लागि हामीलाई कार्यक्रम सुनेर कमेन्ट गर्ने साथीहरू पनि हुनुहुन्छ धेरै दिन पछाडि हामीलाई शिवकुमार विश्वकर्माले कमेन्ट गर्नुभएको छ र लेख्नुभएको छ उहाँले लेख्नुभएको छ उड्न देऊ यो धुलोलाई कति टाढासम्म उड्ला त हावाले साथ छोड्ने बित्तिकै अन्तत जमिनमै आएर खस्नेछ शुभ प्रभात नमस्कार दाई म पनि सुन्दैछु है पोखरा कलिन सविन दाईको आवाज सुन्न पाउँदा बडो आनन्द आउने समय बितेको पत्तै नहुने क्या घमाइलो छ है पोखरा 10 आज हुनुभएको छ ल थ्याङ्क यू धेरै दिन पछाडि तपाईँको कमेन्ट पढ्न पाइयो शिव यसै गरी सम्झिँदै गर्नुहोला पोखरा 10 औद्योगिक क्षेत्रबाट है त हामीलाई गंगा बिकेले कमेन्ट गर्नुभएको छ कार्यक्रम सुनेर हेलो सबिनजी म पनि सुन्दैछु है अर्मलादेखि संसार बदल्न आफैबाट शुरू गरौं भन्नेहरू तर विडम्बना आफैले बदलिन चाहँदैनन् दुःखको कुरा अर्मलादेखि सुन्दैछु अलिक घमाइलो छ है यता कहिलेकाहीँ नआउँदा अलिक भुले जस्तो हुन्छ अरे यस्तै हो बाध्यता परिस्थिति होइन अब सबै कुरा भने जस्तो भयो सबै कुरा सोचे जस्तो हुने हो भने त के चाहिन्थ्यो होइन त ल गंगा विकलाई पनि थ्याङ्क यू सो मच फेरि पनि सम्झिँदै गर्नुहोला है त 061-543-0040 मार्फत तपाईँ पनि आउन सक्नुहुनेछ एक किसिम पछाडि कमर्सियल ब्रेकको पालो हुन्छ तर ब्रेकभन्दा अगाडि केही साथीहरूसँग कुराकानी गरौं कि भन्ने मलाई लागिरहेको छ म उनलाई मामा भन्छु तर उनी मलाई कहिल्यै भान्जा भन्दैनन् भने हाम्रो नाता के होला
तपाईँलाई थाहा छ कि त्यो मनमा लिएर बस्ने होइन कि फ्याट्टो फोन हान्ने कुराकानी गरिहाल्ने हो, फ्याट्टो भनिहाल्ने हो होइन। मनमा लिएर बस्यो भने त के हुन्छ, मनमै मन पराइसके भन्ने गीत सुन्नुभयो भने होइन, मनमनै मन पराएर के काम होइन, फ्याट्टो भन्नु पर्यो कि मनमनै मन पराइसके होइन त।

0: ओके कार्यक्रम पोखरा कलिन यहाँले सुनिरहनु भएको छ. मैले अघि मनको कुरा आयो होइन, त्यही भएर यहाँ एउटा गीत खोज्दै थिएँ कि मैले कर्णदासले गाउनु भएको त्यो गीत एकैछिनमा राख्नेछु. कोही साथी नमस्ते.
1: नमस्ते सविन सर, म शालिक पौडेल.
0: के छ हालको?
1: ठिकै छ सर.
0: आराम?
1: हजुर.
0: अनि के छ लेफ्ट साइडतिर हालको?
1: ठिकै छ सर. त्यति पर्यटकको त्यति धेरै चलपल फ्लो छैन.
0: किन यस्तो भएछ?
1: हुन सक्छ यही अब बाढी पहिरोको कारण हुन सक्छ, बाटोघाटोको अव्यवस्थितले हुन सक्छ.
0: ल ठिक छ, अब पर्यटक झ्यामझ्याम आउने बेलामा यस्तो भइदियो भने त गाह्रो भयो त. अनि
1: गाह्रो छ
0: आजबाट फ्लाइट दुबईको इयर आउँदैछ, अब केही न केही हुन्छ बाटोघाटोको
1: खबर त छ. अब काठमाडौँ झरेर यता पश्चिमतिरको जुन पाहुनाहरूमा चाहिँ यताका नागरिकहरू चाहिँ अब काठमाडौँ हुँदै आउँदा बाटो मुगलिनको सडक कहाँ के हुने अस्त व्यस्त हुन्थ्यो भने अब जे होस् यता गुल्मी पाल्पा बटौल यता चाहिँ म्याग्दी पागलुङ पर्वत स्याङ्जा यताकालाई रात मिल्ने भयो मनाङ यताकालाई.
0: ल ठिक छ, एकदम खुसीको कुरा. हुन्छ साली, काजुलाई उत्तर के होला?
1: भान्जी हो कि?
0: हजुर
1: भान्जी.
0: ल हुन्छ, अन्त्यसम्म सुन्दै गर्नुहोला है त. ओके, उहाँ हुनुहुन्थ्यो शालिग्राम पौडेल, हामीलाई उहाँ लेफ्ट साइडदेखि फोन गर्नुभएको थियो र भान्जी भन्नुभएको छ. अब हेरौँ, त्यही हो या अरू फरक केही नै हो, त्यो अन्तिममा मैले भने पछाडि मात्र थाहा हुन्छ. 11:23 स्टुडियो घडीमा एकैछिन कमर्सियल ब्रेकको पालो भएको छ, ब्रेक राखिन भने फेरि गाह्रो हुन्छ. ब्रेक पछाडि म फेरि आउनेछु, सुन्दै गर्नुहोला.
2: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता. मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला. आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा. मोबाइल नम्बर 98560 26579.
3: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
4: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ.
2: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म.
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा. फोन 061-587-266 र 553-834.
5: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो. तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्. हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्, त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ. पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत. विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्. रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क. किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ. फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र.
6: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ सेक्युर रिलायबल. फोन 98560-1031 97150-1031 पोखरा न्यू रोड बीएनडी भवन सानेमा बैंक रहेको भवन.
7: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ.
8: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
9: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
8: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
9: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
8: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-595-728, मोबाइल 98560-27-29। संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाईँ हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-1161, 578-1062।

0: स्मार्टफोन पॉइंट सँग सधैं रिवार्डेड।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यविधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
4: 93.4 हेलो पोखरा कलिङ।
5: ओके, कार्यक्रम पोखरा कलिङ सुनिरहनु भएको छ ब्यान्डको 93.4 मेगाहर्ज सँगसँगै हाम्रो अनलाइन माध्यम मार्फत हामी के साथ लाइभमा छौं। कार्यक्रम पोखरा कलिङ तपाईँको आफ्नै कार्यक्रम हो। यो कार्यक्रममा तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ स्टुडियोको टेलिफोन नम्बर मार्फत 061-543-0040 मार्फत। हामी एउटा प्रश्नको साथमा छौं, दिमाग खियाउने प्रश्न हो यो प्रश्न, सबैजनाको लागि एउटै रहन्छ। अब तपाईँ सुन्दै हुनुहुन्छ भने 061-543-0040 मार्फत आउनुहोला। म उनलाई मामा भन्छु तर उनी मलाई कहिल्यै भान्जा भन्दैनन् भने हाम्रो नाता के होला? हाम्रो नाता अजम्बरी छ, हाम्रो माया अजम्बरी छ, होइन त? हाम्रो नाता के होला, होइन? हाम्रो नाता अजम्बरी छ, यो गीत एकैछिनमा बज्नेछ। चलचित्र अजम्बरी नाताबाट रहेको छ भन्दै थिएँ। एकजना साथी आउनु भएको छ, उहाँलाई वेलकम गरौँ। है त, कहाँदै को हुनुहुन्छ? नमस्ते।
6: नमस्कार सर।
5: नमस्ते हजुर, कहाँदै को बोल्दै हुनुहुन्छ?
6: म सुमन गुरुङ, रामबजार,
5: राम बजारबाट। सुमन गुरुङ, के छ हालखबर?
6: ठिक छु हजुरहरू, पनि ठिकै हुनुहोला।
5: एकदम राम्रो छ, एकदम राम्रो छ, एकदम राम्रो छ। अब आज बटरफ्लाई दुवैको इयर तपाईँको घर नजिकै बस्दैछ कि, थाहा पाउनु होला।
6: यहाँ परिवारहरू, आमा 91 वर्षको आमालाई भने एयरपोर्टतिर घुमाइदिनु पर्यो भन्ने।
5: ए ल, ठिक छ, भित्र जान त मिल्दैन होला, बाहिर बाहिरबाट चाहिँ यसो हेर्न पाइन्छ।
6: यसो बाहिर बाहिर छेउछेउ,
5: त्यही भएर राम बजारको त नजिकै पर्यो, होइन त? यसो छतबाट हेऱ्यो भने फ्लाई दुबईको इयर आएको देखिन्छ कि।
6: अनि फेरि अर्को कुरा भन्नु, हेपी आज राइनो डे।
5: के अरे?
6: राइनो डे के?
5: राइनो डे हो आज। ओके, ल, मलाई थाहा थिएन, थ्याङ्क यू त्यसको लागि।
6: नेपालमा 7023 रहेछ गरे, त्यो केही 100-150
5: घटाएर। ल, ठिक छ, अनि आजको लागि उत्तर के होला? म उनलाई मामा भन्छु तर उनी मलाई कहिल्यै भान्जा भन्दैनन् भने हाम्रो नाता के होला? हाम्रो नाता के होला? के भन्नुभयो?
6: त्यो मामा भान्जै भयो नि,
5: मामा भान्जा।
6: त्यो मामा भान्जै भयो सर।
5: भन्नुहोस्।
6: एउटा सङ्ख्या मेरो रोजाइमा
5: ल भनिहाल्नुहोस् त फ्याट त लाएर
6: तपाईँको पुरानोहरू राख्नु हुन्न त्यहाँ सत्यकला राईको अङ्कल आइडी दे
5: ल हुन्छ सुन्दै गर्नु होला है त भेटिन्छ है भेटिन्न
6: सत्यकला राई भेटिएसम्म
5: ल हस् हस् हस् हस् ओके उहाँ हुनुहुन्थ्यो सुमन गुरुङ हामीलाई राम बजारबाट फोन गर्नुभएको थियो एकछिन गीत सुनौ होला है धेरै हाम्रो माया अजम्बरी छ भन्ने गीत हो कि गजब छ यो गीत सुनौ त एकछिन त्यस पछाडि आउँछु म कार्यक्रम पोखरा

0: ल हाम्रो नाता आजम्बरी छ, चलचित्र आजम्बरी नाताबाट यो आवाज यो गीत यहाँहरूको लागि मैले प्रस्तुत गरे कार्यक्रम पोखरा कलिन मार्फत। पोखरा कलिन रेडियो अन्नपूर्ण 93.4 मेगा हर्ज मार्फत त्यतिखेर तपाईँ सुनिरहनु भएको छ। स्टुडियोको टेलिफोन नम्बर खुला नै छ, यदि तपाईँ टेलिफोन लाइन मार्फत आउन चाहनुहुन्छ भने। यति बेला क्रममा बुद्धिसागर पौडेलले गुरूङ समुदाय हो भने मामाकी छोरी फुपूको छोरा चल्छ, के अरे अन्यमा हो भने भान्जी होला सायद भन्नुभएको छ। हेरौँ अब के होला के होला होइन त। अहिलेको लागि टेलिफोन लाइन मार्फत एकजना श्रोता साथी आइसक्नु भएको छ, म उहाँलाई अन इयर गर्दैछु है त। कहाँदेखिको हुनुहुन्छ? नमस्ते।
1: नमस्ते सर, नमस्ते, म
0: भरत थापा नयाँ बजारबाट होइन। के छ भरत हालखबर? आजभोलि कस्तो छ व्यापार व्यवसाय? हल्का फुल्का चलिरहेको छ होइन त। ल गजब। अनि आजको प्रश्न सुनिरहनु भएको छ यहाँले पक्कै? ल भन्नुहोस् उत्तर के होला? हजुर, मामा भान्जी हो यस्तो लाग्छ तपाईँलाई। ल हुन्छ, अन्त्यसम्म सुन्दै गर्नु होला है त। हस् नमस्ते। भरत थापा हुनुहुन्थ्यो, नयाँ बजारदेखि हामीलाई फोन गर्नु भएको थियो। उहाँको नयाँ बजारमा यो डेकोरेसन सेन्टर रहेको छ पक्कै पनि। उहाँलाई पनि म थ्याङ्क यू भन्छु भरतलाई। तपाईँ पनि सहभागिता जनाउन चाहनुहुन्छ, स्टुडियोको टेलिफोन नम्बर कति हो भन्ने तपाईँलाई थाहा छैन, भुल्नुभयो यकिन भएन भने 061-5340-0 रहेको छ। फुर्सदमै हुनुहुन्छ भने कल गर्नु है त। ओके, हामीसँग केही साथीहरू आइसक्नु भएको छ, केही साथीहरू आउने क्रममै हुनुहुन्छ, उहाँहरूलाई पनि म बिस्तारै कार्यक्रममा भित्राउने नै छु। यसको लागि एकैछिन कमर्सियल ब्रेक राखौँ, ब्रेक पछाडि म आउनेछु है त।
2: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ।
3: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434-0329-29, 98028-59321, 061-581-8071।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लेने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियों।
1: फिस्टल आयुर्वेद केन्द्र में जाओ अब बाझोपन को नैराश्यता खुशी में बदलाओ।
2: हाँ यो कसरी संभव सर कत्ता कत्ता धाई सके कति खर्च भइसक्यो केही भएन
1: किन आत्तिनु पर्यो फिस्टल हस्पिटल में खुले फिस्टल आयुर्वेद केन्द्र समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन संग परामर्श लिनु।
2: साच्चै हो र
1: ए बाबा हो वहाँ त स्त्री तथा प्रसूति रोग बाझोपन रोग को विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेज एमबीबीएस फातिमा यूनिवर्सिटी फिलिपिन्स मास्टर्स र नयाँ दिल्ली इंडिया बाट असिस्टेड रिप्रोडक्टिव टेक्नोलॉजी सकेर सेवा में लागि सक्नु भएको छ क्या विश्व स्तर को प्रविधि को प्रयोग उच्च सफलता को सुनिश्चितता का लागि आईवीएफ विशेषज्ञ द्वारा हरेक चरण में उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
2: हो त
1: हत्तेरी हो नि बरु आजै गइहालौं फिस्टल आयुर्वेद केन्द्र फिस्टल हस्पिटल तेस्रो तल्ला गैरा पाटन चार पोखरा फोन 061-450-424 98-84-46-525।
3: ओहो नासर बे कति छाब डिजाइन बे मारेगा ना किनानी खानी तोला
4: खनै दिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र फुलारी तोला
3: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नै च्याबा चुरा रैया औठी हमेला झोका टस टिग्री हार तान चनै त हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई भिस्यानारी बेल्ले छ्याबा पोपिम ओछे
4: हजुर किमे झोको लाइनी छ्याबा मारे डिजाइन गहना चैदी म भिस्या वा चुवल तुई भिस्या रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खुवाओ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट नलो धिताई पालिकी चोकै यावै क्यार मोहै
3: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
4: तमुताई रबा ताक्रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा दिलन चन्ने यामो
3: तोई निल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-580-815 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
4: छतैरा त तान नि भिम्द
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको
6: निरन्तर 25 वर्षदेखि आफ्नै सुविधा सम्पन्न भवनबाट सेवारत गण्डकी प्रदेशकै उत्कृष्ट 100 सयको अत्याधुनिक उपकरण सहितको यस फिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरामा विशेषज्ञ डाक्टर एवं दक्ष जनशक्तिबाट बहिरङ तथा अन्तरङ सेवा सञ्चालन भइराखेको जानकारी गराउँदछौ।
7: विशेषज्ञ सेवाहरू
6: न्युरो सर्जरी युरोलोजी क्यान्सर रोग मृगौला रोग तथा डायलोसिस सेवा आँखा तथा रोग पेट छाती तथा मुटु रोग
7: डायबिटीज थायराइड तथा अन्य हर्मोन संबंधी रोग शिशु तथा बाल रोग प्रसूति तथा स्त्री रोग परिवार नियोजन तथा सुरक्षित गर्भपतन सेवा नशा तथा मन रोग
6: हाड़ जोड़नी मेरुदंड तथा बात रोग नाक कान घाटी रोग छाला तथा यौन रोग लैप्रोस्कोपी माध्यम बाट ऑपरेशन सेवा फिजियोथेरापी श्रवण यंत्र सेवा होने के साथ ही 24 घंटा इमरजेंसी सेवा लैब फार्मेसी एक्सरे सिटी स्कैन तथा एम्बुलेंस सेवा ताजा तथा रंगीन वीडियो एक्सरे मुटु र नसाको वीडियो एक्सरे वीडियो इंडोस्कोपी वीडियो ईईजी तथा पीएफटी सेवा
7: आईसीयू एनआईसीयू सेवा प्रत्येक महीना निःशुल्क प्लास्टिक सर्जरी क्याम्प र प्रत्येक महीना को 5 गते खोप सेवा प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ।
6: फिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरा 4 गैरापाटन फोन 061-577-553-578-969।
1: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
8: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
1: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
8: के गर्ने त बाबा, तपाईलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
9: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
10: नेपलेज एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
8: अनि बाबा, यदि विदेश जाने भयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
10: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
7: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061 454 6 89 452 715।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।

ओके कार्यक्रममा पोखरा कलिनमा कमर्सियल ब्रेक पछाडि यहाँलाई फेरि पनि स्वागत छ। कार्यक्रमको एकदमै अन्त्यतर्फ आइसकेको संकेत मलाई प्राप्त भएको छ। अन्तिम अन्तिममा एउटा गीत छोड्दै कार्यक्रमबाट म साइन आउट हुनुपर्ने बेला भएको छ। आज फोन गर्नुभयो देव बहादुर छेत्री विमातबाट, शालिग्राम पौडेल लेकसाइडबाट, सुमन गुरूङ राम बजारबाट, भरत थापा हुनुहुन्थ्यो नयाँ बजारबाट। बजार बजार होइन त, राम बजार, नयाँ बजार होइन, त्यस पछाडि अरू के छ, बाघ बजार, त्यस पछाडि अरू बजार तपाईँ थप्दै जानुहोस्। त्यसपछि पाटन भने जस्तो माले पाटन, छोरे पाटन होइन, मिया पाटन, त्यसपछि अरू के छन् रे, फले पाटन होइन, पाटन पाटन धेरै छन् कि। पहिला खेत भएर खेतलाई त्यो हुन्छ नि त पाटन भनिन्थ्यो कि, त्यही भएर ती खेतहरू अब अहिले त घर सबै भनिसके, मान्छेहरू अचम्मैका छन् कि, त्यही खेतमा घर बनाउँछन् अनि छतमा तरकारी फलाउँछन् कि, त्यस्ता खालका मान्छेहरू छन्। हुन्छ, सबैजनालाई धन्यवाद। मैले एउटा प्रश्न राखेको थिएँ, आज दिमाग ख्याउने प्रश्न हो, म उनलाई मामा भन्छु तर उनी मलाई कहिल्यै भान्जा भन्दैनन् भने हाम्रो नाता के होला भन्ने थियो। उसको सही जवाफ हो भान्जी। ककसले मिलाउनु भयो ककसले मिलाउनु भएन त्यो तपाईँलाई पनि थाहा भयो होला होइन। धन्यवाद सबैजनालाई, फेसबुक लाइभमा पनि सुनेर कमेन्ट गर्नुभयो उहाँहरू सबैजनालाई थ्याङ्क यू सो मच। हामीलाई बुद्धिसागर पौडेल, शिव, त्यस्तै गंगा, उहाँहरू सबैजनालाई थ्याङ्क यू सो मच। अन्तिममा हामीलाई सुमन गुरूङले आएर एउटा गीत सत्यकला राईले गाउनु भएको हङकङको आइडीले भन्ने गीत छ, यो गीत सबैजनाको लागि छोड्दै सबिनहरूको श्रृंखला समूहको लागि छुट्टिन्छु। यहाँको दिन शुभ रहोस्, जय होस्।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
3: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
2: मृगौला तथा मूत्र रोग युरो सर्जरी
3: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
2: न्युरो सर्जरी सेवा
3: बाल रोग
2: नाक कान तथा घाँटी रोग
3: मानसिक तथा स्नायु रोग
2: प्रसूति तथा स्त्री रोग
3: छाला यौन तथा कुष्ठ रोग
2: नेत्र रोग
3: दाँत तथा मुख रोग
2: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन
3: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
2: सुविधा सम्पन्न आईसीयू सेवा
3: डिजिटल एक्सरे
2: सिटी स्क्यान सेवा
3: भिडियो एक्सरे इको कार्डियोग्राफी
2: इन्डोस्कोपी ईसीजी ईईजी पीटीए
3: फिजियोथेरापी युरोफ्लोमेट्री
2: केमोथेरापी
3: सुरक्षित गर्भपतन सेवा
2: होल बडी चेकअप हेल्थ प्याकेज
3: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
2: फोन 061-572-648-579
4: कस्तो मिठो सुगन्ध आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी
5: यो मंगलदीप अगरबत्ती हो आमा यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ यसमा धेरै काटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ
6: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन
7: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ
8: उपचार हुने रोगहरू
7: पायल फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
8: गाइनेको मास्टियाको उपचार वा सर्जरी
7: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
8: अपरेसन पश्चात दुखाइ कम हुने
7: उपचार गरेपछि छिटो निको हुने
8: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
7: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा
3: फोन 061-592-162

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको
3: टाइम चेक
4: यति बेला मध्याह्नको 12 बजेको छ
5: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
6: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय
1: जङ्गा अगरबत्ती पवित्र सुवास
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको

0: रूपमै सिमैन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
0: सम्पर्क सुन्दर पोखरा फार्मेसी मैन्द्रपुल पोखरा, फोन 061 587 2 66 र 553 834

0: रंग बहार रंग बहार
1: वर्जर संगे उपहारे उपहार बम्पर माल यामाहा रेजियार
0: वर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: वर्जर पेंट
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी के तपाईलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
3: सावधान जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
2: त्यसैले साधारण MRI होइन फ्री टेस्टलाई MRI गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
3: यहाँ अत्याधुनिक 3 टेसा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
2: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु MRI होल बडी MRI होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ साधारण MRI होइन 3T MRI नै गराउ समयमै सही पहिचान गरौ स्वास्थ्य जोगाउ पैसा बचाउ थप जानकारीको लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98560-27-29
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434-32-29 98-028-59-61-581-871
5: नेपालीको गौरव
6: नेपालीको पहिचान
5: पालिखे ढाका टोपी
6: जसले शिरको शोभा बढाउँछ
5: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्
7: ढाका टोपी साडी पछ्यौरा टाई चोलो दोसल्ला सम्मानसल
5: पालिखे ढाका टोपी महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा फोन 526-483
6: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा
5: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9850-27-29।
2: फिस्टेल आईवेभ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आईवेभ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा, फोन 061-450-424, 98-084-46-525।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चस्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
2: होम केयर सेवा होम केयर सेवा
3: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य लाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
2: सुत्केरी नवजात शिशुको हेरचाह
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
3: डाक्टर ल्याब सेवा
2: औषधि डेलिभरी सेवा
3: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-569-2 77

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
2: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
1: नेपाल आदिवासी जनजाति महासंघ
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स नेपाल्स नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम। 93.4
4: यसपालि चाहिँ म लामो छुट्टीमा आउँदैछु,
5: फर्केर बसाए त
6: कस्तो छ तपाईँलाई अहिले? मेरो मोबाइल खोइ, तपाईँको मोबाइल त एक्सिडेन्टमै हराएछ अरे, अनि मेरो ब्याग 3 हप्तापछि बल्ल तपाईँको बसायो।

0: olá. Tá bom, ligar aí, tudo bem, não?
1: होइन हो सोल्टी, तिम्रो लौरे अब फर्केर आउँदैन, म पनि त तिमीलाई माया गर्छु बच्चैदेखि।
2: खोइ त छोरी, तिम्रो लौरे अझै आएन, अब त आशै मरिसक्यो।

0: तपाई हाम्रै शहर पोखरा नयाँ गाउँमा रहेको आईएमएफ नेपाल हरियो खर्क अस्पतालले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ।
1: हाम्रा उपलब्ध सेवाहरू
0: 24 घण्टा आकस्मिक सेवा,
1: बहिरङ सेवाहरू, ओपीडी,
0: बाल रोग सेवा,
1: छाला रोग सेवा,
0: सर्जरी सेवा, जनरल तथा प्लास्टिक सर्जरी,
1: जनरल मेडिसिन तथा मधुमेह सेवा,
0: नाक कान घाँटी ईएनटी सम्बन्धी सेवा,
1: हार्ट जोड्नी तथा नसा सम्बन्धी सेवा,
0: पुनस्थापना सेवा जस्तै मेरुदण्डमा चोट, मस्तिष्क पक्षघात, मस्तिष्कमा चोट,
1: आईसीयू सेवा,
0: डायग्नोस्टिक सेवाहरू जस्तै डिजिटल एक्सरे सेवा, भिडियो एक्सरे सेवा, सिटी स्क्यान सेवा, प्रयोगशाला सेवा, अडियोलोजी तथा श्रवण यन्त्र सेवा,
1: थेरापी सेवाहरू जस्तै फिजियोथेरापी सेवा, अकुपेसनल थेरापी सेवा, बोली तथा भाषा थेरापी सेवा,
0: कृत्रिम अङ्ग सेवा,
1: 24 घण्टा फार्मेसी सेवा।
0: आईएनएफ नेपाल हरियो खर्क अस्पताल पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061 433 342 433 640।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: हजुर सुन्नुहोस् न खुसीको खबर ल्याएका छौ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
3: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
2: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-576-044
3: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा

0: खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
0: सम्पर्क सुन्दर पोखरा फार्मेसी मैन्द्रपुल पोखरा, फोन 061587263 र 553834।

0: रंग बहार
1: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
0: वर्ष पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: वर्ष पेन्सले

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526 छ
1: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ
3: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
2: सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखे चोक सम्पर्क 98434-32-29 98-28-59-321-061-581-871
4: 93.4

0: फेस्टल आयुर्वेद केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलौ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
2: हेलो।
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरे पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15, नयाँ गाउँ। फोन 061-433-342-433-640

पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 98560 26579, 98560 26579।

0: साथ जस्ते संबंध का ज्ञान मसाला।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
2: मैले माया गर्दै गए, उनले शंका गर्दै गए, दूरी बढ्दै गयो, विडम्बना उनी अर्कैकी भइन्, म एक्लो भएँ।

0: फिरता फिरता 20% सम कैश फिरता सैने पानी चाहा पानी
1: कैश फिरता लिनु भएता
2: एनसेल पैक किन्नु भएता जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिरता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल पैक किन्नु भएता शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: bám tin cảm thân đủ bám.
1: अब थन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9956-027-29।

0: टेलिफोन पोइन्ट सँग सधैं रिवार्डेड।
1: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 98560265779।
2: सुवर्ण अवसर।
3: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
2: उपचार हुने रोगहरू
3: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
2: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
3: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
2: अपरेसन पश्चात दुखाई कम हुने,
3: उपचार गरेपछि छिटो निको हुने,
2: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
3: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
4: फोन 061-590-162-590-163।
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 98560-26579।
1: होम केयर सेवा, होम केयर सेवा।
0: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
0: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
0: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
0: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
0: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
0: उपकरण बहाल सेवा। तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर चिक्लेढुङ्गा पोखरा, निबागल्ली र बुढी बजार। फोन 061-411-777। मोबाइल 98-560-89-2 77।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल
4: किन्नुस। अब ढुक्कले सुनका गहना गए, अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने।
4: किन्नुस अब ढुक्कले सुनका गहना गए, अब रसायन केडियम राख्ने समय।

0: not just me.
1: Rang Bahar, Rang Bahar.
2: Barzer Sange Upahare Upahar. Bumper Ma Yamaha Razor.
1: Barzer Painstake Harranga Unuhostra. Lucky Draw Marfat. Yamaha Razor 125 Scooter. Bumper Upahar Jitne Mauka Paunuhos.
2: Sathi, 65 inch ko smart TV, refrigerator, washing machine, lagaye 350 banda badi aakarshak upahar haru pani. Ghar rangao, khushi banao. Upahar jitne avasar pao.
1: Barzer Paints.
3: TNT Express अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
4: 21औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम TNT अन्तर्राष्ट्रिय कुरियर सर्भिस
3: TNT एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 0615383969 TNT एक्सप्रेस द पिपुल नेटवर्क
5: सुवर्ण अवसर
6: तपाई हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ
5: उपचार हुने रोगहरू
6: पायल्स फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
5: गाइनेको मास्टियाको उपचार वा सर्जरी
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
5: अपरेसन पश्चात दुखाई कम हुने
6: उपचार गरेपछि छिटो निको हुने
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
6: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू
7: फोन 061-590-162 590-163
8: क्रिस्टल आयुर्वेद केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ
9: यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
8: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
9: साँच्चै हो र
8: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
9: हो त
8: हत्तेरी हो नि बरु आजै गइहालौ पिस्टल आयुर्वेद केन्द्र पिस्टल हस्पिटल तेस्रो तला गैरापाटन 4 पोखरा फोन 061-450-424 98084-46525

0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ।
1: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434-0329-29, 98028-59321, 061-581-871।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
3: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
2: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
3: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
2: न्युरो सर्जरी सेवा,
3: बाल रोग,
2: नाक कान तथा घाँटी रोग,
3: मानसिक तथा स्नायु रोग,
2: प्रसूति तथा स्त्री रोग,
3: छाला, यौन तथा कुष्ठ रोग,
2: नेत्र रोग,
3: दाँत तथा मुख रोग,
2: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
3: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
2: सुविधा सम्पन्न आईसीयू सेवा,
3: डिजिटल एक्सरे,
2: सिटी स्क्यान सेवा,
3: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
2: इन्डोस्कोपी, ईसीजी, इईजी, पीटीए,
3: फिजियोथेरापी, युरोफ्लोमेट्री,
2: केमोथेरापी,
3: सुरक्षित गर्भपतन सेवा,
2: होल बडी चेकअप, हेल्थ प्याकेज,
3: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
2: फोन 061-572-648-5728-49।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 98025717 98025717।

सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256357526

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: ओहो नासर बे कति छाबा डिजाइन बे मारे खाना खिनानी खनि तोला
2: खनाई बिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलारी तोला
1: ए नै छाबा मार दुकान पो मोना नै प्रेसलाई नि च्यारबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जगा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानारी बेल्ले छाबा कोपिम ओछे
2: हजुर किमे झोको लाई नि छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी मिशा वा चुबल तुई बिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट नलो धिताई पालिखी चोकै यावै क्यार मोहै
1: जगा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडेरे मुहै आसुम ल्यादो
2: समुताई रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्न यामो
1: तोय मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061-580-815 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
2: छतैरा त तान नि भिम्द
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउ है रूपाको
4: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
5: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
4: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
5: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराऊ समयमै सही पहिचान गराऊ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98-560-027-29
6: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98-560-81-331 97-614-11-905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा

0: छोरा नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
1: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
0: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
1: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
2: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
0: नेपलेज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
1: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
0: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-6989, 452-715।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
5: होम केयर सेवा, होम केयर सेवा,
4: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
5: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
5: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
5: सुत्केरी नवजात शिशुको हेरचाह,
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
5: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
4: डाक्टर ल्याब सेवा,
5: औषधि डेलिभरी सेवा,
4: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिमलेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-569-2-77।
6: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
7: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
6: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
5: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
8: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
9: 93.4 ओएसआर डिजिटल, एन्टरटेनिङ द नेसन।

0: 밤, 띵감, 천두밤.
1: 누가 커피 떠고 죽니 진마이 알아.
2: 천두밤. 어버, 천두밤 레귤러, 러 얼트라, 바자르마, 우플럽더서. 천두밤.

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
2: वेस्ट डिजिटल

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 3 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
8: रङबहार
6: ओ कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असोज

0: सुन न हामी कति दिन यसरी लुकेर भेट्ने होला है
1: बरु हामी सर्दौ न त्यो त छुट्टी संसार हुन्छ नि

0: फिरता फिरता 20% सम्म क्याश फिरता जहिले पनि जहाँ पनि
1: क्याश फिरता लिनु भयो त
2: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिरता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
3: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ
4: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ
5: यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
4: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु
5: साँच्चै हो र
4: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट MBBS फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
5: हो त
4: हत्तेरी हो नि बरु आजै गइहालौ फिस्टल आयुर्वेद केन्द्र फिस्टल हस्पिटल तेस्रो तल्ला गैरापाटन 4 पोखरा फोन 061-450-424 98-084-46-525

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट। पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार। 1 GBPS सम्मका प्याकेजको बहार। स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
4: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा, मोबाइल नम्बर 98560-26579।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्ट मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9956

0: नगाउने
1: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी
3: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपालको नम्बर वन ब्रान्ड नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
4: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
5: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
4: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि
5: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 New Road फोन 061 590 162

0: कस्तो मिठो सुगन्ध। आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
1: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
3: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
3: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेशन पश्चात दुखाइ कम हुने,
3: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
3: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
5: फोन 061-590-162-590-163।
6: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा। हिजो, आज, भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

रब्य दृश्यमा देखे अनुसार यस्ता घटनाहरू हाम्रो देशमा पटक पटक घट्दै आइरहेका छन्। सृजनाकर्ता भनेको खुलापन्छी जस्तै हो, उसले खुलेर सृजना गर्न पाउनुपर्छ। कलालाई अनेक रसबाट प्रस्तुत गर्न सकिन्छ भन्दैमा समाजमा अपच्य प्रस्तुत गर्नु पनि राम्रो होइन, बरु मौलिकतामा जोड़ दियो भने अब आउने भावी पीढ़ीले केही शिक्षा पाउनेछन् भन्दै जिल्ला अदालतले एक पटकलाई माफी दिँदै रिहा गरेको छ।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 4 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: रंग बहार रंग बहार
4: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
3: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
3: वर्ज पेंट।
5: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-98190।
6: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
7: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
6: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
7: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
6: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुचु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98560-27-29।
8: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
9: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कॉलेज टीचिंग हॉस्पिटल अंतर्गत नेपालको नम्बर वन कैंसर हॉस्पिटल विराट कैंसर इंस्टीट्यूट विराटनगर। थप जानकारी का लागि सम्पर्क नम्बर 9781000025030।
10: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
11: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
10: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
11: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 0165901062 5901063।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 98513559928, विजिट www.landmarknepal.com। घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगार।
5: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछा पुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: को किटाउ को दुख्न छिनमै दूर गर्ने झन्डू बाम, एक बाम तीन काम झन्डू बाम, रुखाको किटाउ को दुख्ने छिनमै आरा।
2: अब झन्डू बाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274253752 छ।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: বাতসালিয়া পোখরা ক্লিনিক নিউ রোড পোখরা ফার্টিলিটি হোপ লাইন 01-597-0611 आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
1: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
0: नेपाल आदिवासी जनजाति महासंघ।

0: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
0: के हजुर को घर में वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98569927। घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह पार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
3: हेलो
4: हजुर नमस्कार
3: हेलो
4: नमस्कार काका सुन्नु भएन
3: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
4: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
3: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
4: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
4: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्ने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640 घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह पार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 5 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
8: फ्रिस्टाइल आईवेभ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
9: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
8: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटल खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
9: साँच्चै हो र?
8: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भएको हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
9: साँच्चै हो र?
8: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग

0: 0984 40 5525।
1: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ।
2: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434032239, 98028 59321, 061-581-871।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256357526।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने, मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
0: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
0: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928, विजिट www.landmarknepal.com।

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
0: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।

0: रारा चाउचाउ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881598251.

0: लगाउने
1: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला।
2: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
3: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
2: नेपाल आदिवासी जनजाति महासंघ।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो, जहाँ सुके जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
0: के हजुर को घर में वृद्ध आमा बुबा, बाजे बजे, दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा,
2: तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिङ्गलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98569927।
3: Westar Digital, entertaining the nation.

0: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला।
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558597। मौकाको फाइदा उठाउनुहोस्।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
3: सिद्धार्थ बैंक, सम्बन्ध सधैँभरिलाई।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्किम।
3: के तपाईँ UK युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप ING द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन UK सँगको साझेदारीमा BSc अनर्स साइबर सेक्युरिटी र BSc अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 98025817 98025817।

0: तपाई यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक।
3: यति बेला साँझको छ बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। दुवै पोखरा सीधा हवाई सम्पर्क शुरू, पहिलो उडानका यात्रुलाई महानगर प्रमुख आचार्यद्वारा विदाई। गण्डकीका स्थानीय तहमा गरीबीको दरमा ठूलो असमानता, मध्यविन्दुमा गरीबीको दर सबैभन्दा उच्च। मौसमी विपद जोखिमलाई ध्यानमा राख्दै आवश्यक तयारी, समन्वय तथा पूर्व सतर्कता अप्नाउन प्रधानमन्त्रीको आग्रह। 58 जिल्लाका 512 पालिकामा नेपाली कांग्रेसका अधिवेशन शुरू, अधिकांश स्थानमा निर्वाचन नै हुने सम्भावना। राष्ट्रसंघ महासभामा महासचिव गुटेरेसद्वारा नेपालको हिमाली संकटको चर्चा। यलनिनुले विश्व खाद्य सुरक्षामा जोखिम बढ़ाउने चेतावनी। र विश्व एसियाली खेलकुदमा नेपालका लागि तेन्जिङले जिते पहिलो पदक। पोखरामा नेपाल हवाई खेलकुद संस्थाको 23 साधारण सभा तथा 11 अधिवेशन आयोजना। दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट 5 घण्टाको उडान अवधि पार गर्दै फ्लाई दुबईको बोइङ 737 म्याक्स जहाज आज साँझ 6:20 पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछ। दुबई पोखरा दुबई नियमित व्यावसायिक उडान अन्तर्गत पहिलो पटक पोखरा अवतरण गर्न लागेको फ्लाई दुबईको जहाजलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतको लागि अहिले विशेष तयारी गरिएको छ। विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जहाज अवतरण हुँदासाथ पानीको फोहराले स्वागत गरिने जानकारी दिनुभएको छ। यात्रुको स्वागतमा सरकारी अधिकारी, पर्यटन सम्बद्ध संघ संस्थाका प्रतिनिधि लगायत सहभागी रहने उहाँले बताउनु भएको छ। पहिलो उडानबाट पोखरा आउने यात्रुको स्वागतसँगै पोखरादेखि दुबई जाने यात्रुको विदाई पनि गरिनेछ। महाप्रबन्धक निरौलाले भन्नुभएको छ, फ्लाई दुबईले दुबई पोखरा दुबई सीधा उडान सेवा शुरू गरेका अवसरमा पोखरामा आयोजना गर्न लागि औपचारिक स्वागत समारोह भने संयुक्त अरब इमिरेट्स यूएईको राजपरिवारका सदस्य शेख अहमद बिन राशिद अल मक्तुमको निधन भएका कारण रद्द गरिएको छ। नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाटा गण्डकीका अध्यक्ष संगीता पौडेलले पहिले पोखरादेखि दुवै जाने यात्रुलाई विदाई गरिने बताउनु भएको छ। पहिलो उडानबाट पोखरा आउने यात्रुको स्वागतसँगै पोखरादेखि दुवै जाने यात्रुको विदाई पनि गरिनेछ। महाप्रबन्धक निरौलाले भन्नुभएको छ, फ्लाई दुबईले दुबई पोखरा दुबई सीधा उडान

उहाँले यस उडानबाट पोखराको पर्यटन व्यापार तथा अन्तर्राष्ट्रिय आवागमन थप सहज हुने विश्वास व्यक्त गर्नुभयो। पोखरा दुवै सीधा उडानले पर्यटकीय राजधानी पोखरा मात्र नभएर मुलुकै सिंह पर्यटन क्षेत्रलाई लाभ पुर्याउने प्रमुख आचार्यको भनाइ छ। नियमित उडान तालिका अनुसार साँझ 6:20 बजे अवतरण गरेको फ्लाई दुवैको जहाज आज साँझै 7:15 बजे यात्रु र कार्गो लिएर दुवैको लागि उड्ने विमानस्थलका महाप्रबन्धक निरौलाले बताउनु भएको छ। अन्तर्राष्ट्रिय मापदण्ड अनुसार फ्लाई दुवैको उडान सेवा सञ्चालनको लागि सम्पूर्ण तयारी पूरा भएको उहाँको भनाइ रहेको छ। यसअगाडि केही वायुसेवा कम्पनीले पोखरादेखि अन्तर्राष्ट्रिय उडान शुरू गरे पनि नियमित हुन नसकेकोमा फ्लाई दुवैले नयाँ आशा जगाएको उहाँले बताउनु भएको छ। पोखरादेखि दुवै भएर युरोप, अमेरिका लगायत विभिन्न गन्तव्य मुलुकमा जाने यात्रुलाई सहजता थपिने र यात्रा अवधि छोटिँदा खर्च पनि घट्ने उहाँको भनाइ छ। पर्यटकीय राजधानी समेत रहेको पोखरासहित यहाँका पर्यटकीय क्षेत्रको घुमफिरको लागि विदेशी पर्यटकहरू सिधै पोखरा आउन सक्नेछन्। वैदेशिक रोजगारी, अध्ययन, घुमफिर आदिका लागि अरब मुलुकसहित अन्य देशमा जाने यात्रु तथा सर्वसाधारणको लागि पोखरा दुवै उडान सेवा लाभदायी हुने देखिएको छ। सन् 2023 जनवरीदेखि सञ्चालनमा आएको विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन। सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनैतिक पहल गर्ने जनाएको केही समयमै फ्लाई दुवैले उडान शुरू गरेको हो। दुवै पोखरा दुवै उडानको लागि गत जेठ 25 गते नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुवैलाई अनुमति दिएको थियो। सरकारले अन्तर्राष्ट्रिय उडानका लागि वायुसेवा कम्पनीलाई आकर्षित गर्न विमानस्थलमा लाग्ने विभिन्न शुल्कमा छूट दिएको छ। विक्रमसम्म 2085 भदौ मसान्तसम्मको लागि विमानस्थलमा पार्किङ, ल्याण्डिङ र नेभिगेशन शुल्क पूर्ण रूपमा छूट दिएको छ। यस्तै ग्राउण्ड ह्याण्डलिङ शुल्कमा 50% छूट दिने निर्णय सरकारले गरेको छ। फ्लाई दुवैको उडानलाई लक्षित गरी पोखराका होटल तथा रेस्टुरेन्ट व्यवसायले पनि छूट योजना ल्याएका छन्। होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पहिलो 3 महिनाको लागि फ्लाई दुवैबाट आउने यात्रु पर्यटकलाई पोखराका होटलमा 25% छूटको व्यवस्था गरिएको बताउनुभयो। आज साँझ पहिलो उडानबाट दुवैदेखि पोखरा आउने यात्रुको लागि एक रातको बास र भोलिपल्ट बिहानको खाजा निशुल्क गरिएको छ। पहिलो चरणमा 3 महिनाको लागि छूट योजना ल्याए पनि पछि थप हुन सक्ने जनाइएको छ। रेस्टुरेन्ट एण्ड बार एसोसिएशन रेवान पोखराले पनि फ्लाई दुवैबाट पोखरा आउने यात्रुलाई संस्थामा आबद्ध रेस्टुराँहरूमा 15-20% छूट दिइने जनाएको छ। फ्लाई दुवैको हरेक दिन साँझ 6:15 बजे पोखरा अवतरण र 7:15 बजे पोखरादेखि दुवैको लागि प्रस्थानको तालिका रहेको छ। विश्वव्यापी हवाई ट्रान्जिट हब दुवैसम्मको सीधा उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्ने जनाइएको छ। विश्वका 120 भन्दा बढी गन्तव्यमा फ्लाई दुवैले सीधा उडान गर्दै आएको छ। फ्लाई दुवै र इमिरेट्स एयरलाइन्सबीच रणनीतिक कोड सियर साझेदारी अन्तर्गत दुवै पोखरा दुवै उडान सेवा सञ्चालन हुनेछ। पोखरादेखि अस्ट्रेलिया, युरोप वा अमेरिकी शहरहरूमा पुग्ने यात्रुहरूले एउटै टिकटबाट यात्रा गर्न सक्ने र गन्तव्यसम्म पुग्दा कुनै झन्झट नहुने बताइएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स यूएईको दुवैको लागि फ्लाई दुवैको पहिलो अन्तर्राष्ट्रिय उडान शुरू भएको छ। पोखरा दुवै हवाई सेवा शुरू भएसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार हुने अपेक्षा गरिएको छ। पहिलो उडान मार्फत दुवै प्रस्थान गर्न लागेका यात्रुहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आज विमानस्थलमै पुगेर विदाई गर्नुभएको छ। पोखराबाट अन्तर्राष्ट्रिय उडान मार्फत विदेश प्रस्थान गर्न लागेका यात्रुलाई विदाई गर्दै उहाँले पोखराबाट अन्तर्राष्ट्रिय हवाई सेवा विस्तार हुनु पोखरा र समग्र गण्डकी प्रदेशका लागि महत्वपूर्ण विषय भएको बताउनु भएको छ। पोखरा दुवै हवाई सम्पर्क शुरू भएसँगै पोखरा र यूएई बीच प्रत्यक्ष हवाई सम्पर्क स्थापित भएको छ। यसले वैदेशिक रोजगारी, व्यवसाय, पर्यटन तथा पारिवारिक आवतजावतको लागि काठमाडौँ हुँदै यात्रा गर्नुपर्ने यात्रुको बाध्यता केही हदसम्म कम गर्ने अपेक्षा गरिएको छ। विशेष गरी गण्डकी प्रदेश तथा आसपासका जिल्लाबाट यूएई जाने यात्रुको लागि पोखराबाटै अन्तर्राष्ट्रिय उडानको सुविधा उपलब्ध हुनु महत्वपूर्ण भएको सरकारवालाको भनाइ छ। पोखरा तथा आसपासका क्षेत्रबाट वैदेशिक रोजगारीको लागि यूएई जाने नेपालीको संख्या उल्लेखे रहेकाले प्रत्यक्ष हवाई सेवाले यात्रालाई थप सहज बनाउन सक्ने अपेक्षा गरिएको छ। त्यसै गरी दुवैबाट पोखरासँग प्रत्यक्ष हवाई सम्पर्क कायम भएपछि अन्तर्राष्ट्रिय पर्यटक आगमनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। पोखरा नेपालको प्रमुख पर्यटकीय गन्तव्य भएकाले अन्तर्राष्ट्रिय उडान विस्तारसँगै विदेशी पर्यटकलाई पोखरा आउन सहज हुने र यसले पर्यटन व्यवसायमा समेत थप गतिविधि बढ़ाउन सक्ने विश्वास गरिएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि नियमित अन्तर्राष्ट्रिय उडान विस्तार हुन नसकेको अवस्थामा फ्लाई दुवैको उडान शुरू हुनुलाई विमानस्थलको अन्तर्राष्ट्रिय हवाई सेवा विस्तारको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। पोखराबाट अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान बढ़ाउन सके विमानस्थलको उपयोगिता, पर्यटन तथा स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। पोखरा दुवै उडानले पोखरालाई खाड़ी मुलुकसँग प्रत्यक्ष हवाई सम्पर्कमा जोड्नुको साथै आगामी दिनमा अन्य अन्तर्राष्ट्रिय गन्तव्यमा समेत उडान विस्तारको लागि आधार तयार हुने अपेक्षा गरिएको छ। पहिलो उडानका यात्रुलाई विदाई गर्दै विमानस्थल पुग्नुभएका महानगर प्रमुख आचार्य सहित स्थानीय तहका प्रतिनिधि र सरोकारवालाले पोखराबाट अन्तर्राष्ट्रिय उडानको निरन्तरतासँगै थप गन्तव्यमा सेवा विस्तार हुनुपर्नेमा जोड़ दिनुभएको छ।

0: नेपाली कांग्रेसको 15 महाधिवेशनको प्रक्रिया अन्तर्गत अहिले देशभरका विभिन्न जिल्लामा पालिका स्तरीय अधिवेशनहरू शुरू भएका छन्। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार हालसम्म 58 जिल्लाका 512 पालिकामा अधिवेशनको प्रक्रिया अघि बढ़ेको छ। सदस्य सचिव कटुवालले वडा अधिवेशनको तुलनामा पालिका अधिवेशन केही जटिल र समय लाग्ने खालको भएको बताउनुभयो। उहाँले भन्नुभयो, वडा अधिवेशन जस्तो सजिलो पालिका अधिवेशन हुँदैन, यहाँ सर्वसहमतिको सम्भावना पनि कम छ। यदि सर्वसहमतिको प्रयास गरिए पनि सबै पक्ष मिलाउन समय लाग्छ। उहाँले अधिकांश स्थानमा निर्वाचन नै हुने सम्भावना बढ़ी रहेको र निर्वाचन प्रक्रिया पूरा गरी नतिजा सार्वजनिक गर्न समय लाग्ने स्पष्ट पार्नुभएको छ। अधिवेशन शुरू हुन बाँकी रहेका जिल्ला तथा पालिकाहरूमा पनि निर्वाचन समितिले तीव्र रूपमा तयारी गरिरहेको उहाँले जानकारी दिनुभएको छ। केही प्राविधिक वा प्रशासनिक कारणले बाँकी रहेका स्थानहरूमा पनि चाँडै अधिवेशन सम्पन्न गर्ने गरी काम भइरहेको समितिको भनाइ छ। प्रधानमन्त्री बालेन्द्र शाहले सम्भावित मौसमी विपद जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायहरूलाई आवश्यक तयारी, समन्वय तथा पूर्व सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। उहाँले आज सामाजिक सञ्जाल मार्फत मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार असोज 9 गतेदेखि असोज 11 गतेसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित भारीदेखि अति भारी वर्षाको सम्भावना उल्लेख गर्दै त्यस्तो आग्रह गर्नुभएको छ। साथै उहाँले सम्पूर्ण नागरिकलाई सुरक्षित रहन, सचेत बन्न तथा आवश्यक सावधानी अपनाउन पनि अनुरोध गर्नुभएको छ। विभागका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा तथा एक दुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। साथै कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना छ। मौसम प्रणालीको प्रभावको कारण गण्डकी प्रदेशको पोखरा आसपास, लुम्बिनीको पहाड़ी तथा तराई क्षेत्र, कोशीको ताप्लेजुङ लगायत हिमाली भूभाग, बागमतीको पहाड़ी खण्ड, कर्णालीको जुम्ला आसपास तथा सुदूरपश्चिमको पहाड़ी क्षेत्रहरूमा बाढ़ी, पहिरो, डुबान तथा सड़क अवरोधको जोखिमप्रति विशेष सतर्क रहन आवश्यक रहेको विभागले जनाएको छ। सम्भावित वर्षाको कारण बाढ़ी, पहिरो, गेग्रान बहाव, डुबान तथा सड़क र हवाई यातायातमा समेत अवरोध हुन सक्ने भएकाले सम्पूर्ण नागरिकले आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ। विभागले ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजना बनाउनुभएका व्यक्तिहरूले मौसम सुधार नभएसम्म यात्रा स्थगित वा पुनर्विचार गर्न, विभाग तथा स्थानीय प्रशासनबाट जारी हुने सूचना नियमित रूपमा हेर्न र आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्न समेत अनुरोध गरेको छ। गण्डकी प्रदेशका स्थानीय तहमा गरीबीको दरमा ठूलो असमानता रहेको तथ्याङ्क सार्वजनिक भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालय र युनिसेफ नेपालको संयुक्त आयोजनामा आज पोखरामा आयोजित कार्यक्रममा गरीबीको लघु क्षेत्र अनुमान तथा गरीबी र अपाङ्गता सम्बन्धी अध्ययन प्रतिवेदनको नतिजा सार्वजनिक गरिएको हो। सार्वजनिक तथ्याङ्क अनुसार गण्डकीका स्थानीय तहमध्ये नवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिकामा गरीबीको दर सबैभन्दा उच्च 42.66% रहेको छ। त्यहाँको जनसंख्या 61,091 रहेकोमा गरीबीमा रहेका जनसंख्या 26,064 रहेको तथ्याङ्कमा उल्लेख छ। उच्च गरीबी दर भएका स्थानीय तहमध्ये बागलुङको जैमिनी नगरपालिकामा 28.47%, ढोरपाटन नगरपालिकामा 24.77%, निसीखोला गाउँपालिकामा 23.39% र गलकोट नगरपालिकामा 23.26% रहेको छ। त्यस्तै गोर्खाको गण्डकी गाउँपालिकामा 22.01%, कास्कीको मादे गाउँपालिकामा 21.63%, स्याङ्जाको चापाकोट नगरपालिकामा 20.44%, कालीगण्डकी गाउँपालिकामा 19.09% तथा म्याग्दीको धौलागिरी गाउँपालिकामा 19.14% गरीबी दर रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ। यसको विपरीत न्यून गरीबी दर भएका स्थानीय तह मध्ये मुस्ताङको घरबजुङ गाउँपालिकामा 1.16% रहेको छ। त्यस्तै गोर्खाको शहीद लखन गाउँपालिकामा 2.76%, मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा 3.99%, मनाङको नार्पा गाउँपालिकामा 4.15%, तनहुँको बन्दीपुर गाउँपालिकामा 4.17% गरीबी दर रहेको छ। मनाङको चामे गाउँपालिका, स्याङ्जाको फेदीखोला गाउँपालिका, तनहुँको आँपुखाइरिनी गाउँपालिका, कास्कीको पोखरा महानगरपालिका र मुस्ताङको बारागोङ मुक्ति क्षेत्र गाउँपालिका पनि न्यून गरीबी दर भएका स्थानीय तहको सूचीमा छन्। कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य सचिव रमेश सर्यालले विगतमा आवश्यक तथ्याङ्क उपलब्ध नहुँदा विभिन्न क्षेत्रमा समस्या हुने गरेकोमा अहिले तथ्याङ्क प्रणालीमा सुधार हुँदै गएको बताउनुभयो। उपलब्ध तथ्याङ्कको समुचित प्रयोग गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख डाक्टर शरद कुमार शर्माले तथ्याङ्क प्रणाली विकासको लागि चारवटा प्रमुख अंग हुने उल्लेख गर्नुभयो। कार्यालय कास्कीका प्रमुख तथा समन्वय अधिकारी नन्दलाल सापकोटाले तथ्याङ्क संकलन र उत्पादनमा तीनवटा पक्ष जिम्मेवार रहने बताउनुभयो। कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक शिव श्रेष्ठले गरीबीको लघु क्षेत्र अनुमान र अपाङ्गता सम्बन्धी अध्ययनको विषयमा प्रस्तुति राख्नुभएको थियो भने निर्देशक कपिल राज जोशीले स्वागत गरेको कार्यक्रम कुलप्रकाश नेउपानेले सञ्चालन गर्नुभएको थियो। नेपाल सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋण झण्डै 30 खर्ब रूपियाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको पहिलो दुई महिना अर्थात भदौ मसान्तसम्ममा कुल सार्वजनिक ऋण 29,73,5 करोड़ रूपियां पुगे असार मशांत को तुलना में भने भदौ में सार्वजनिक ऋण कहीं घटे सरकार ने नया लिएको ऋण भन्दा पुरानो ऋण को सामा भुक्तानी बढ़ी गरेकाले कुल ऋण को आकार घटेको हो। इस अवधि में सरकार ने 61,05 करोड़ नया ऋण लिएको छ भने 70,30 करोड़ रूपियां सामा भुक्तानी गरेको छ। कुल ऋण मध्य आंतरिक ऋण 13,61,87 करोड़ र बाह्य ऋण 16,11,18 करोड़ रूपियां रहेको छ। नेपालको कुल सार्वजनिक ऋण कुल ग्रास्त उत्पादन जीडीपी को 45.05% पुगेको छ। चालू आर्थिक वर्ष में सरकार ने 6,58 अर्ब रूपियां सार्वजनिक ऋण परिचालन करने लक्ष्य राखेको छ, जसमध्ये भसौ को मशांत समय में वार्षिक लक्ष्य को झण्डे 9% अर्थात 61,05 करोड़ रूपियां ऋण लिएको छ। ऋण परिचालन में आंतरिक ऋण को हिस्सा झण्डे 82% र बाह्य ऋण को हिस्सा 18% रहेको छ। श्रोता तपाईले सुनिरहनु भएको छ साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझ पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, यूएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने? जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-10-31, 97150-10-31। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
3: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुन चाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुन चाँदी पसल चिप्ले ढुङ्गा पोखरा, मोबाइल नम्बर 98560-26579।
4: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ।
5: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-32-29, 98028-59321, 061-581-871।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
6: उपचार हुने रोगहरू
7: पाइल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
8: खुट्टाको रगतको नसा सम्बन्धी
7: भेरिकोस भेन्सको उपचार,
6: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
8: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
6: अपरेसन पश्चात दुखाई कम हुने,
8: उपचार गरेपछि छिटो निको हुने,
6: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
8: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
9: फोन 061-590-162-590-163। विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटी पानी पोखरा। फोन 061-588-115, 98251-98190।
10: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
11: ल्यान्डमार्क होटल एण्ड रिजोर्टमा स्वागत छ।
10: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
11: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
12: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
13: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
14: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख, DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला, नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
14: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 5 53-834।

साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग पोखराका साहित्यकार सूर्य खड्का विकर्जीले भोटे घुसीको कहर कृति लेख्नु भएको छ। उक्त काव्य कृतिको आज पोखरामा आयोजित कार्यक्रममा विमोचन गरिएको छ। गत 10 भदौमा रोसिया भोटे घुसी तथा त्रिशुली नदीमा आएको बाढ़ीले ठूलो जनधनको क्षतिको कहरको एक महिना नबित्दै विकर्जीले उक्त विनाशकारी घटनालाई काव्य कृतिमा समेट्नु भएको छ। कृतिको समीक्षा गर्दै रामबहादुर बानियाले यति छोटो समयमा कृति लेखिनु चान्चिने नभएको बताउनुभयो। सो अवसरमा पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति पद्मराज ढकाल, पोखरेल युवा सांस्कृतिक परिवारका अध्यक्ष लक्ष्मण थापा समेतले साहित्यकार विकर्जी र कृतिबारे चर्चा गर्नुभएको थियो। गण्डकी प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति विकर्जीको यो 63 कृति हो। कृतिको प्रकाशक अपलाइभ हब एजुकेशनल नेटवर्क हो। 72 पृष्ठमा समेटिएको विमोचित कृतिको मूल्य 501 रूपियाँ रहेको छ। कास्कीको रूपाकोट चार भोर्लेमा जन्मनुभएका उहाँले 2025 सालदेखि साहित्यिक यात्राको थालनी गर्नुभएको हो। उहाँ 2075 79 नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँमा प्राज्ञ सभा सदस्य हुनुभएको थियो। नेपाली साहित्यमा स्नातकोत्तर तह पास गर्नुभएका उहाँको पहिलो कृति 32 सालमा भानुभक्तप्रति कविता हो। उहाँले एकै वर्षमा 10 कविता कृति समेत पाठक समक्ष ल्याउनु भएको छ। हिजोबाट बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक 36.25 अंकले घटेर 2618.03 पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक 6.33 अंकले घटेर 467.4 पुगेको छ। त्यसै गरी फ्लोट सूचक 2.60 अंकले घटेर 180.39 पुगेको छ। सेन्सिटिभ फ्लोट सूचक 2.19 अंकले घटेर 157.80 पुगेको छ। विभिन्न कम्पनीका 2,16,22,728 क्रेता सेयर 6,35,66,11,395 मूल्यमा खरिद बिक्री भएका छन्। 13 उपसमूह घटेको छ। आज 23 कम्पनीको सेयर बढ़यो भने 253 कम्पनीको सेयर घटेको छ। अन्नपूर्ण हाइलाइट्समा अब अन्तर्राष्ट्रिय प्रसंग। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालका हिमालहरूमा तीव्र गतिमा हिमनदी पग्लिरहेको विषयमा आफूले 3 वर्ष अघि दिएको चेतावनी अहिले यथार्थतामा परिणत भएको बताउनु भएको छ। न्यूयोर्कमा चलिरहेको संयुक्त राष्ट्रसंघको महासभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले नेपालसहित जलवायु परिवर्तनको उच्च जोखिममा परेका निर्दोष देशहरूको मुद्दा जोड़दार रूपमा उठाउनु भएको हो। 3 वर्ष अघि नेपाल भ्रमणका क्रममा हिमाली क्षेत्रको संकटबारे चेतावनी दिँदा धेरैले यसलाई बढ़ाइचढ़ाए भनेको स्मरण उहाँले गर्नुभएको छ। महासचिव गुटेरेसले कार्बन उत्सर्जनमा न्यून भूमिका भएका नेपाल जस्ता देशहरूले अरूकै कारण ठूलो क्षति बेहोर्नु परेको भन्दै यो अन्तर्पुस्ता अन्याय भएको उल्लेख गर्नुभयो। प्रदूषकले नै मूल्य चुकाउनुपर्छ भन्ने सिद्धान्त दोहोर्याउँदै उहाँले बढ़ी उत्सर्जन गर्ने विकसित र धनी राष्ट्रहरूलाई क्षतिपूर्ति बढ़ाउन आग्रह गर्नुभयो। यस वर्षको एलनिनो अहिलेसम्मकै शक्तिशाली बन्न सक्ने अनुमानसँगै एसियाका विभिन्न क्षेत्रमा खडेरी, पानीको अभाव र डडेलोको जोखिम बढ़ने चेतावनी दिइएको छ। यसको असर धान, पामतेल र माछा लगायत खाद्य उत्पादनमा परे विश्व बजारमा खाद्यान्नको मूल्य बढ़न सक्नेछ। विश्व खाद्य कार्यक्रमका अनुसार एलनिनोको कारण सन् 2027 अन्त्यसम्ममा कम्तीमा 4,90,00,000 मानिस थप गम्भीर खाद्य असुरक्षामा पर्न सक्छन्। दक्षिण र दक्षिण पूर्वी एसिया सहित अफ्रिका तथा मध्य अमेरिका प्रभावित हुन सक्ने चेतावनी दिइएको छ। अन्नपूर्ण हाइलाइट्समा अब खेल प्रसंग। जापानमा भइरहेको विश्व एसियाली खेलकुदमा कराँतेका तेन्जिङ शेर्पाले नेपाललाई पहिलो पदक दिलाउनु भएको छ। तेन्जिङले तोयो हासी जिम्नेजियममा आज भएको खेलमा लाओसका सायासान भाथानालाई रिपेचेजमा पराजित गर्दै कास्य पदक जित्नु भएको हो। तेन्जिङले एक इम्पोनसहित 9 स्कोर गर्नुभएको थियो। तेन्जिङले खेल 9-1 आफ्नो पक्षमा पार्नुभएको हो। यसैबीच एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीले आज चाइनिज ताइपिएसँग खेल्दै छ। साथै सेमी फाइनलमा पुग्ने टोलीले कम्तीमा कास्य पदक जित्नेछ। त्यस्तै आजको खेल नेपालको लागि महत्वपूर्ण रहेको छ। नेपाल रहेको चाइनिज ताइपियो, श्रीलंका र थाइल्याण्ड सो समूहमा रहेका छन्। अर्को समूहमा इरान, भारत, बंगलादेश र जापान छन्। नेपालले भोलि समूह चरणको अन्तिम खेलमा श्रीलंकासँग खेल्ने तालिका रहेको छ। नेपाल हवाई खेलकुद संस्था नाको 23 साधारण सभा तथा 11 अधिवेशन पोखरामा आज आयोजना भएको छ। प्याराग्लाइडिङ व्यवसायी तथा खेलाड़ीहरूको साझा संस्थाका रूपमा रहेको नाको अधिवेशन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभयो। अधिवेशन उद्घाटन गर्दै प्रमुख आचार्यले पोखराको पर्यटन प्रवर्धनमा हवाई खेलकुद विशेष गरी प्याराग्लाइडिङको महत्वपूर्ण योगदान रहेको बताउनुभयो। उहाँले प्याराग्लाइडिङलाई थप व्यवस्थित, सुरक्षित र व्यावसायिक बनाउँदै
पर्यटनसँग जोडेर अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा नाका अध्यक्ष अनिल गेसीले संस्थामा हाल 57 प्याराग्लाइडिङ कम्पनी र 413 प्याराग्लाइडिङ पायलट आबद्ध रहेको जानकारी दिनुभयो। उहाँका अनुसार नालाई 2075 सालदेखि नागरिक उड्डयन प्राधिकरणबाट आधिकारिकता प्रदान गरिएको हो। अध्यक्ष केसीले नागरिक उड्डयन सम्बन्धी प्रचलित नियम तथा मापदण्ड अनुसार प्याराग्लाइडिङ क्षेत्रको व्यवस्थापन गर्दै आएको बताउनुभयो। हवाई खेलकुदका माध्यमबाट नेपालको पर्यटन क्षेत्रको विकास र विस्तारमा संस्थाले निरन्तर योगदान पुर्याउँदै आएको उहाँको भनाइ छ। उहाँले प्याराग्लाइडिङ व्यवसाय तथा पायलटहरूको हकेट संरक्षणका साथै यस क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाउन संस्थाले विभिन्न काम गर्दै आएको बताउनुभयो। पछिल्लो 2 वर्षमा संस्थाले प्याराग्लाइडिङ क्षेत्रको व्यवस्थापन, व्यवसाय तथा पायलटका समस्या समाधान र क्षेत्रको विकासका लागि केही महत्वपूर्ण काम गरेको उहाँले उल्लेख गर्नुभयो। अध्यक्ष केसीले पोखराको प्याराग्लाइडिङलाई थप व्यवस्थित ढंगले सञ्चालन गर्ने कामलाई संस्थाले प्राथमिकतामा राखेको बताउनुभयो। पोखराको पर्यटनसँग प्रत्यक्ष जोड़िएको प्याराग्लाइडिङ क्षेत्रलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सम्बन्धित निकाय तथा व्यवसायबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ रहेको थियो। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। दुवै पोखरासित हवाई सम्पर्क शुरू, पहिलो उडानका यात्रुलाई महानगर प्रमुख आचार्यद्वारा विदाई। गण्डकीका स्थानीय तहमा गरीबीको दर ठूलो, असमानता मध्यविन्दुमा गरीबीको दर सबैभन्दा उच्च। मौसमी विपद जोखिमलाई ध्यानमा राख्दै आवश्यक तयारी, समन्वय तथा पूर्व सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह। 58 जिल्लाका 512 पालिकामा नेपाली कांग्रेसको अधिवेशन शुरू, अधिकांश स्थानमा निर्वाचन नै हुने सम्भावना। राष्ट्रसंघको महासभामा महासचिव गुटेरेसद्वारा नेपालको हिमाली संकटको चर्चा। एल निनोले विश्व खाद्य सुरक्षामा जोखिम बढ़ाउने चेतावनी। र विश्व एसियाली खेलकुदमा नेपालको लागि तेन्जिङले जिते पहिलो पदक। पोखरामा नेपाल हवाई खेलकुद संस्थाको 23 साधारण सभा तथा 11 अधिवेशन आयोजना। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स यति नै। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: सामाजिक सुरक्षा कोष का योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
2: रंग बहार रंग बहार
3: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि।
2: घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ। बर्जर पेंट।

0: bám tin cảm chân đu bám.
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू:
2: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
3: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
2: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
3: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
2: न्युरो सर्जरी सेवा,
3: बाल रोग,
2: नाक कान तथा घाँटी रोग,
3: मानसिक तथा स्नायु रोग,
2: प्रसूति तथा रोग,
3: छाला, यौन तथा कुष्ठ रोग,
2: नेत्र रोग,
3: दाँत तथा मुख रोग,
2: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
3: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
2: सुविधा सम्पन्न आईसीयू सेवा,
3: डिजिटल एक्सरे,
2: सिटी स्क्यान सेवा,
3: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
2: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
3: फिजियोथेरापी, युरोफ्लोमेट्री,
2: केमोथेरापी,
3: सुरक्षित गर्भपतन सेवा,
2: होल बडी चेकअप, हेल्थ प्याकेज,
3: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा आर सृजना चोक कास्की।
2: फोन 061-572-648-579-849।
4: हेलो,
5: हजुर नमस्कार।
4: हेलो
5: नमस्कार काका, सुन्नु भएन?
4: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
5: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
4: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
5: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
5: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा तिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
4: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
6: फिस्टेल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
7: हाँ यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
6: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
7: साँच्चै हो र?
6: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
7: हो त?
6: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आईवीएफ केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424-9084-46-5525।
8: के तपाईँ यूके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित फिस्टेल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टेल माउन्टेन कलेज, मुस्ताङ चोक, पोखरा। फोन नम्बर 98025817-17, 98025817-17।
1: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
9: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
6: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ सेक्युर रिलायबल। फोन 98560-1031 97-150-010-31 पोखरा न्यू रोड बीएनडी भवन सानेमा बैंक रहेको भवन। के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
10: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
10: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट, रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुचु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-027-29।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा को मुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्नीशियन डिप्लोमा इन एक्सरे टेक्नीशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। संपर्क 9856033405 9856033405
2: होम केयर सेवा होम केयर सेवा
3: हेलो होम केयर डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य लाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह
3: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह
2: सुत्केरी नवजात शिशु को हेरचाह
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह
2: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा
3: डाक्टर ल्याब सेवा
2: औषधि डेलिभरी सेवा
3: उपकरण बहाल सेवा तपाईको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 9856-99-2-77
4: अयानी मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
5: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
5: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 061-586-536 मोबाइल 9856-00536
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालक हुनु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761-00-2530।
7: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
5: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
7: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड भनौँ, मेरो ब्यागमा गएर आइहालौँ।
1: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल, मोबाइल टावर, मोबाइल 9560-48082 9461-48082।
8: रंग बहार रंग बहार
9: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
8: वर्ज पेन से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
9: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
8: वर्ज पेन
10: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
1: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
11: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौँ अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
12: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
11: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-576-044
12: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
13: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपाल्स नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
14: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा
15: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति
14: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ
15: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
14: 24 घण्टा इमर्जेन्सी सेवा
15: सम्पूर्ण ओपिडी सेवा
14: बच्चाको आँखा जाँच बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार
15: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार
14: रेटिना सम्बन्धी जाँच एवं उपचार
15: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार
14: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार
15: आँखा छर्केको सिधा पार्ने सर्जरी
14: आँखामा मासु पलाएको उपचार एवं सर्जरी
15: लेजर सर्जरी सम्बन्धी सेवा
14: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी
15: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी
14: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार
15: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार
14: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार
15: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपिडी सेवा
16: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ
14: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार फोन 061-590-217-590-219
15: स्वस्थ आँखा स्वच्छ दृष्टि
13: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर 1 ब्रांड नक्कली देखि सावधान जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 0160 590 162 590 163।
4: रंग बहार रंग बहार
5: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
4: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथ ही 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि।
4: घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ। बर्जर पेंट

0: एक बाम तीन काम ठंडू बाम
1: अब ठंडू बाम रेगुलर र अल्ट्रा बाजार मा उपलब्ध छ।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
3: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
2: मृगौला तथा मूत्र रोग युरो सर्जरी
3: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
2: न्युरो सर्जरी सेवा
3: बाल रोग
2: नाक कान तथा घाँटी रोग
3: मानसिक तथा स्नायु रोग
2: प्रसूति तथा
3: छाला यौन तथा कुष्ठ रोग
2: नेत्र रोग
3: दाँत तथा मुख रोग
2: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन
3: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
2: सुविधा सम्पन्न आईसीयू सेवा
3: डिजिटल एक्सरे
2: सिटी स्क्यान सेवा
3: भिडियो एक्सरे इको कार्डियोग्राफी
2: इन्डोस्कोपी ईसीजी ईईजी पीटीए
3: फिजियोथेरापी युरोफ्लोमेट्री
2: केमोथेरापी
3: सुरक्षित गर्भपतन सेवा
2: होल बडी चेकअप हेल्थ प्याकेज
3: मेट्रो सिटी हस्पिटल प्राली पोखरा आर सृजना चोक कास्की
2: फोन 061-572-648-579-849।
4: हेलो
5: हजुर नमस्कार।
4: हेलो
5: नमस्कार काका सुन्नु भएन?
4: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरै पाइन।
5: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
4: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
5: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
5: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
4: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
6: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
7: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
6: किन अत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
7: साँच्चै हो र?
6: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
7: हो त?
6: हत्तेरी हो नि, बरु आजै गइहालौं। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
8: के तपाईँ UK युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप ING द्वारा प्रवर्धित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन UK सँगको साझेदारीमा BSc अनर्स साइबर सेक्युरिटी र BSc अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 98-02-85-17-17, 98-02-85-17-17।
9: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंकसँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
10: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म। स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: फिस्टेल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आईवीएफ केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
4: रङ बहार, रङ बहार
5: बजार सँगै उपहारै
1: र सेवामा लागिसक्नु भएको छ क्या।
2: विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।

0: लगाए 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
1: घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
2: बर्ज फेस्ट
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256

0: विदेश जानुपूर्व जान्नै पर्ने कुरा सूचना सतर्कता र सचेतनामूलक कार्यक्रम वैदेशिक रोजगार
1: नमस्ते शान्ति र विकासका लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम वैदेशिक रोजगारमा तपाईँलाई हार्दिक स्वागत छ। रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा कार्यक्रम वैदेशिक रोजगार हरेक बुधबार साँझ यसै समय तपाईँले सुन्न सक्नुहुनेछ। वैदेशिक रोजगारमा विशेष गरी हामी रोजगारमा जाँदा देखिने समस्या अवसर र चुनौतीसँगै वैदेशिक रोजगारसँग जोड़िएका विभिन्न खबरहरू प्रस्तुत गर्ने गर्छौ। तपाईँले आज कार्यक्रम पहिलो पटक सुन्दै हुनुहुन्छ भने कार्यक्रम अन्तिमसम्म सुनेर सल्लाह सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ। तपाईँलाई वैदेशिक रोजगार कार्यक्रम कस्तो लाग्छ? तपाईँको सल्लाह सुझावसँगै अझै हामी कार्यक्रमलाई परिष्कृत गरेर अगाडि बढ़ाउनेछौ। जो वैदेशिक रोजगारमा जाने तयारीमा हुनुहुन्छ र जो गएर फर्किनु भएको छ उहाँहरूका लागि हो कार्यक्रम वैदेशिक रोजगार। अझ वैदेशिक रोजगारमा जाने तयारीमा रहनुभएकाहरूको लागि हो कार्यक्रम वैदेशिक रोजगार, किनभने हामी अरूले भनेको अथवा सुनेको भरमा वैदेशिक रोजगारमा जाने लही लहीमा लागिरहेका हुन्छौं। त्यसले गर्दा भोलिका दिनमा हामीलाई नराम्रो दुःखद आइपर्न सक्छ अथवा नराम्रो हामीलाई समस्याहरू उल्झनहरू आइलाग्न सक्छ। त्यस्ताबाट सजग रहनका लागि पनि वैदेशिक रोजगार कार्यक्रमले तपाईँलाई केही हदसम्म सहयोग भने पक्कै गर्नेछ। तसर्थ कार्यक्रम सुन्नु भएको खण्डमा तपाईँलाई धेरै कुराहरू जानकारी प्राप्त हुनेछ र हामी विभिन्न वैदेशिक रोजगारसँग जोड़िएका जानकारीहरू प्रस्तुत गर्ने कोशिश गर्नेछौं। तपाईँ हामीलाई www.onlineannapurna.com त्यसगरी हाम्रो पात्रो एप्लिकेशन र 93.4 मेगाहर्जको एफएम ब्याण्डबाट एकसाथ सुन्न सक्नुहुनेछ। यससँगै रेडियो अन्नपूर्णको अफिसियल फेसबुक पेजबाट पनि हामीलाई सुन्न सक्नुहुनेछ। कार्यक्रम वैदेशिक रोजगारको यो श्रृंखलामा म रमेश बाबु रहेको छु। हामी कार्यक्रम वैदेशिक रोजगार मार्फत वैदेशिक रोजगारका क्षेत्रमा देखिएका विभिन्न जानकारी प्रस्तुत गर्दै आएका छौं र आजको श्रृंखलामा पनि हामी यहाँको माझमा तीनै जानकारी प्रस्तुत गर्नेछौ। कार्यक्रम वैदेशिक रोजगारमा अब शुरू गरौं केही जानकारीहरू। पहिलो जानकारी रहेको छ, दुई महिनामा 1,30,000 भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन्। यो प्रसंग कार्यक्रमको शुरूआतमा चालू आर्थिक वर्ष 2083-84 पहिलो दुई महिनामा 1,30,483 जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागका अनुसार साउन र भदौमा गरी 1,30,483 जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका हुन्। साउनमा 70,441 जनाले श्रम स्वीकृति लिएका थिए, तर साउनको तुलनामा भदौमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको छ। भदौमा 60,042 जनाले अन्तिम श्रम स्वीकृति लिएका छन्। भदौमा श्रम स्वीकृति लिनेमा 51,843 पुरूष र 8,179 जना महिला रहेका छन्। तीमध्ये 35,637 जनाले पहिलो पटक श्रम स्वीकृति लिएका छन् भने 24,415 जनाले विदामा फर्किएर पुनः श्रम स्वीकृति लिएको जनाइएको छ। नेपाली श्रमिकको प्रमुख गन्तव्यका रूपमा संयुक्त अरब इमिरेट्स यूएई पहिलो स्थानमा रहेको छ। भदौमा यूएईका लागि 15,542 पुरूष र 2,935 महिला गरी 18,477 जनाले श्रम स्वीकृति लिएका थिए। यस्तै कतारका लागि 10,471, मलेसियाका लागि 8,091, साउदी अरेबियाका लागि 6,787 र कुवेतका लागि 3,898 जनाले श्रम स्वीकृति लिएका हुन्। युरोपले मुलुक रोमानियाका लागि 1,793 तथा जापानका लागि 1,130 र ओमानका लागि 1,015 जनाले श्रम स्वीकृति लिएका छन्। दक्षिण कोरियाका लागि सरकारी प्रक्रिया मार्फत जाने 7

189 जना सहित कुल 903 जनाले श्रम स्वीकृति पाएका छन्। देशमा सबैभन्दा धेरै धनुषाबाट 3016 जना विदेशिएका छन्। यस्तै झापाबाट 2716, मोरङबाट 2690, सिराहाबाट 2349, महोत्तरीबाट 2281, सुनसरीबाट 2226 र रूपन्देहीबाट 2010 जनाले श्रम स्वीकृति लिएका छन्। हिमाली जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको संख्या भने न्यून छ। समीक्षा अवधिमा मनाङबाट 13, मुस्ताङबाट 23 र हुम्लाबाट 37 जनाले मात्र वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगारीमा जाने मध्ये दक्ष जनशक्तिको हिस्सा आधा भन्दा बढ़ी रहेको छ। विभागका अनुसार भदौमा श्रम स्वीकृति लिने मध्ये 56.9% अर्थात 34,167 जना दक्ष श्रमिक रहेका छन्। यस्तै 16,058 जना अध्यक्ष र 9,466 जना अर्धदक्ष, त्यसै गरी 271 जना व्यावसायिक र 80 जना उच्च दक्ष जनशक्ति रहेका छन्। नयाँ श्रम स्वीकृति लिनेहरू मध्ये 25,415 जनाले मेन पावर कम्पनी मार्फत र 9,224 जनाले व्यक्तिगत तवरबाट श्रम स्वीकृति लिएका छन्। आदरणीय श्रोता, तपाईँ रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा वैदेशिक रोजगारसँग सम्बन्धित जानकारीहरू तपाईँ सुनिरहनु भएको छ। अबका लागि अर्को खबर रहेको छ। श्रम विभाग मार्फत भदौ मसान्तसम्म 2,83,00,000 भन्दा बढी पारिश्रमिक भुक्तानी भएको छ। यो खबर तपाईका लागि। युवा श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको श्रम तथा व्यवसाय जन्य सुरक्षा विभाग तथा श्रम कार्यालयहरूले आर्थिक वर्ष 2083-84 भदौ मसान्तसम्म 2,83,58,202 रूपियाँ पारिश्रमिक भुक्तानी गराएका छन्। भदौ महिनामा दर्ता भएका उजुरी मेलमिलाप तथा विभागको निर्देशनमा रू 1,43,12,387 रूपियाँ 50 पैसा बराबरको पारिश्रमिक भुक्तानी गराएको हो। त्यसै गरी श्रमिक र प्रतिष्ठान बीचको आपसी सहमतिबाट भाद्र महिनामा रू 55,57,735 भुक्तानी फर्सुट भएको छ। समीक्षा अवधिमा 148 व्यक्तिगत र 3 सामूहिक दावी उजुरी दर्ता भएका छन् भने 63 श्रम विभाग समाधान गरिएको छ। श्रम कानूनको पालना सुनिश्चित गर्न विभाग तथा अन्तर्गतका श्रम कार्यालयहरूबाट भाद्र महिनामा 2,048 प्रतिष्ठानको श्रम निरीक्षण र 244 प्रतिष्ठानमा बाल श्रम निरीक्षण गरिएको छ। भदौ मसान्तसम्म कुल 619 प्रतिष्ठान निरीक्षण र 595 बाल श्रम निरीक्षण सम्पन्न भइसकेका छन्। सोही अवधिमा 386 श्रम अडिट प्रतिवेदन प्राप्त भएको छ। अघिल्लो महिनामा एउटा औद्योगिक दुर्घटना दर्ता भएको छ। विभागले सेवाग्राहीहरूलाई पहिलो आउनेलाई पहिलो सेवा फर्स्ट कम फर्स्ट सर्भको आधारमा मर्यादित रूपमा सेवा प्रदान गरिरहेको जनाएको छ। यदि तपाईँलाई पनि त्यस्तो केही समस्याहरू भएको छ, वैदेशिक रोजगारमा जाँदा तपाईँले कुनै पनि समस्या चुनौतीहरू झेल्नु भएको छ अथवा तपाईँलाई कुनै पनि समस्याहरू समाधान गर्नका लागि कुन निकायमा सम्पर्क गर्ने भन्ने तपाईँ अन्यलमा हुनुहुन्छ भने वैदेशिक रोजगार विभागमा तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। म अन्तिममा तपाईँलाई त्यहाँको नम्बर पनि उपलब्ध गराउनेछु। अब अर्को खबर रहेको छ। विदेशीका श्रमिकको अवस्थाबारे विवरण पेश गर्न मेन पावर व्यवसायीलाई वैदेशिक रोजगार विभागले निर्देशन दिएको छ। अब यो खबर। युवा श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागले इजाजत पत्र प्राप्त संस्था मेन पावरहरूलाई वैदेशिक रोजगारमा पठाएका नेपाली श्रमिकको अवस्थाबारे प्रगति विवरण बुझाउन कड़ा निर्देशन दिएको छ। विभागले असोज 1 गते सूचना जारी गर्दै 2083 असोज 21 गते भित्र संस्था अनुगमन शाखामा अनिवार्य रूपमा उक्त विवरण उपलब्ध गराउन भनेको छ। विभागको पूर्व सूचना तथा निर्णय बमोजिम प्रत्येक 3-3 महिनामा आफूले पठाएका श्रमिकहरूको अवस्थाबारे प्रगति विवरण पेश गर्नुपर्ने व्यवस्था छ। वैदेशिक रोजगारमा जाने श्रमिकहरूको हक हित र सुरक्षालाई ध्यानमा राखेर यो कदम चालिएको विभागले जनाएको छ। यसका साथै इजाजत पत्र प्राप्त संस्थाले आफ्नो मार्फत उडान गरेका श्रमिकहरूको नियमित विवरण समेत संकलन गरी पेश गर्नुपर्नेछ। श्रमिकहरू सुरक्षित रूपमा गन्तव्य मुलुक पुगे वा नपुगेको विषयमा उडान भएको 15 दिनभित्र अनिवार्य रूपमा जानकारी लिनुपर्ने व्यवस्था गरिएको छ। सम्झौता बमोजिमको काम, तोकिएको तलब र अन्य सेवा सुविधा श्रमिकले पाए वा नपाएको विषयमा प्रत्यक्ष सम्पर्क गरी विवरण तयार पार्नुपर्नेछ। संकलित विवरण श्रमिकको उडान भएको 20 दिन भित्र विभागको संस्था अनुगमन शाखाको इमेल yamoenitoring@dofe.gov.np मार्फत अनिवार्य रूपमा बुझाउनु पर्नेछ। यस निर्देशनको पालना नगर्ने

वा श्रमिकको अवस्थाबारे सूचना अध्यावधिक नगर्ने इजाजत पत्र प्राप्त संस्थामाथि वैदेशिक रोजगार ऐन 2064 बमोजिम कारवाही हुने चेतावनी पनि विभागले दिएको छ। त्यसैगरी अब अर्को खबर रहेको छ, सिप तथा रोजगार मेला आयोजना गर्दैछ श्रम मन्त्रालयले। अब यो खबर तपाईँका लागि। युवा श्रम तथा रोजगार मन्त्रालयले रोजगार प्रवर्धन दशकका रूपमा राष्ट्रव्यापी सिप तथा रोजगार मेला आयोजना गर्ने भएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयले सिप तथा रोजगार मेला सञ्चालन गर्ने निर्देशिका 2083 जारी गरी उक्त निर्देशिकाको प्रावधान अनुरूप सिप तथा रोजगार मेला आयोजना तथा सञ्चालनका लागि श्रम मन्त्रीको संयोजकत्वमा बिहिबार बैठक बसेको छ। निर्देशन तथा समन्वय समितिको बैठकमा यही असोज 14-20 गतेसम्म कोशी प्रदेशको इटहरीमा सिप तथा रोजगार मेला आयोजना गर्ने निर्णय गरेको छ। यस किसिमको मेलालाई क्रमशः अन्य प्रदेशमा पनि सञ्चालन गर्ने गरी राष्ट्रिय अभियानका रूपमा अघि बढ़ाउने मन्त्रालयले जनाएको छ। तीनै तहका सरकार, निजी तथा गैर सरकारी क्षेत्र, विकास साझेदार संस्था, रोजगारदाता संघ, महासंघ, उद्योगी व्यवसायी तथा शैक्षिक एवं तालिम प्रदायक संस्थाहरूको समन्वय र सहकारीमा मेला सञ्चालन हुने भएकाले सिप रोजगारी उद्यमशीलता स्वरोजगार प्रवर्धन गर्दै श्रमको सम्मान र स्वदेशमै रोजगारीका अवसर अभिवृद्धि गर्ने सबै सरकारवालाहरूलाई सहभागिताका लागि पनि मन्त्रालयले आह्वान गरेको छ। र अन्तिममा अर्को एउटा खबरलाई जोड्न गइरहेको छु। नेपाली श्रमिकका लागि मलेसिया रोजगारी फेरि ठप्प हुने खतरामा पुगेको छ। यो खबर तपाईँका लागि। मलेसियाले विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणालीमा नेपालका निश्चित मेन पावर कम्पनीलाई मात्रै सूचीकृत गरेपछि विभिन्न विभागले नेपाली श्रमिकका लागि त्यहाँको रोजगारीमा फेरि अन्यलता देखाएको छ। विगतमा पनि यस्तो अन्यलता र विवाद हुँदा लामो समय नेपाली श्रमिक मलेसिया जान बन्द भएको उदाहरण व्यतीत नै छ। पछिल्लो एक महिनादेखि फेरि मलेसियामा नेपाली श्रमिक पठाउनका लागि निश्चित मेन पावर कम्पनीले मात्र लैजान पाउने गरी FWC-MES प्रणालीमा 25 कम्पनी छनौट गरी सूचीकृत भएसँगै विवाद चुलिएको हो। मेन पावर कम्पनी छनौटमा मलेसियाले अघि सारेको नयाँ नीतिप्रति नेपालले असहमति जनाउँदै आएको छ। मलेसिया सरकारले एउटा नीति लिने र नेपालले असहमति जनाएकै कारण नेपाली श्रमिकको आकर्षक गन्तव्य रहँदै आएको मलेसिया रोजगारी फेरि ठप्प हुने जोखिममा पुगेको सरकारवालाहरूले बताएका छन्। मलेसियाले सीमित मेन पावर कम्पनीलाई मात्र आधिकारिकता दिएर श्रमिक भर्ना गर्ने तयारी गरेपछि विवाद चर्किएको हो। यसअघि 19 महिना लामो छलफल र प्रयासपछि खुल्ला भएको मलेसिया रोजगारी मेन पावर कम्पनी छनौट विवादकै कारण इतिहास फेरि दोहोरिन सक्ने संकेत देखिएको छ। वैदेशिक रोजगार विभागले उक्त प्रणालीमा मुख्य श्रमिक भर्ना संस्थाका रूपमा सूचीकृत 25 इजाजत पत्र प्राप्त संस्थालाई प्रणालीसँगको आबद्धता निरन्तरता नदिन आफू उक्त प्रणालीबाट बाहिर निस्किएको तथ्यगत जानकारी प्रमाणसहित पेश गर्न तथा नयाँ रूपमा आबद्ध नहुन शनिबार मेन पावरलाई निर्देशन दिएको छ। आदरणीय श्रोता, तपाईँ रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा कार्यक्रम वैदेशिक रोजगार सुनिरहनु भएको छ। अबको क्रममा पनि म तपाईँलाई केही नम्बरहरू उपलब्ध गराउन गइरहेको छु। तपाईँले त्यस मार्फत पनि विशेष गरी तपाईँलाई समस्या अथवा कुनै पनि कुराहरू तपाईँले राख्नु पर्यो भने चाहिँ तपाईँले सिधै राख्न सक्नुहुनेछ। युवा श्रम तथा रोजगार मन्त्रालयमा तपाईँले सिधै आफ्ना कुराहरू राख्न पनि सक्नुहुनेछ। त्यसको लागि सचिवलाई तपाईँले इमेल गर्न पनि सक्नुहुनेछ secretary@moles.gov.np अथवा मीरा आचार्य हुनुहुन्छ, यो प्रवक्ता हो, प्रवक्तालाई तपाईँले यो फोन गर्न पनि सक्नुहुन्छ सिधै 98513-20092 तपाईँले फोन गर्न सक्नुहुनेछ। अथवा गुनासो सुन्ने अधिकारी पनि हुन्छन् जो उपेन्द्र राज पौडेल रहेका छन्। उनको नम्बर हो 01-42-11-899 फोन गरेर पनि तपाईँले आफ्ना समस्याहरू सुनाउन दर्ता गर्न सक्नुहुनेछ र सम्बन्धित निकायमा जानका लागि कुनै पनि वेहरू लिन सक्नुहुनेछ। यति भन्दै आजका लागि भने हामी कार्यक्रमको अन्तिम तर्फ आएका छौँ। आजको श्रृंखला तपाईँलाई कस्तो लाग्यो, सल्लाह सुझाव र प्रतिक्रिया दिन भने नभुल्नुहोला। हामी अर्को हप्ता वैदेशिक रोजगारसँग जोडेका विविध जानकारी लिएर उपस्थित हुने नै छौं। तबसम्मका लागि आजको यो श्रृंखला सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। अनि धन्यवाद प्रविधि संयोजनमा साथ दिनुहुने आर्यन भाइलाई। अर्को हप्ता पुनः यसै समय यहाँको माझमा भेट हुने नै छ। तबसम्मका लागि आजको यो श्रृंखलाबाट म रमेश बाबुलाई पनि विदा दिनुहोस्। हवस् त, नमस्ते।

0: सुवर्ण अवसर
1: तपाईं हाम्रो शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
0: उपचार हुने रोगहरू
1: फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
0: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
0: अपरेसन पश्चात दुखाइ कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
0: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा।
2: फोन 061 590 162 590 163।

0: पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-834।
4: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115-9251-9190।
5: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
6: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
5: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कु छ नि, त्यही भव्य पार्टी गरिन्छ।
6: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
5: ल, तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
6: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
5: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
4: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061-533-123-98-028-50-701 98-028-50-702।
7: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपाल नम्बर वन ब्रांड। नक्कली देखि सावधान, जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
8: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
4: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
4: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI & Diagnostic Center मा उपलब्ध। उपलब्ध छ।
9: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्रीटी एमआरआई नै गराउँ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-2729।
10: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
4: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-010-31, 97150-010-31। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
11: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 98025817, 98025817।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-76044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसला।
1: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
4: सुवर्ण अवसर।
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
5: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
6: खुट्टाको रगतको नसा सम्बन्धी
5: भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाइ कम हुने,
6: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
6: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
7: फोन 061-590-162-590-163।
8: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
9: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
10: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
11: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बजेसम्म।
10: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-834।
12: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
13: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
7: नेपाल आदिवासी जनजाति महासंघ
14: रंगबहार रंगबहार
15: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
14: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
15: साथै 65 इन्चको स्मार्ट टीवी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
14: बर्जर पेन्स।
16: हेलो
17: हजुर नमस्कार।
16: हेलो
17: नमस्कार काका सुन्नु भएन?
16: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो मैले केही भरै पाइन।
17: हजुर काका नमस्कार, म भतिज बोलेको हो भतिज, सुन्नु भएन?
16: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
17: ओ यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
16: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
17: हुन्छ काका हुन्छ, कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्ने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
16: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
18: INS नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
19: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाईँ हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-161-578-162।
20: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
21: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
20: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
21: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
22: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
19: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट, ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर, फोन 061-577-007 97-623-36-817।
22: होम केयर सेवा, होम केयर सेवा,
19: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
22: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
19: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
22: हाम्रा सेवाहरू सेवाहरू, वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
19: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
22: सुत्केरी नवजात शिशुको हेरचाह,
19: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
22: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
19: डाक्टर ल्याब सेवा,
22: औषधि डेलिभरी सेवा,
19: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलीढुङ्गा पोखरा निबागल्दी र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-569-2977।
0: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस 5 नेपाल नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: Vatsalya Pokhara Clinic, New Road, Pokhara. Fertility Hope Line, 01-597-0611.
1: Hello? Ki chha tero khabar?
2: Thik chha yaar. Sanchai chhas?
1: Sanchai chhu. Aba visa lagepachi ta party dine hola ni.
2: Party ta dinuhunthyo. Kinmel garna baki nai chha yaar.
1: मैले त सबै किनमेल गरिसके. अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ.
2: मैले पनि किन्नु छ के, सँगै किनौ न.
1: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार.
2: सबै ठाउँको व्यवसाय अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार. हो त्यही जाऊ न.
1: ए अँ अँ, मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे. ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ.
3: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ. जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुसन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुसन कभर, टावल, कुर्ता, टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा. प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम. मोबाइल 9856031412, 9864667887.
4: तन्ना, आजै फेरि हाल्नुहोस्.

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 8 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 01 5674 458 577 903। मौकाको फाइदा उठाउनुहोस्।
6: रंग बहार रंग बहार
7: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
6: बर्जर पेंट ले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
7: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि।
6: घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ। बर्जर पेंट।
8: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स, नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
9: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ।
10: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
9: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434 34 032 29 98028 59 321 061 581 871।
11: हेलो
12: हजुर, नमस्कार।
11: हेलो
12: नमस्कार काका, सुन्नु भएन?
11: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरे पाइन।
12: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
11: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
12: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
11: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
12: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
11: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
1: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061 433 342 433 640।
13: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा।
14: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
15: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
14: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
16: रुगाको पिटाउको दुख्न छिनमै दूर गर्ने झन्डुबाम एक बाम तीन काम झन्डुबाम रुगाको पिटाउको दुख्ने छिनमै आरा झन्डुबाम
17: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ झन्डुबाम।

0: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटे पानी, पोखरा। फोन 061-5881-5251-9251-9190।
1: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007-9963-36-3687।
2: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
0: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-01-97-150-01-31। पोखरा न्यू रोड, बीएनडी भवन, सानिमा बैंक रहेको भवन।

0: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा गुमुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्निशियन डिप्लोमा इन एक्सरे टेक्निशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।
1: कैंसर को संपूर्ण उपचार विराटनगर में सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 9853555928, विजिट www.landmarknepal.com।
4: अयानी, मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
5: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
5: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165686536, मोबाइल 9856600536।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
6: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाकी कथा अर्को भागमा। श्री SE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
8: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
9: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
8: नेपाल आदिवासी जनजाति महासंघ।
10: रंगबहार रंगबहार
11: वर्ज सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
10: वर्ज पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
11: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
10: वर्ज पेन्स।
12: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526।
13: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
14: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
15: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
14: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
16: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
17: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
16: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
17: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेटफ्लिक्स इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-689 452-715
5: ओ सुरेश बिहान बिहान कता जान लागिस
6: हेर्ने रमेश भएको मोबाइल बिग्रियो त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हुन्छ यार आजको पास त उतै होला हुन्छ यार
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यताउता जानुपर्छ र पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ जाम हिँड बरु मेरो ब्यागमा गएर आइहालम
7: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस् तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ साथै यस मोबाइल टावरमा सीसी क्यामेरा विभिन्न कन्सल्टेन्सी होटल सहकारी संस्था पनि रहेका छन् त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ प्रोपराइटर उदय केसी लाउरे महेन्द्र पुल मोबाइल टावर मोबाइल 9855-48082 9841-48082
8: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम

0: अब तपाई रेडियो अन्नपूर्ण 93.4 लन्डनबाट प्रसारण हुने समाचारमूलक प्रस्तुति बीबीसी नेपाली सेवा सुन्नुहुनेछ।
1: बीबीसी नेपाली सेवाको साँझपखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा भारी वर्षाको पूर्वानुमानसँगै विपद प्रति कार्यको तयारी तीव्र पारिएको अधिकारीहरूको भनाई, कस्तो छ जोखिमको आकलन,
2: भोलिदेखि इम्प्याक्ट देखिने सुरुमा पूर्वाहार चाहिँ पूर्वी नेपालमा छ, क्रमशः चाहिँ त्यो पश्चिमतिर सर्दै जाने चाहिँ देखिएको छ।
1: भोटे कोशी त्रिशुली बाढीबाट प्रभावित व्यवसायीहरू रोजी रोटीको चिन्तामा,
3: के गर्ने होला, कहाँ पसल जाने होला, राज्य पसलले कहाँ दिन्छ, त्यो मात्रै एकदम पीड़ा लागेर निन्द्रा लाग्दैन हामीहरू।
1: एक रिपोर्ट र अन्तर्राष्ट्रिय प्रसंगमा उत्तरी इथियोपियामा सरकार र क्षेत्रीय शक्तिबीच लडाई शुरू। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। इथियोपियाको सरकार र उत्तरी क्षेत्र टिग्रेलाई नियन्त्रण गर्ने दलबीच लडाई शुरू भएसँगै त्यहाँ पूर्ण स्तरको गृह युद्ध शुरू हुन सक्ने चिन्ता व्यक्त भएको छ। प्रधानमन्त्री अबी अहमदका एकजना सल्लाहकारले टिग्रेका स्थानीय लडाकु बलले नजिकैका दुईवटा क्षेत्रहरूमा पूर्ण स्तरको आक्रमण थालेको बताएका छन्। टिग्रेको क्षेत्रीय सरकारले संघीय फौज विरूद्ध आफ्ना सुरक्षा बल प्रतिरक्षात्मक अभियानमा उत्रिएको जनाएको छ। चार वर्ष अघि अन्त्य भएको यसअघिको युद्धमा 5,00,000 भन्दा बढ़ी मारिएका थिए। बीबीसीका काल्किडान इबेलटाल भन्छन्, टिग्रेका लडाकु बलले संघीय सरकारले शान्ति सम्झौताको उल्लंघन गरेको आरोप बारम्बार लगाएका छन्। सरकारले चाहिँ अन्य सशस्त्र समूह र विदेशी शक्ति, विशेष गरी छिमेकी इरिट्रियासँग गठजोड़ गरेको आरोप उनीहरूमाथि लगाएको छ। यदि पहिलाको स्तरको अर्को युद्ध शुरू भयो भने यसले इथियोपियालाई मात्र नभएर सम्पूर्ण हर्न अफ अफ्रिका क्षेत्रलाई नै अस्थिर बनाउनेछ, बीबीसी संवाददाताको भनाई। अन्तर्राष्ट्रिय फौजदारी अदालतले मध्य अफ्रिकी गणतन्त्रका एकजना पूर्व विद्रोही नेतालाई सन् 2013 गृहयुद्धका समयमा भएका मानवता विरूद्धको अपराधमा दोषी ठहर गरेको छ। मोहम्मद सईद अब्दल कानी मुस्लिम सेलेका विद्रोही समूहका नेता थिए। उक्त समूहले राष्ट्रपति फ्रान्समा बेजिजेलाई अपदस्थ गरेपछि मध्य अफ्रिकी गणतन्त्र रक्तपातपूर्ण जातीय द्वन्द्वमा फँसेको थियो। अभियोजकहरूले उनले एउटा कुख्यात कारावास इकाइ सञ्चालन गरेका र त्यहाँ अपदस्थ राष्ट्रपतिका समर्थक भएको शंका गरिएका बन्दीहरूलाई यातना दिइएका र खाना एवं पानी समेत नदिई राख्ने गरिएको बताएका थिए। सईदले आफू विरूद्धका आरोप अस्वीकार गरेका थिए। युक्रेनले रूसले आफ्नो देशका नागरिक यातायात पूर्वाधारलाई निशाना बनाउने क्रम बढ़ाएको आरोप लगाएको छ। पछिल्लो चरणमा पेट्रोल भण्डारण केन्द्र, जल यातायात र रेल सेवा सम्बन्धी संरचनामा आक्रमण गरिएको उसको भनाई छ। मस्कोले आफ्नो पछिल्लो हमलाले ड्रोन उत्पादन गर्ने केन्द्र र सैन्य सामग्री बोक्ने पानी जहाजहरूलाई निशाना बनाएको प्रतिक्रिया दिएको छ। ब्रिटेनका रक्षा मन्त्रीले चागोस द्वीप समूह मरिससलाई फिर्ता गर्ने सम्झौतालाई युकेले पुनरावलोकन गरिरहेको बताएका छन्। वेज स्ट्रेटिङले संयुक्त राज्य अमेरिकाले त्यसलाई समर्थन नगरेकाले उक्त सम्झौताको समीक्षा भइरहेको उल्लेख गरे। हिन्द महासागरमा रहेको चागोसमा अवस्थित सबैभन्दा ठूलो टापु डिएगो गार्सियामा अमेरिका र ब्रिटेनको सैन्य शिविर छ। मंगलबार राष्ट्रपति ट्रम्पले चागोस फिर्ता गर्ने निर्णयलाई अत्यन्त खराब सम्झौता भन्दै आलोचना गरेका थिए। र पाकिस्तानका सुरक्षा फौजले अफगान तालिबानहरूले सीमा नजिकै प्रहार गरेका 8 ड्रोन आफूहरूले खसालेको बताएका छन्। सुरक्षा स्रोतले आफूहरूले सार्वजनिक स्थानलाई निशाना बनाउने तालिबानको योजनालाई विफल बनाइदिएको बताएका हुन्। अफगान तालिबानले पाकिस्तानी भनाईको खण्डन गर्दै कुनै पनि ड्रोन हमला नगरेको जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साँझपखमा पुनः स्वागत छ। नेपालका विभिन्न स्थानमा शुक्रबारदेखि आइतबारसम्म भारी वर्षा हुने पूर्वानुमानसँगै सरकारले विपद प्रतिकार्यको तयारी तीव्र पारेको अधिकारीहरूले बताएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद प्रतिकार्य योजना अनुसार संघदेखि स्थानीय तहसम्मका संयन्त्रलाई सक्रिय बनाइएको जनाएको छ। मौसम विभागले भारी वर्षा गराउन सक्ने प्रणालीको मुख्य प्रभाव देशको मध्य र पश्चिमी क्षेत्रमा पर्ने अनुमान गरेको छ। यसको सामान्य प्रभाव देशभर रहे पनि गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा बढ़ी असर पर्ने अनुमान गरिएको हो। यसै सन्दर्भमा हामीले केही बेर अघि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई टेलिफोन सम्पर्क गरी शुरूमा तपाईँहरूले गरेको जोखिमको आकलन के हो भनेर सोधेका छौँ।
2: हाम्रो आकलन अहिले सुरुमा देखिएको एउटा अब फ्रिली एभाइलेबल मोडेलहरूमा एकदमै धेरै भारीदेखि अति भारी र कुनै ठाउँमा एकदमै चाहिँ धेरै ठुलो वर्षा हुन्छ भनेर पनि भनेको देखिए तापनि हामीले त्यो हेर्दाखेरि चाहिँ अब त्यो स्केलको त्यो लेभलको त देखाएको छैनौँ। उच्च हिमाली क्षेत्रमा कहिले पनि अब यो बङ्गालको खाडीबाट आउने सिस्टमले चाहिँ हिमपात चाहिँ भारी हिमपात गराउन सक्ने सम्भावना रहन्छ। त्यसले गर्दाखेरि हामीले रेड अलर्ट चाहिँ उच्च हिमाली क्षेत्रको लागि चाहिँ जारी गरेका छौँ। तर प्रत्येक दिनको फरक फरक छ। जस्तो भोलिदेखि इम्प्याक्ट देखिने खास गरेर 8 गते 9 गते 10 गते 11 गतेमा चाहिँ अलिकता बढी इम्प्याक्ट छ। सुरुमा पूर्वाभ चाहिँ पूर्वी नेपालमा छ, क्रमशः चाहिँ त्यो पश्चिमतिर सर्दै जाने चाहिँ देखिएको छ। प्रभाव के पर्छ भनेर पनि हामीले प्रभाव पनि त्यसमा अब त्यसको यातायात क्षेत्रमा पर्ने प्रभाव हुने हुनाले यातायात व्यवसायले नै बोलाएर हामी सवारी साधन रोक्न सक्ने पनि अवस्था आउन सक्छ र जिल्ला प्रशासनको अनुमति लिएर मात्रै चाहिँ सवारी साधन चलाउन हुन भनेर हामीले निर्देशन पनि जारी गरिसकेको अवस्था छ।
1: प्रति कार्यको हिसाबले चाहिँ अब विगतमा पनि यस्ता घटनाहरू दोहोरिएका र भर्खरै पनि नेपालले एउटा ठूलो विनाशकारी बाढ़ीको सामना गरेको यस्तो सन्दर्भमा चाहिँ विगतका कमजोरीहरू दोहोरिन नदिन यसपटक चाहिँ के कस्तो ठोस सुधार गर्नुभएको छ अथवा सावधानी अप्नाइएको छ?
2: हामी सबै तीनटै सुरक्षा निकायको यो रेस्पोन्स टिमलाई चाहिँ तयारी अवस्थामा राखेको अर्ली वार्निङ चाहिँ यसपालि अरू बेला 3 दिन अगाडि मात्रै दिन्थ्यो भने यसपालि चाहिँ 5 दिन अगाडिदेखि नै हामीले पूर्व सूचना दिएको र त्यसपछि चाहिँ हामीले तयारी अवस्थामा पनि 77 जिल्ला विपद व्यवस्थापन समितिलाई एकदमै चाहिँ सतर्क अवस्थामा रहन भनेको भोलिदेखि वार्निङ गर्नुपर्ने ठाउँहरूमा चाहिँ माइकिङ गर्ने समुदायलाई चाहिँ सचेत गराउने कुरामा पनि हामीले चाहिँ कम्युनिकेट गरेको र उच्च हिमाली क्षेत्रमा पदयात्रामा जानेहरूलाई पनि चाहिँ अहिले नजान भनेर चाहिँ हामीले अनुमति पनि नदिने भन्नेसम्मको पनि कुरा गरेका छौँ भने जुन माथि हुनुहुन्छ उहाँलाई चाहिँ सुरक्षित स्थानमा फर्कनलाई पनि हामीले चाहिँ एडभाइजरी जारी गरिसकेको अवस्था छ।
1: उद्धार सामग्री, जनशक्ति, हेलिकप्टर, आपतकालीन राहत सामग्री, यो तयारी भनेपछि त सबै विषय आयो होइन? प्राधिकरणको अहिलेको वास्तविक क्षमता अथवा पर्याप्तताको स्थिति चाहिँ के छ?
2: हाम्रो चाहिँ धेरै शक्ति भोटेकोसीमा लागेको भए तापनि हाम्रो अन्य क्षेत्रको चाहिँ बाहिनीहरू जस्तो सेनाको अन्य क्षेत्रमा भएका बाहिनीहरूलाई पनि हामीले सूचना गरेको र उहाँहरू त्यही क्षेत्रमा चाहिँ सक्रिय रहेको अवस्था छ। खास गरेर बागमती प्रदेशको हकमा हामीले यतातिर परिचालन गरे तापनि अन्य क्षेत्रको लागि चाहिँ अहिले कमी हुने भन्ने खालको चाहिँ हामीले हुन दिएको छैनौँ। हेलिकप्टरलाई पनि कुनै ठाउँमा उद्धार गर्नुपर्ने हुन सक्छ भनेर हामीले त्यो तयारी अवस्थामा राखेका छौँ।
1: उपप्रतिजी, अब अन्तिममा चाहिँ नागरिकले अनिवार्य रूपमा यो अवस्थामा चाहिँ के कस्ता सावधानी अप्नाउनु पर्छ संक्षेपमा?
2: बाढी हेर्न खोलामा नजाने, सोसियल मिडियाको लागि भिडियो बनाउँदाखेरि धेरैको ज्यान गएको हुनाले चाहिँ त्यस्ता काम नगर्न, नगराउन र गर्न नदिन भनेर हामीले प्रशासनलाई पनि चाहिँ सचेत गराएका छौँ। ताडीमा जोखिम मोलेर चाहिँ दाउरा सङ्कलन गर्न नजानको लागि पनि हामीले भनेका छौँ। भनेपछि सवारी साधनमा पनि हामीले पहिला अलर्ट गर्छौँ र अभिज्ञ गरेको खण्डमा फोर्स मेजर पनि लिने भन्ने सम्मको चाहिँ निर्णय गरेका छौँ।
1: विपद प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेति। अब लागौं हालैको भोटेकोशी त्रिशुली बाढ़ीले प्रभावित भएको नुवाकोटतर्फ। बाढ़ीका कारण व्यवसाय गुमाएका व्यवसायीहरूले आफूहरू यति बेला रोजी रोटीको चिन्तामा रहेको बताएका छन्। पुस्तौंदेखिको व्यवसायसँगै जीवनभरको कमाई समेत गुमाएको कतिपयको भनाइ छ। शक्तिमाया तामाङको रिपोर्ट।
5: विनाशकारी बाढ़ीले नुवाकोटमा 1472 घर पूर्ण क्षति भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटको तथ्याङ्कले देखाएको छ। विदुर नगरपालिका ओडा नम्बर 1 ढुङ्गे बजारमा पुस्तौंदेखि खाद्यान्न व्यवसाय गर्दै आएका नीरज कुमार खड्केले अबको दिन कसरी चलाउने भन्ने चिन्ताले निदाउन नसकेको बताए।
3: के गर्ने होला, कहाँ पसल लाग्ने होला, राज्य पसलले कहाँ दिन्छ, त्यो मात्रै एकदम पीडा लागेर निन्द्रो लाग्दैन। हामीहरू कमसेकम हाम्रो 5 गएस भने हामी 2 दाजुभाइ दुईटा मात्रै घर बनाउने जग्गा प्लानिङ सहित गरिदियो भने त्यसैमा बसेर व्यवसाय त गरेर खानै पर्यो।
5: ढुङ्गेमा फेन्सी सञ्चालन गर्दै आएकी सगुन राज भण्डारीले आगामी योजना बारे सोच्नै नसकेको बताइन्।
6: त्यो हामी एकदम ट्रमा भइरहेछ नि त, यत्रो करोडौंको सम्पत्ति गयो नि त, आफूले दुःख गरेर कमाएको पैसा हराउँदा कति नराम्रो फिल हुन्छ नि त, यत्रो वर्षौं मेहनत दुःख गरेर कमाएको सर्वस्व लग्दा आफ्नो आँखा अगाडि।
5: त्यस्तै नुवाकोटको इतिहास बोकेको त्रिशुली बजारमा पुस्तौंदेखि कपडा व्यवसाय गर्दै आएका अब त्यहाँ व्यवसाय गर्न सकिने अवस्था नरहेको बताउँछन्। बजार भएको स्थानमा अहिले खोला बगिरहेको बाढी पहिले त्रिशुलीमा कपडा व्यवसाय गर्दै आएका नदिम आलमले बताए।
7: पुर्खौली व्यापार थियो, कपडाको व्यापार दाइ र मेरो स्टक गरेर टोटल 1,60-68 लाखको सामान थियो। मेरो सम्पत्ति मलाई केही पिर छैन, त्यो कमाउँछु, त्यो मेहनत गर्छु, जिन्दगी भएर मेहनत गर्नु छ। गएको ज्यानलाई त फिर्ता ल्याउन सकिन्छ सकिँदैन नि, बास दिनु पर्यो, कहाँ दिन सक्छ, त्यसरी राज्यले हामीलाई मिलाउनु पर्यो।
5: बाढीको कारण विस्थापित भएर अनित्र ठाउँमा बस्दै आएका व्यवसायीहरूले सुरक्षित र व्यवसाय गर्न मिल्ने स्थानमा स्थानान्तरण गर्न सरकारसँग माग गरेका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
1: अब खेलकुदको एउटा प्रसंग संक्षेपमा, 20 एसियाली खेलकुदमा कराते खेलाड़ी तेन्जिङ शेर्पाले नेपाललाई पहिलो पदक दिलाएका छन्। जापानको नागोया शहरमा कुमिते विदा अन्तर्गत 84 केजी भन्दा माथिको तौलसम्मको खेलमा शेर्पाले लाओसका खेलाड़ीलाई 9-1 अंकले पराजित गर्दै काँस्य पदक जितेका हुन्। यसअघि उनी सेमी फाइनलमा इरानका खेलाड़ीसँग पराजित भएका थिए। कराटेबाट पदकको आशा गरिएका खेलाड़ीहरू एकपछि अर्को गर्दै पराजित भएको अवस्थामा आज बिहान कराटेको अन्तिम खेल भएको थियो। जीतपछि उनले नेपालको लागि पदकको खाता खोल्न सकेकोमा खुशी व्यक्त गरेका छन्। सन् 1986 एसियाली खेलकुदबाट पदक जित्न थालेको नेपालले त्यस यताको हरेक संस्करणमा नियमित रूपमा पदक हात पार्दै आएको छ। यसपालि नेपालले एसियाली खेलकुदलाई लक्षित गरी 3 वर्ष अगावै महत्वाकांक्षी कार्यक्रम मिशन 2026 मार्फत 1 स्वर्ण र 2 दोहोरो पदकको लक्ष्य राखेर खेलाड़ीहरूलाई नियमित प्रशिक्षण दिएको थियो। एसियाली खेलकुदको यो संस्करणमा नेपालबाट 21 खेलमा 135 खेलाड़ीहरू सहभागी छन्। अब एकैछिन लागौं पोखरातर्फ। फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई पोखरा दुबई रूटमा नियमित उडान शुरू गरेको छ। यसअघि पोखराबाट चीनका केही शहरमा व्यावसायिक उडान भए पनि त्यसले निरन्तरता पाउन सकेको थिएन। फ्लाई दुबईको नियमित उडान शुरू भएसँगै पोखराको पर्यटन र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा नयाँ सम्भावना थपिएको भन्दै स्थानीय बासिन्दा तथा पर्यटन व्यवसायी उत्साहित भएका छन्। कृष्णमणि बरालको रिपोर्ट।
8: पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको 3 वर्षपछि पहिलो पटक फ्लाई दुबईले दुबई पोखरा पोखरा दुबई अन्तर्देशीय उडान शुरू गरेको छ। फ्लाई दुबईको नियमित उडान शुरू सँगै पोखराका स्थानीय र पर्यटन व्यवसायी उत्साहित छन्। पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजेल भन्छन्,
9: पोखराको पर्यटन क्षेत्रमा 3 खर्ब 45 अर्ब रुपियाँ चाहिँ जति लगानी थियो भने अहिले एयरपोर्ट सञ्चालनमा आइसकेपछि त्यो बढेर चाहिँ 5 खर्ब 25 अर्ब जति लगानी पर्यटन क्षेत्रमा छ। पोखरा र गण्डकी प्रदेश र समग्र नेपालको पर्यटन क्षेत्रमा यसले चाहिँ नयाँ आयाम थप्छ भन्ने हामीले विश्वास लिएका छौँ।
8: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्ययनका लागि लन्च जान पाउँदा यसरी खुसी व्यक्त गर्दछन् पोखरा 22 पोम्दीका रञ्जन बराल।
10: पहिलो क्वान्टी 5 म जान पाउँदाखेरि एकदम खुसी लागिरहेको छ। सँगसँगै अब आफ्नै घरबाट खाना खाएर यहाँनिर जान पाइन्छ भने चाहिँ एकदम खुसी लागिरहेको छ।
8: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरू भएको दुवै पोखरा उडानले अन्य विमान कम्पनीहरू पनि आकर्षित हुने बताउँछन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरोला,
11: दुवै भनेको चाहिँ विश्वको एउटा ट्रान्जिट हबको रूपमा विकसित भइरहेको छ र हाम्रा नेपाली दाजुभाइहरू पनि रोजगारको सिलसिलामा जाने, त्यस्तै अध्ययनका लागि जाने, भ्रमणका लागि जाने, त्यसलाई ट्रान्जिट बनाएर तपाईँको अमेरिका, क्यानाडा, लन्डन भने चाहिँ अब युरोपियन जुनसुकै मुलुकहरूमा जान पनि सम्भव छ र फ्लाइट दुबईको पनि धेरैवटा चाहिँ गन्तव्यमा यसको चाहिँ प्रत्यक्ष उडानहरू छ। उसको आफ्नो प्रत्यक्ष उडान नभएका सहरहरूमा इमिरेट्ससँग पनि उसले चाहिँ टाई अप गरेको हुनाले संसारका जुनै पनि ठाउँमा जान सक्ने अवसर छ र काठमाडौँ आउने विदेशी पर्यटकहरू पनि पोखरा आउने संख्या चाहिँ करिब 60% छ। उहाँको हुनाले पनि सिधै यता पोखरामा उडान अवतरण हुँदाखेरि पोखरा सेक्टरको उडान चाहिँ नियमित हुन्छ र यसलाई अझ चलायमान बनाउन सकिन्छ भन्ने हामीले चाहिँ अपेक्षा गरेका छौँ।
8: पोखराबाट नेपाली राष्ट्रिय ध्वजाबाज विमानबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि व्यवस्था समेत गर्न नेपाल सरकारसँग पोखराका पर्यटन व्यवसायीले अनुरोध गरेका छन्। विश्वमणि बराल, बीबीसी पोखरा।
1: हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। इथियोपियाको उत्तरी क्षेत्र टिग्रेमा स्थानीय बलहरूले एउटा विमानस्थल प्रहरीबाट नियन्त्रणमा लिएका स्थानीय बासिन्दाले बीबीसीलाई बताएका छन्। यो वर्ष सरकार र टिग्रेमा शासन चलाइरहेको टिग्रे पीपुल्स लिबरेशन फ्रन्ट बीच तनाव चर्किएको छ, जसले गर्दा गृहयुद्ध पुनः शुरू हुन सक्ने भय व्यक्त भइरहेका छन्। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
12: इथियोपियाको सरकार र उत्तरी क्षेत्र टिग्रेमा नियन्त्रण कायम गरेको दलले एकअर्कामाथि हमलाको शुरूआत गरेको आरोप लगाएका छन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
13: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
14: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
15: टाइम चेक।
16: यति बेला रातिको 9 बजेको छ।
17: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
14: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, राति 9 बजे अनुपूर्ण हाईलाइट्स में प्राविधिक मित्र आर्यन सँगै राजाराम को स्वागत छ। तपाई हामीलाई एफएम ब्यान्ड 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineanupurna.com हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। फ्लाई दुबईले थाले पोखरा दुबई उडान, आउँदा 113 यात्रु लिएर आएको फ्लाई दुबईको जहाज फर्किँदा 152 यात्रु लिएर फर्कियो। गण्डकीका स्थानीय तहमा गरीबीको दरमा ठूलो असमानता, मध्यविन्दुमा गरीबीको दर सबैभन्दा उच्च। मौसमी विपद जोखिमलाई ध्यानमा राख्दै आवश्यक तयारी, समन्वय तथा पूर्व सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह। 58 जिल्लाका 512 पालिकामा नेपाली कांग्रेसका अधिवेशन शुरू, अधिकांश स्थानमा निर्वाचन नै हुने सम्भावना। कारोबार घटेपछि पोखराका दोहोरी व्यवसायी चिन्तित, 24 घण्टा सञ्चालनको माग। असोज 9 गते प्रथम अधिवेशन हुँदै बिखर्जीको कीर्ति, भोटेकोशीको कहर लोकार्पण, समेटियो बाढ़ीको विनाश र मानवीय पीड़ा। राष्ट्रसंघ महासभामा महासचिव गुटेरेसद्वारा नेपालको हिमाली संकटको चर्चा, एलनिनोले विश्व खाद्य सुरक्षामा जोखिम बढ़ाउने चेतावनी। र पोखरामा असोज 9 र 10 गते 6 औं राष्ट्रिय एसिएएन फुटसल प्रतियोगिता हुने। पोखरामा नेपाल हवाई खेलकुद संस्थाको 23 औं साधारण सभा तथा 11 औं अधिवेशन आयोजना। अब समाचार विस्तारमा सुन्नुहोस्। फ्लाई दुबईले पोखरा दुबई उडान शुरू गरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले गर्ने भनिएको बहुप्रतीक्षित पोखरा दुबई उडान बुधबार साँझदेखि शुरू भएको हो। उडानको शुरूआत फ्लाई दुबईको बोइङ 737 एफडीबी 1165 कल साइनको जहाजले गरेको छ। नेपाली समय अनुसार दिउँसो 2 बजे उडेको सो जहाज साँझ 6:18 बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो। 156 वटा इकोनोमिक र 10 वटा बिजनेस क्लास रहेको यस जहाजले पहिलो उडान मार्फत 113 जना यात्रु बोकेर आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। बुधबार साँझ पोखरा आएको सो जहाज बुधबार साँझ नै दुबई फर्किएको छ। फर्किँदा 152 जना यात्रु बोकेर दुबई फर्किएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाले जानकारी दिनुभएको छ। उहाँका अनुसार 149 जना इकोनोमिक र 3 जना बिजनेस क्लासका यात्रु बोकेर जहाज फर्किएको हो। 153 यात्रु बोकेर फर्किने भनिए पनि अन्तिम समयमा 1 यात्रुले टिकट रद्द गरेको विमानस्थल स्रोतले जनाएको छ। बुधबारदेखि शुरू भएको फ्लाई दुबईको पोखरा दुबई उडान अब दैनिक हुनेछ। फ्लाई दुबईका नेपाल स्थित महाप्रबन्धक नवराज साईले 3 महिनाको लागि अग्रिम टिकट बुकिङ खुल्ला गरिएको बताउनुभयो। त्यसपछि यात्रुको चापलाई हेरेर थप 3 महिनाको बुकिङ खुल्ला गरिने उहाँको भनाइ छ। 6 महिनाको परीक्षण उडानपछि मात्रै दीर्घकालीन उडानबारे फ्लाई दुबईले निर्णय गर्ने उहाँले जानकारी दिनुभएको छ। पोखरा दुबई उडान भएको खुशियालीमा पोखरेलीले पहिलो उडानमा सहभागी यात्रुलाई स्वागत तथा विदाई गरेका छन्। पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद सहित पर्यटनसँग सम्बद्ध संघ संस्था तथा आम पोखरेलीले दुबईबाट पोखरा आएका आन्तरिक तथा बाह्य पर्यटकलाई खादा र माला लगाएर स्वागत गरेका थिए। दुबईबाट पोखरा आउने टोलीमा संयुक्त अरब इमिरेट्स यूएईका लागि नेपाली राजदूत तेजबहादुर छेत्री, चर्चित कन्द्रा ब्यान्डका भोकलिस्ट विवेक श्रेष्ठ, संगीतकार सुनिल थापासहित सम्पूर्ण ब्यान्डका सदस्यहरू पनि रहेका छन्। उनीहरूलाई खादा र मालासहित नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स नाटा गण्डकीको तर्फबाट मेडिटेशनका लागि प्रयोग हुने ध्वनि कौचौरा सिंगिङ बाउल उपहार स्वरूप प्रदान गरियो। स्वागतसहित शान्तिको कामना गर्दै मायाको चिन्ह स्वरूप सो ध्वनि कचौरा प्रदान गरिएको नाटा गण्डकीकी अध्यक्ष संगीता पौडेलले बताउनु भएको छ। त्यस्तै पोखराबाट दुबई प्रस्थान गरेका आन्तरिक तथा बाह्य पर्यटकहरूलाई पनि खादा र माला लगाएर विदाईसहित शुभयात्राको कामना गरिएको थियो। फ्लाई दुबईको जहाज पोखरा आएसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले अन्तर्राष्ट्रिय बजारमा पहुँच राख्ने अपेक्षा गरिएको छ। दुबई 200 बढ़ी देशका शहरहरूमा हवाई सञ्जाल भएको शहर भएकाले पोखराले अन्तर्राष्ट्रिय बजारमा पहुँच राख्ने अपेक्षा गरिएको पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष पोप नारायण श्रेष्ठले बताउनु भएको छ। फ्लाई दुबईको पोखरा दुबई उडानले सफलता पाएमा कतार एयरवेज, एयर इण्डियादेखि अन्य ठूला हवाई कम्पनीहरू पनि आकर्षित हुने अध्यक्ष श्रेष्ठको अपेक्षा छ। उहाँका अनुसार पोखरा ढाका उडान पनि जनवरीदेखि गर्ने तयारी भइरहेको छ। त्यसैले त पोखरा दुबई उडान सफल बनाउन पर्यटनसँग सम्बन्ध संघ संस्थाहरूको लागि चुनौती रहेको र सबैजना लागि परेको नाटा गण्डकीकी अध्यक्ष संगीता पौडेलले बताउनु भएको छ। फ्लाई दुबईको बुधबार भएको पहिलो उडानबाट पोखरा आएका पर्यटकलाई पोखरेली पर्यटन व्यवसायले विभिन्न अफरहरू पनि दिएका छन्। पहिलो उडानबाट पोखरा आएका हरेक पर्यटकलाई एक दिनको लागि सामान्य होटलदेखि 4 तारे होटलसम्म निशुल्क बासको अफर दिइएको हो। पोखराका चर्चित तारे होटलहरू रानीवर आर्किड रिसोर्ट,
टीका रिसोर्ट गुडविल होटलदेखि सामान्य होटलहरूमा निशुल्क बासको व्यवस्था गरिएको पोखरा दुवै उडानका अभियन्ता तथा पोखरा पर्यटन परिषदका अध्यक्ष पोम नारायण श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार पहिलो उडानबाट आउने इच्छुक पर्यटकलाई प्याराग्लाइडिङ पनि निशुल्क गराइनेछ। त्यस्तै तारे होटलहरू रानीवन अर्किड टीका रिजोर्ट र गुडविलमा दुई महिनासम्म प्रत्येक दिन दुईवटा कोठा निशुल्क उपलब्ध गराइनेछ। पोखराका होटलहरूसँगको समन्वयमा होटल संघ पोखराले फ्लाइ दुवैबाट पोखरा आउने हरेक दिनको पर्यटकलाई निशुल्क बासको व्यवस्था गर्ने पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजेलले जानकारी दिनुभएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशनको प्रक्रिया अन्तर्गत अहिले देशभरका विभिन्न जिल्लामा पालिका स्तरीय अधिवेशनहरू शुरू भएका छन्। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार हालसम्म 58 जिल्लाका 512 पालिकामा अधिवेशनको प्रक्रिया अगाडि बढ़ेको छ। सदस्य सचिव कटुवालले वडा अधिवेशनको तुलनामा पालिका अधिवेशन केही जटिल र समय लाग्ने खालको भएको बताउनु भएको छ। उहाँले अधिकांश स्थानमा निर्वाचन नै हुने सम्भावना बढ़ी रहेको र निर्वाचन प्रक्रिया पूरा गरी नतिजा सार्वजनिक गर्न समय लाग्ने स्पष्ट पार्नु भएको छ। अधिवेशन शुरू हुन बाँकी रहेका जिल्ला तथा पालिकाहरूमा पनि नेपाली कांग्रेसको 15 महाधिवेशनको प्रक्रिया अन्तर्गत अहिले देशभरका विभिन्न जिल्लामा पालिका स्तरीय अधिवेशनहरू शुरू भएका छन्। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार हालसम्म 58 जिल्लाका 512 पालिकामा अधिवेशन

सम्बन्धित निकायहरूलाई आवश्यक तयारी समन्वय तथा पूर्व सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। उहाँले आज सामाजिक सञ्जाल मार्फत मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार असार 9 गतेदेखि असोज 11 गतेसम्म देशका विभिन्न स्थानमा मेघगर्जन चट्याङ हावा उरिसेत भारीदेखि अति भारी वर्षाको सम्भावना उल्लेख गर्दै त्यस्तो आग्रह गर्नुभएको हो। साथै उहाँले सम्पूर्ण नागरिकलाई सुरक्षित रहन सचेत बन्न तथा आवश्यक सावधानी अप्नाउन पनि अनुरोध गर्नुभएको छ। विभागका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा तथा 1-2 स्थानमा अति भारी वर्षा हुने सक्ने पूर्वानुमान गरिएको छ। साथै कोशी बागमती मधेश कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना छ। मौसम प्रणालीको प्रभावको कारण गण्डकी प्रदेशको पोखरा आसपास लुम्बिनीको पहाड़ी तथा तराई क्षेत्र कोशीको ताप्लेजुङ लगायत हिमाली भूभाग बागमतीको पहाड़ी खण्ड कर्णालीको जुम्ला आसपास तथा सुदूरपश्चिमको पहाड़ी क्षेत्रहरूमा बाढ़ी पहिरो ढुवान तथा सड़क अवरोधको जोखिमप्रति विशेष सतर्क रहन आवश्यक रहेको विभागले जनाएको छ। सम्भावित वर्षाको कारण बाढ़ी पहिरो गेग्रान बहाव ढुवान तथा सड़क र हवाई यातायातमा समेत अवरोध हुन सक्ने भएकोले सम्पूर्ण नागरिकलाई आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ। विभागले ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजना बनाउनु भएका व्यक्तिहरूले मौसम सुधार नभएसम्म यात्रा स्थगित र पुनर्विचार गर्न विभाग तथा स्थानीय प्रशासनबाट जारी हुने सूचना नियमित रूपमा हेर्न र आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्न समेत अनुरोध गरेको छ। मित्र राष्ट्र भारतको अण्डमान सागर क्षेत्रमा विकसित न्यूनचापी प्रणाली शक्तिशाली बन्दै पश्चिमदेखि उत्तर पश्चिम दिशातर्फ सर्न थालेपछि कास्कीमा उच्च सतर्कता अप्नाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको बुलेटिनलाई उद्धृत गर्दै प्रशासनले असोज 8 गते बिहिबारदेखि 11 गते आइतबारसम्म कास्की र आसपासका क्षेत्रमा मेघगर्जन चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। अविरल वर्षाका कारण नदी तथा खोलाहरूमा जलसतह बढ़ी आकस्मिक बाढ़ी पहिरो बाटो भाँसिने र कटानको जोखिम रहने भएकोले सर्वसाधारणलाई नदी किनारमा नजान आग्रह गरिएको छ। वर्षाको बेला खोला तथा नदी किनारमा माछा मार्न पौडी खेल्न लुगा धुन ढुङ्गा बालुवा निकाल्न बाढ़ीले बगाएर ल्याएको सामग्री झिक्न तथा गाईवस्तु चराउन नजान प्रशासनले निर्देशन दिएको छ। यस्तै नदी किनारमा भलिबल फुटबल वा क्रिकेट जस्ता बाह्य खेलहरू नखेल्न र बालबालिकालाई निगरानीमा राख्न अभिभावकहरूलाई सूचित गराइएको छ। जिल्ला प्रशासन कार्यालयले नदी र होचो भूभागका बासिन्दालाई पानीको बहाव निरन्तर नियाल्न र जोखिम बढ़ेमा तुरन्त सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ। यसै गरी चालकहरूलाई नदी किनारको सड़क तथा बगरमा सवारी रोक्न वा पार्किङ नगर्न भनिएको छ। कास्कीका ग्रामीण क्षेत्रमा चल्ने सवारी साधनहरू दिउँसो 4 बजेपछि र राष्ट्रिय राजमार्गमा चल्ने सवारी साधनहरू रातिको समयमा नचलाउन प्रशासनले निर्देशन दिएको छ। अति आवश्यक अवस्था बाहेक यात्रामा ननिस्कन र यात्रा गर्नै परे राजमार्ग तथा सड़कको पूर्व जानकारी लिएर मात्र हिँड्न अपील गरिएको छ। पदयात्रामा निस्कन रोक लगाउँदै हाल पदयात्रामा रहेका पर्यटकहरूलाई यात्रा स्थगित गरी सुरक्षित स्थानमा बस्न भनिएको छ। गण्डकी प्रदेशका स्थानीय तहमा गरीबीको दरमा ठूलो असमानता रहेको तथ्याङ्क सार्वजनिक भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालय र युनिसेफ नेपालको संयुक्त आयोजनामा बुधबार पोखरामा आयोजित कार्यक्रममा गरीबीको लघु क्षेत्र अनुमान तथा गरीबी र अपाङ्गता सम्बन्धी अध्ययन प्रतिवेदनको नतिजा सार्वजनिक गरिएको हो। सार्वजनिक तथ्याङ्क अनुसार गण्डकीका स्थानीय तहमध्ये नवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिकामा गरीबीको दर सबैभन्दा उच्च 42.66% रहेको छ। त्यहाँको जनसंख्या 61,091 रहेकोमा गरीबीमा रहेका जनसंख्या 26,064 रहेको तथ्याङ्कमा उल्लेख छ। उच्च गरीबी दर भएका स्थानीय तहमध्ये बागलुङको जैमिनी नगरपालिकामा 28.47%, झोरबाट नगरपालिकामा 24.77%, निसीखोला गाउँपालिकामा 23.39% र गलकोट नगरपालिकामा 23.26% रहेको छ। त्यस्तै गोर्खाको गण्डकी गाउँपालिकामा 22.01%, कास्कीको मादी गाउँपालिकामा 21.63%, स्याङ्जाको चापाकोट नगरपालिकामा 20.44%, कालीगण्डकी गाउँपालिकामा 19.09% तथा म्याग्दीको धौलागिरी गाउँपालिकामा 19.14% गरीबी दर रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ। यसको विपरीत न्यून गरीबी दर भएका स्थानीय तहमध्ये मुस्ताङको घरपझोङ गाउँपालिकामा 1.16% रहेको छ। त्यस्तै गोर्खाको शहीद लखन गाउँपालिकामा 2.76%, मुस्ताङको लोगेकर दामोदरकुण्ड गाउँपालिकामा 3.99%, मनाङको नार्पा गाउँपालिकामा 4.15%, तनहुँको बन्दीपुर गाउँपालिकामा 4.17% गरीबी दर रहेको छ। मनाङको चामे गाउँपालिका, स्याङ्जाको फेदीखोला गाउँपालिका, तनहुँको आफूखैरिनी गाउँपालिका,
कास्कीको पोखरा महानगरपालिका र मुस्ताङको बारागोङ मुक्ति क्षेत्र गाउँपालिका पनि न्यून गरिबी दर भएका स्थानीय तहको सूचीमा छन्। कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य सचिव रमेश अर्यालले विगतमा आवश्यक तथ्याङ्क उपलब्ध नहुँदा विभिन्न क्षेत्रमा

0: स्याउने गरेकोमा अहिले तथ्याङ्क प्रणालीमा सुधार हुँदै गएको बताउनुभयो। उपलब्ध तथ्याङ्कको समुचित प्रयोग गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख डाक्टर शरद कुमार शर्माले तथ्याङ्क प्रणाली विकासको लागि चारवटा प्रमुख अंग हुने उल्लेख गर्नुभयो। कार्यालय कास्कीका प्रमुख तथा समन्वय अधिकारी नन्दलाल सापकोटाले तथ्याङ्क संकलन र उत्पादनमा तीनवटा पक्ष जिम्मेवार रहने बताउनुभयो। कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक शिव श्रेष्ठले गरीबीको लघु क्षेत्र अनुमान र अपाङ्गता सम्बन्धी अध्ययनको विषयमा प्रस्तुति राख्नु भएको हो। निर्देशक कपिल राज जोशीले स्वागत गरेको कार्यक्रम कुलप्रकाश नेउपानेले सञ्चालन गर्नुभएको थियो। पछिल्लो समय ग्राहकको संख्या घट्दै गएपछि कास्कीमा संचालित लोकद्वारी साँझको कारोबारमा विगतको तुलनामा 50% गिरावट आएको व्यवसायहरूले बताएका छन्। बुधबार पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा कास्की लोकद्वारी व्यावसायिक समितिका अध्यक्ष हुमबहादुर गुरूङले व्यवसायले विभिन्न समस्या झेल्नु परेको भन्दै कारोबार बढ़ाउन दोहोरी साँझलाई 24 घण्टा सञ्चालन गर्न पाउने व्यवस्था आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार कास्कीमा हाल करिब 25 दोहोरी साँझ सञ्चालनमा छन्। तीमध्ये 18 समितिमा आबद्ध छन्। पछिल्लो समय दोहोरी व्यवसायमा लगानी गर्नेको संख्या बढ़े भने पर्याप्त अध्ययन र बजारको अवस्था नबुझी व्यवसायमा प्रवेश गर्दा कतिपय व्यवसायीलाई टिक्ने समस्या भइरहेको उहाँले बताउनुभएको छ। लहै लहैमा व्यवसाय शुरू गर्ने प्रवृत्तिले पनि समस्या बढ़ाएको छ। व्यवसाय सञ्चालन गर्नुअघि बजार लगानी जनशक्ति र व्यवस्थापन लगायतका विषयमा पर्याप्त अध्ययन आवश्यक छ। अध्यक्ष गुरूङले भन्नुभयो उहाँले दोहोरी व्यवसायलाई 24 घण्टा सञ्चालन गर्न दिइए कारोबारमा सुधार आउने दावी गर्नुभयो। व्यवसायी कलाकार तथा कर्मचारीको हितलाई ध्यानमा राख्दै व्यवसाय प्रवर्धन र लोकद्वारी क्षेत्रको विकासको लागि समितिले निरन्तर पहल गर्ने उहाँको भनाइ छ। समितिले नयाँ कलाकार उत्पादन तथा लोकद्वारीको संरक्षणको लागि विद्यालय स्तरदेखि नै कार्यक्रम सञ्चालन गर्ने योजना अगाडि सारेको छ। अध्यक्ष गुरूङले नयाँ पुस्तालाई लोक संगीत र लोक संस्कृतिसँग जोड्न विद्यालय तहसम्म पुगेर प्रतिभा पहिचान तथा प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिने बताउनुभयो। समितिका उपाध्यक्ष नवजोग गुरूङले दोहोरी व्यवसायले अनावश्यक तथा अतिरिक्त शुल्कको भार समेत बिहोर्नु परेको गुनासो गर्नुभयो। उहाँका अनुसार आफ्नै कार्यकक्षमा दोहोरी साँझको वार्षिक उत्सव कार्यक्रम आयोजना गर्दा समेत दैनिक 3,000 रूपियाँको दरले शुल्क तिर्नुपर्ने अवस्था रहेको छ। यस्ता शुल्कले व्यवसायमाथि थप आर्थिक भार परेको भन्दै उहाँले सम्बन्धित निकायको ध्यान आकर्षण गराउनुभयो। उहाँले अनावश्यक शुल्क तत्काल हटाउन सरकारसँग माग गर्नुभयो। व्यवसायमा देखिएका विकृति र विसंगति अन्त्य गर्दै मर्यादित ढंगले दोहोरी सञ्चालन गर्ने वातावरण बनाउनु पर्नेमा उहाँले जोड़ दिनुभयो। लोकदोहोरी नेपाली मौलिक कला तथा संस्कृतिको महत्वपूर्ण हिस्सा भएकाले यसको संरक्षण र प्रवर्धनमा व्यवसायी कलाकार र राज्य सबैको भूमिका आवश्यक रहेको उपाध्यक्ष गुरूङले बताउनुभयो। समितिले व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउँदै कलाकार तथा कर्मचारीको हित संरक्षण गर्ने प्रतिबद्धता जनाएको छ। यसैबीच कास्की लोकद्वारी व्यावसायिक समितिको प्रथम अधिवेशन असोज 9 गते अमरसिंह स्थित सफल ब्याङ्कवेटमा हुने भएको छ। 2083 साल साउन 15 गते तदर्थ समिति गठन गरी सञ्चालनमा आएको समितिमा हाल 18 दोहोरी साँझ आबद्ध छन्। आबद्ध दोहोरी साँझ मार्फत करिब 1,000 जनाले प्रत्यक्ष रोजगारी पाइरहेको समितिले जनाएको छ। प्रथम अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुको साथै आगामी कार्यदिशा समेत तय गर्नेछ। लोकद्वारी व्यवसाय तथा कलाकार क्षेत्रका साझा समस्या पहिचान गरी समाधानको लागि सम्बन्धित सरकारी तथा गैर सरकारी निकायसँग समन्वय र सहकार्य गर्ने समितिको तयारी छ। समितिका सचिव तेजबहादुर चालिसेले लोकद्वारी व्यवसायलाई व्यवस्थित मर्यादित र व्यावसायिक बनाउँदै नेपाली लोक संस्कृतिको संरक्षण तथा प्रवर्धनमा समितिले प्राथमिकता दिने उल्लेख गर्नुभयो। प्रथम अधिवेशनमा सहभागी भई कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण लोकदोहोरी व्यवसायी कलाकार संचारकर्मी तथा सरोकारवालालाई समितिले आग्रह गरेको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्। तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेशनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
3: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 98560265779।
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061587266 र 553834।
6: फिस्टल आइबेब केन्द्रमा जाऊ, अब बाजोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
7: हाँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
6: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबेब केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
7: साँच्चै हो र?
6: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
7: हो त?
6: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
8: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061-527-426-537-526।
9: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। नेपाल सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋण झण्डै 3 खर्ब रूपियाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको पहिलो 2 महिना अर्थात भदौ मसान्तसम्ममा कुल सार्वजनिक ऋण 29.73 अर्ब रूपियाँ पुगेको हो। असार मसान्तको तुलनामा भने भदौमा सार्वजनिक ऋण केही घटेको छ। सरकारले नयाँ लिएको ऋण भन्दा पुरानो ऋणको सामा भुक्तानी बढ़ी गरेकाले कुल ऋणको आकार घटेको हो। साहित्यकार सूर्य खड्का विखर्जीको नयाँ कृति भोटेकोसीको कहर पोखरामा लोकार्पण गरिएको छ। बुधबार पोखरामा आयोजित कार्यक्रमका बीच पोखरा वर्गीय प्रतिष्ठानका संस्थापक कुलपति पद्मराज ढकालले कृतिको लोकार्पण गर्नुभएको हो। गत भदौ 10 गते रसुवाको भोटेकोसी तथा त्रिशुली नदीमा आएको बाढीबाट भएको ठूलो जनधनको क्षतिलाई समेटेर विखर्जीले उक्त काव्य कृति तयार पार्नु भएको हो। विनाशकारी बाढ़ीको घटनापछि 1 महिना नपुग्दै उहाँले कृति पाठकमाझ ल्याउनु भएको हो। कृति 10 दिनमै तयार पारिएको जनाइएको छ। कृतिको समीक्षा गर्दै रामबहादुर बानियाले यति छोटो समयमा एउटा कृति तयार पार्नु चानेचुने विषय नभएको बताउनुभयो। उहाँले भोटेकोसीको कहरमा समेटिएका विषयवस्तु घटनाक्रम र मानवीय समवेदनालाई मिहीन ढंगले समीक्षा गर्नुभएको थियो। कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति पद्मराज ढकालले साहित्यकार विखर्जीको लामो साहित्यिक यात्रा र नयाँ कृतिका विषयमा धारणा राख्नुभएको थियो। पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष लक्ष्मण थापाले पनि साहित्यकार विखर्जीको साहित्यिक योगदान तथा कृतिका विषयमा चर्चा गर्नुभयो। गण्डकी प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति समेत रहनुभएका विखर्जीको भोटेकोसीको कहर 63 औं कृति हो। अफलाई हब एजुकेशनल नेटवर्कले प्रकाशन गरेको कृतिको लोकार्पण कार्यक्रम समेत उसैले आयोजना गरेको हो। 72 पृष्ठमा समेटिएको कृतिको मूल्य 300 रूपियाँ तोकिएको छ। कृतिको आवरण रमेश श्रेष्ठले तयार पार्नुभएको हो। कास्कीको रूपाकोट 4 भोर्लेमा जन्मनुभएका विखर्जीले 2025 सालदेखि साहित्यिक यात्रा शुरू गर्नुभएको हो। 2075 देखि 79 सम्म नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँको प्राज्ञ सभा सदस्य समेत रहनुभएको थियो। नेपाली साहित्यमा स्नातकोत्तर गर्नुभएका विखर्जीको पहिलो प्रकाशित रचना भानुभक्त प्रति कविता हो। यो 2032 सालमा प्रकाशित भएको थियो। यसै गरी उहाँको पहिलो कृति बीरे र पातली खण्डका बेवी 2037 सालमा पहिलो पटक प्रकाशित भएको थियो। हुन्डाईको नयाँ भेनु कम्प्याक्ट एसयूवी पोखरामा उपलब्ध भएको छ। पोखरा तथा आसपासका ग्राहकले अब नयाँ भेनु प्रत्यक्ष हेर्न र खरिद गर्न सक्नेछन्। नेपाली बजारमा यसको शुरूआती मूल्य 48,96,000 रूपियाँ तोकिएको छ। हुन्डाईका अनुसार नयाँ भेनु 3 भेरिएन्टमा उपलब्ध छ। एचएक्स2मा 1,197 सीसी पेट्रोल इन्जिन, एचएक्स5+मा 1,197 सीसी पेट्रोल इन्जिन र एचएक्स5डीसीटीमा 998 सीसी पेट्रोल इन्जिन दिएको छ। पोखरामा आएको नयाँ भेनुमा बोल्ड डिजाइनसँगै आराम प्रविधि र कार्यक्षमतामा केन्द्रित सुविधा राखिएको कम्पनीले जनाएको छ। गाड़ीको अगाडिको भागमा ट्विन हर्न एलईडी डीआरएल र डार्क क्रोम ग्रिल राखिएको छ। गाड़ीको पछाडिको भागमा होराइजनल एलईडी रियल कम्बिनेशन ल्याम्प राखिएको छ। सिग्नेचर सिपिलियर गार्निट्सले यसको बाहिरी डिजाइनलाई थप फरक बनाएको छ। नयाँ भेनुको भित्री भागमा 10.25 इन्चको सीसीएनसी इन्फोटेनमेन्ट प्रणाली राखिएको छ। यसमा वायरलेस एप्पल कार्प्ले र एण्ड्रोइड अटोको सुविधा छ। गाड़ीमा डिजिटल क्लस्टर पनि उपलब्ध छ। पावर टिल्ट एण्ड स्लाइड सनरूफ समेत राखिएको छ। नयाँ भेनुमा 2 इन्जिन विकल्प दिइएको छ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज 2 अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक 36.25 अंकले घटेर 2,618.03 पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक 6.33 अंकले घटेर 467.46 बिन्दुमा पुगेको छ। त्यसै गरी फ्लट सूचक 2.60 अंकले घटेर 180.39 पुगेको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालका हिमालहरूमा तीव्र गतिमा हिमनदी पग्लिरहेको विषयमा आफूले 3 वर्ष अघि दिएको चेतावनी अहिले यथार्थतामा परिणत भएको बताउनुभएको छ। न्यूयोर्कमा चलिरहेको संयुक्त राष्ट्रसंघको महासभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले नेपालसित जलवायु परिवर्तनको उच्च जोखिममा परेका निर्दोष देशहरूको मुद्दा जोरदार रूपमा उठाउनु भएको हो। 3 वर्ष अघि नेपाल भ्रमणका क्रममा हिमालय क्षेत्रको संकटबारे चेतावनी दिँदा धेरैले यसलाई बढ़ाई चढ़ाई भनेको उहाँले स्मरण गर्नुभयो। महासचिव गुटेरेसले कार्बन उत्सर्जनमा न्यून भूमिका भएका नेपाल जस्ता देशहरूले अरूकै कारण ठूलो क्षति बेहोर्नु परेको भन्दै यो अन्तर्पुस्ता अन्याय भएको उल्लेख गर्नुभएको छ। यस वर्षको एलनिनो अहिलेसम्मकै शक्तिशाली बन्न सक्ने अनुमानसँगै एसियाका विभिन्न क्षेत्रमा खडेरी पानीको अभाव र डढेलोको जोखिम बढ़ने चेतावनी दिएको छ। यसको असर धान पामतेल र माछा लगायत खाद्य उत्पादनमा परे विश्व बजारमा खाद्यान्नको मूल्य बढ़न सक्नेछ।
विश्व खाद्य कार्यक्रमका अनुसार यल निनोको कारण सन् 2027 को अन्त्यसम्म कम्तीमा 4,90,00,000 मानिस थप गम्भीर खाद्य असुरक्षामा पर्न सक्छन्। दक्षिण र दक्षिण पूर्वी एसिया सहित अफ्रिका तथा मध्य अमेरिका प्रभावित हुन सक्ने चेतावनी दिएको छ। अमेरिकी राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासनका अनुसार यसपटकको यल निनो सन् 1950 यताकै शक्तिशाली बन्न सक्ने सम्भावना 69% रहेको समाचार संस्था एबीले उल्लेख गरेको छ। दक्षिण पूर्वी एसियामा यसको असर देखिन थालिसकेको छ। एसोसिएशन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल एससीएएन कास्कीको आयोजनामा छैटौं राष्ट्रिय एससीएएन फुटसल प्रतियोगिता 2083 पोखरामा हुने भएको छ। प्रतियोगिता असोज 9 र 10 गते पोखरा 13 स्थित खेलकुञ्ज एरिनामा आयोजना गरिने आयोजकले जनाएका छन्। प्रतियोगिताको उद्घाटन असोज 9 गते बिहान 8 बजी पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्ने कार्यक्रम तय भएको छ। प्रतियोगितामा देशका विभिन्न स्थानबाट चार्टर्ड अकाउन्टेन्ट्स सीए प्रोफेसनल्स सहभागी हुने आयोजकले जनाएको छ। प्रतियोगिताबारे जानकारी दिन बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा एससीएएनका केन्द्रीय उपाध्यक्ष तथा प्रतियोगिता संयोजक अनिल लामिछाने, एससीएएन कास्कीका अध्यक्ष दीपक भुटियालले प्रतियोगिताका विभिन्न पक्षबारे जानकारी दिनुभएको थियो। आयोजकका अनुसार प्रतियोगिता सीए प्रोफेसनल्स बीच खेलकुद मार्फत आपसी सम्बन्ध, मित्रता, सहकारी तथा सम्बन्ध थप बलियो बनाउने उद्देश्यले आयोजना गरिएको हो। प्रतियोगितामा पुरूषतर्फ प्रथम हुने टोलीले 1,50,000 रूपियाँ, द्वितीयले 1,00,000 रूपियाँ र तृतीय हुने टोलीले 50,000 रूपियाँ नगद पुरस्कार प्राप्त गर्ने बताइएको छ। नेपाल हवाई खेलकुद संस्था नाको 23 साधारण सभा तथा 11 अधिवेशन बुधबार पोखरामा आयोजना भएको छ। प्याराग्लाइडिङ व्यवसायी तथा खेलाड़ीहरूको साझा संस्थाका रूपमा रहेको नाको अधिवेशन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभएको हो। अधिवेशन उद्घाटन गर्दै प्रमुख आचार्यले पोखराको पर्यटन प्रवर्धनमा हवाई खेलकुद विशेष गरी प्याराग्लाइडिङको महत्वपूर्ण योगदान रहेको बताउनुभयो। उहाँले प्याराग्लाइडिङलाई थप व्यवस्थित, सुरक्षित र व्यावसायिक बनाउँदै पर्यटनसँग जोडेर अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा नाका अध्यक्ष अनिल केसीले संस्थामा हाल 57 प्याराग्लाइडिङ कम्पनी र 413 प्याराग्लाइडिङ पायलट आबद्ध रहेको जानकारी दिनुभयो। उहाँका अनुसार नालाई 2075 सालदेखि नागरिक उड्डयन प्राधिकरणबाट आधिकारिकता प्रदान गरिएको हो। अध्यक्ष केसीले नागरिक उड्डयन सम्बन्धी प्रचलित नियम तथा मापदण्ड अनुसार प्याराग्लाइडिङ क्षेत्रको व्यवस्थापन गर्दै आएको बताउनुभयो। हवाई खेलकुदका माध्यमबाट नेपालको पर्यटन क्षेत्रको विकास र विस्तारमा संस्थाले निरन्तर योगदान पुर्याउँदै आएको उहाँको भनाइ थियो। उहाँले प्याराग्लाइडिङ व्यवसाय तथा पाइलटहरूको हकित संरक्षणका साथै यस क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाउन संस्थाले विभिन्न काम गर्दै आएको बताउनु भएको छ। राति 9 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। फ्लाइ दुबईले थाल्यो पोखरा दुबई उडान। आउँदा 113 यात्रु लिएर आएको फ्लाइ दुबईको जहाज फर्किँदा 152 यात्रु लिएर फर्कियो। गण्डकीका स्थानीय तहमा गरीबीको दरमा ठूलो असमानता, मध्यविन्दुमा गरीबीको दर उच्च सबैभन्दा। मौसमी विपद जोखिमलाई ध्यानमा राख्दै आवश्यक तयारी, समन्वय तथा पूर्व सतर्कता अप्नाउन प्रधानमन्त्रीको आग्रह। 58 जिल्लाका 512 पालिकामा नेपाली कंग्रेसको अधिवेशन शुरू, अधिकांश स्थानमा निर्वाचन नै हुने सम्भावना। कारोबार घटेपछि पोखराका दोहोरी व्यवसायी चिन्तित, 24 घण्टा सञ्चालनको माग। असोज 9 गते प्रथम अधिवेशन हुँदै विकर्चीको कीर्ति, भोटेकोसीको कहर लोकार्पण, समेटियो बाढ़ीको विनाश र मानवीय पीड़ा। राष्ट्रसंघ महासभामा महासचिव गुटेरेसद्वारा नेपालको हिमाली संकटको चर्चा। यल निनोले विश्व खाद्य सुरक्षामा जोखिम बढ़ाउने चेतावनी। र पोखरामा असोज 9 र 10 गते छैटौं राष्ट्रिय एसीएएन फुटसल प्रतियोगिता हुने। पोखरामा नेपाल हवाई खेलकुद संस्थाको 23 साधारण सभा तथा 11 अधिवेशन आयोजना। अवस्था यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: Paret Tokyo Nagari Pokrama Metro City Hospital Prali Sirjana Chok Pokrali Bibhinna Kisimka Bisheshagya Chikitsak Sewaharuko Upachar Lyaeko Jankari Garaudachau
1: Hamra Sewaharu
0: Heart Jodne Nasa Tatha Merudanda Rog
1: General Surgery Sabai Prakarka Operation Sewa
0: Mirgaula Tatha Mutra Rog Neuro Surgery
1: Pet Chhati Mutu Thyroid Tatha Madhumeha Rog
0: Neuro Surgery Sewa
1: Bal Rog
0: Nak Kan Tatha Ghati Rog
1: Manasik Tatha Snayu Rog
0: Prasuti Tatha स्त्री रोग
1: छाला यौन तथा कुष्ठ रोग
0: नेत्र रोग
1: दांत तथा मुख रोग
0: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिभाइडर प्रविधि द्वारा नाक कान तथा घाँटी रोगको अपरेशन
1: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
0: सुविधा सम्पन्न आईसीयू सेवा
1: डिजिटल एक्सरे
0: सिटी स्क्यान सेवा
1: भिडियो एक्सरे इकोकार्डियोग्राफी
0: इन्डोस्कोपी ईसीजी EEG, PTA,
1: Physiotherapy, Uroflowmetry,
0: Chemotherapy,
1: Surachit Garbhavatan Sewa,
0: Whole Body Checkup, Health Package,
1: Metro City Hospital Prali, Pokhara 8, Srijana Chowk, Kaski,
0: Phone 061-572-648-579.
2: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
3: Goel Metal Industries को उत्कृष्ट उत्पादन Jindal SS5 Nepal's number one brand नक्कली देखी सावधान Jindal को लोकप्रियताले गर्दा नक्कली Jindal बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि Jindal लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम Jindal पाइप हो यसको नाम
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
6: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह्न 12 बजेसम्म
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834
7: नेपालीको गौरव
8: नेपालीको पहिचान
7: पालिखे ढाका टोपी
8: जसले शिरको शोभा बढाउँछ
7: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्
9: ढाका टोपी साडी पछ्यौरा टाई चोलो दोसल्ला सम्मानसल
7: पालिखे ढाका टोपी महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा फोन 526-483
8: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा
7: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी
10: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
11: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
12: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
11: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
10: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881598251 98190190।
1: किन्नुहोस् अब ढुक्कले सुनका गहना, आयो अब मेसिनबाट गुणस्तर जाँच्ने सम्झना।
2: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ, यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दोकानका आकर्षक, मनमोहक अनि सुन्दर गरगहनाहरू।
1: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ।
2: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
1: यी गरगहना बिक्री वा साथ फेर गर्दा टोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ, यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता।
2: फोन 5308 15,
1: 5308 15,
2: मोबाइल नम्बर 9850 22871। महेन्द्रपुर पालिकी चोक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
4: जलवायु परिवर्तन र रेड प्लस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
5: भूमि, वन र प्राकृतिक स्रोत सँगको आदिवासी जनजातिको अन्यश्रित सम्बन्धलाई मान्यता देऊ।
4: जल, जमिन, जंगल, खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
5: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
4: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
5: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
4: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ।
5: अन्तर्राष्ट्रिय श्रम संगठन आइलो महासन्धि नम्बर 169 र युएन ड्रिप कार्यान्वयन गर।
4: नेपाल आदिवासी जनजाति महासंघ।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
7: हेलो,
8: हजुर नमस्कार।
7: हेलो
8: नमस्कार काका, सुन्नु भएन?
7: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरे पाइन।
8: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
7: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
8: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
7: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
8: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
7: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
0: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 0614334342 433640।
9: कोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
0: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
10: रंग बहार
11: वर्ज सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
10: वर्ज पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
11: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
10: वर्ज पेन्स
12: रेडियो अन्नपूर्ण 93.4

झन् काफ्लेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या हो गाउँदै गाउँदै त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउनु

साथी दोधारमा परे के गर्नु के गर्नु देखाउने माया भगाउने माया कुन चाहिँ पत्याउनु धन सुख्यो रातले फकाउनु

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 10 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।